0: खर्च भएको छ। एकै वर्षमा शिक्षा र भ्रमणमा 2 खर्ब बाहिरियो शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: कलंकीमा खाना खाजा पसल सञ्चालन गर्दै आएका दोलखाका हरिबहादुर बस्नेत आइतबार कालीमाटी तरकारी बजारमा तरकारी किन्न आएका थिए। केही दिन अघिको तुलनामा अधिकांश तरकारीको मूल्य बढ़ेकाले तरकारीको मूल्यसँगै आफ्नो व्यवसायमा थपिएको दबाव बारे उनले गुनासो पोखे। हरेक जसो तरकारी किलोमै 15-20 रूपैयाँदेखि 50-60 रूपैयाँसम्म महँगो भएको छ। हामीले यहाँबाट महँगोमा किनेर लगे पनि होटलको खानाको मूल्यमा त्यसलाई तत्काल जोड्न मिल्दैन, बस्नेतले भने। 2 दिन अघि खाना खान आएको ग्राहकले 2 दिनपछि खानाको मूल्य किन बढ़्यो भनेर सोध्न थाल्छ, तर हामीले महँगो मूल्य तिरेर तरकारी किनेर ल्याएका हुन्छौं। बस्नेतको समस्या अहिले काठमाडौँका होटल तथा खाजा पसल सञ्चालन गर्ने व्यवसायीले भोगिरहेको लागत दबावको एउटा उदाहरण हो, साथै हरेक उपभोक्ताले भोगिरहेको समस्या हो। सड़क अवरूद्ध भएपछि महँगियो ताजा तरकारी शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकमा छापिएको खबर हो यो।
0: मलेसियाली ट्रेड्स युनियन कांग्रेसले श्रमिकको न्यूनतम ज्यालामा 82% भन्दा बढ़ीले वृद्धि गर्न माग गरेको छ। हाल मलेसियामा कार्यरत स्वदेशी तथा विदेशी सबै श्रमिकको न्यूनतम ज्याला 1,700 रिंगेट छ। एमटीयूसीले मलेसियाको आगामी बजेटमा हालको तलबमा 82% भन्दा बढ़ीले वृद्धि गरी 3,100 रिंगेट पुर्याउन माग गरेको हो। हाल मलेसियामा 4 लाख भन्दा बढ़ी नेपाली श्रमिक वैधानिक हैसियतमा कार्यरत छन्। उनीहरू प्रत्येकले प्रति महिना 1,700 रिंगेट अर्थात 64,000 रूपियाँ हारारीमा तलब पाइरहेका छन्। माग अनुसार तलब बढ़ीमा उनीहरूले मासिक 1,16,000 रूपियाँ भन्दा बढ़ी पाउनेछन्। प्रत्येक वर्षको जनवरी 1 देखि मलेसियाको आर्थिक वर्ष प्रारम्भ हुने गरेको छ। मलेसियामा कामदारको तलब 3,100 रिंगेट पुर्याउन माग शीर्षकमा आजको मध्यान्न राष्ट्रिय दैनिकमा यो खबर छ।

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ गुड।

0: access to all. यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कंग्रेसको पन्द्रौं महाधिवेशनका लागि वडा तहमा देखिएको सर्वसम्मतिको प्रयास गाउँ नगर अधिवेशनसम्म आइपुग्दा कमजोर बनेको छ। देशभरका अधिकांश पालिकामा नेतृत्व चयनका लागि निर्वाचन भएको छ भने सीमित पालिकामा मात्रै सर्वसम्मत नेतृत्व चयन भएको छ। वडा तहबाट सहमतिमा अघि बढ़ेको अधिवेशन पालिकाहरू र प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय तहमा पुग्दा समूहगत प्रतिस्पर्धा र प्यानल बन्दी खुल्ला रूपमा देखिन थालेको हो। असोज 16, 17, 18 र 19 गते हुने महाधिवेशनका लागि कंग्रेसले वडा गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेर प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन शुरू गरेको छ।
2: बाढ़ी पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको बीपी राजमार्ग सञ्चालनमा आउन अझै दुई दिन लाग्ने भएको छ। सड़क डिभिजन कार्यालय भक्तपुरले बाढ़ी पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको राजमार्ग सुचारू हुनका लागि दुई दिन लाग्ने जनाएको हो।
1: लगातारको वर्षापछि नदीमा आएको बाढ़ी र डुबानका कारण मधेस प्रदेशका जिल्लाको ग्रामीण भागमा जनजीवन प्रभावित भएको छ। शनिबार रातिदेखि आइतबार बिहानसम्म परेको वर्षाले विभिन्न क्षेत्रमा क्षति पुर्याउनुका साथै गाउँ बस्तीका सड़क बाटोमा पानी जमेपछि आवत जावतमै नागरिकलाई समस्या भएको छ।
2: हेटौडाबाट त्रिभुवन राजपथ हुँदै काठमाडौँ जान इन्धन र एलपी ग्यास बाहेकका सवारी साधन पूर्ण रूपमा निषेध गरिएको छ। त्रिभुवन राजपथमा सवारी साधनको चाप बढ़ेपछि उक्त मार्ग भएर इन्धन र एलपी ग्यास बाहेकका सवारी साधन आवागमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारबाट निषेध गरेको हो।
1: काठमाडौँ उपत्यकामा ग्यास आपूर्तिका लागि ल्याउन लागि 105 ग्यास बुलेट अविरल वर्षाका कारण बाटोमै थुनिएका छन्। बुधबारदेखिको वर्षाका कारण भारतबाट ग्यास बोकेर आएका बुलेट बाटोमै रोकिएका हुन्।
2: अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशभर 1013.2 मेगावट विद्युत आपूर्ति प्रभावित भएको छ। बाढ़ी पहिरोका कारण प्रसारण लाइनमा क्षति पुग्नका साथै जोखिममा रहेका जल विद्युत आयोजनाको उत्पादन समेत सुरक्षात्मक उपाय स्वरूप बन्द गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
1: उद्योगिक व्यवसायले औद्योगिक प्रयोजनका लागि खतरा हुने विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट तत्काल पुनरावलोकन गरी खारेज गर्न सरकारसँग माग गरेका छन्। उद्योग संगठन मोरङले संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाह समक्ष सुझाव प्रस्तुत गर्दै विद्युत उद्योगको आधारभूत उत्पादन लागत भएकाले यसमा अतिरिक्त कर लगाउँदा समग्र अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्ने भन्दै पुनरावलोकन गर्न माग गरेको हो।
2: बागमती प्रदेश सरकारले कृषि तथा पशुपन्छी क्षेत्रमा बजेट घटाउँदै लगेपछि किसानले चिन्ता व्यक्त गरेका छन्। देशलाई कृषि मार्फत आत्मनिर्भर बनाउने भने पनि कृषि क्षेत्र सरकारको प्राथमिकतामा नपरेको उनीहरूको गुनासो छ।
1: स्वास्थ्य बीमाको सदस्य बन्नका लागि अनलाइन प्रक्रिया शुरू भएको छोटो अवधिमै 2500 बढ़ीले सदस्यता लिएको स्वास्थ्य बीमा बोर्डले जानकारी दिएका छन्। बोर्डले नागरिकको स्वास्थ्य बीमाको अभिलेख सहज बनाउन र नागरिकको पहुँच बढ़ाउन गत साउनको अन्तिम सातादेखि अनलाइन पोर्टल जारी गरेको थियो।
2: अब शेयर बजार लगानीकर्ताहरूको मागको आधारमा व्यक्तिगत पूँजीगत लाभ कर घटाएर लागू भएको साता लगानीकर्ताहरूले भने 19.94 अर्ब रूपियाँभन्दा बढ़ी गुमाएका छन्। गत साताको कारोबारमा कुल बजार पूँजीकरण 29.94 अर्ब रूपियाँ घटेको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन 45.53 अर्ब रूपियाँभन्दा बढ़ी रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन भने 45.23 अर्ब रूपियाँभन्दा बढ़ी कायम भएको हो।

0: एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर दक्षिण अफ्रिकामा दुईवटा गोलीकाण्डमा 30 जनाको मृत्यु भएको छ भने 26 जना घाइते भएका छन् राजधानी जोहानेसबर्गको पश्चिमी क्षेत्रमा रहेको एक बजारमा शनिबार राति भएको गोलीकाण्डमा 20 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ
7: अब खेल खबर विश्व एसियाली खेलकुदको एथलेटिक्स तर्फको पुरूष 800 मिटर दौड़मा नेपालका खेलाड़ी सोम कुमारले नयाँ राष्ट्रिय रेकर्ड बर्सन कुमारले निर्धारित 800 मिटरको दूरी 1:48.95 सेकेण्डमा पार गरेका छन् त्यस्तै जापानको योकोहामा भएको 11 सितारियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा नेपालले 2 स्वर्ण 1 रजत र 3 काँस्य गरी 6 पदक समेत जितेको छ नेपालले व्यक्तिगत प्रतिस्पर्धामा 4 र टीम प्रतिस्पर्धामा 2 गरी 6 पदक जित्न सफल भएको छ
6: अब विचार विश्लेषण जुनार बाबु बस्नेतको विचार हरित अर्थतन्त्रको जग शीर्षकमा गोर्खापत्रमा छापिएको छ हरित अर्थतन्त्रको जग बसाउन अब विश्वले ऊर्जा संक्रमणलाई संवेदनशील रूपमै लिनुपर्छ अहिले पनि विश्वको ठूलो हिस्सा कोइला र पेट्रोलियम जस्ता जीवाश्म इन्धनमा आधारित छ यो ऊर्जा प्रणालीलाई क्रमशः जलविद्युत सौर्य वायु र हरित हाइड्रोजन जस्ता नवीकरणीय ऊर्जामा परिणत गरिनुपर्छ जलवायु परिवर्तनका असर न्यूनीकरणको यो नै मूल आधार हो मार्गचित्र हो
7: जलवायु मुद्दामा हरित स्वच्छ ऊर्जा शीर्षकमा कृष्ण प्रसाद भण्डारीको विचार अन्नपूर्ण पोस्टमा छापिएको छ नेपालले विकासशील राष्ट्रका साझा मुद्दालाई उजागर गर्दै जलवायु परिवर्तनसँग जुझ्न दिगो साझा र एकीकृत प्रयासको प्रवर्तन गर्नुपर्छ नेपाल जस्तो अल्प विकसित तथा हिमाली देशमा जलवायु परिवर्तनको असर अझ गहिरो छ हिउँ पग्लिने क्रम
8: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो कुन जन्मको पाप थियो कुनै
9: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी सम्पर्क नम्बर 98525557
11: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
12: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
13: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 98163555553
14: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो

0: 99.5 MHz.
1: रेडियो संखुवा सबको आवाज।
2: तारिक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको तृतीया तिथि विश्व रेबिज दिवस अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस पनि। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। तीन दिनको वर्षा बाढ़ी र पहिरोमा परि 21 जनाको मृत्यु, 5 जना अझै बेपत्ता, 700 भन्दा बढ़ी घर परिवार प्रभावित, नागरिकलाई सचेत बनाउन 8,00,000 भन्दा बढ़ी एसएमएस पठाइयो।
3: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल, दशैंको छेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल,
2: जेएनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा, खसीदेखि बंगुर सम्मको सबै मासुको भाव आकाशियो, पश्चिमको बाढ़ी पहिरोले रोकियो 483 MW विद्युत उत्पादन,
3: भारतमा भारी वर्षाका कारण केदारनाथ यात्रामा रूख, बाढ़ीले थाइल्याण्डमा हजारौं विस्थापित, चीन अमेरिका सम्बन्धमा नयाँ सम्झौता,
2: र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत कराँतेतर्फ नेपाललाई 2 स्वर्ण 1 रजत र 3 काँस्य, आर्चरी अनि 800 मिटर दौड़बाट नेपाली प्रतियोगी बाहिरिए।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा तीन दिनको वर्षा बाढ़ी र पहिरोमा परि भएको जनधनको क्षतिको प्रसंग।
3: यही असोज 8 देखि 11 गतेसम्म परेको ठूलो पानीका कारण देशभर 21 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5 जना बेपत्ता र 5 जना घाइते भएका छन्। वर्षा र त्यसबाट सृजित बाढ़ी पहिरो तथा अन्य विपदका घटनाबाट 746 परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले जनाएको हो। यसमा वर्षाको जोखिमलाई मध्यनजर गर्दै 77 जिल्लामा प्रशासन कार्यालय तथा 3 सुरक्षा निकायलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। जोखिम देखिएका जिल्लामा आवश्यकता अनुसार सवारी आवागमन रोक तथा प्रभावित सम्भावित प्रभावित क्षेत्रमा विद्यालय बन्द गर्न समेत निर्देशन दिएको प्राधिकरणले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार शाखा प्रमुख रामबहादुर केसीले CIN भन्नुभयो,
5: म्याग्दी लगायतका जिल्लाहरूमा केही मानवीय क्षतिहरू पनि भएको छ र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ यो पहिरोमा परेर र बाढ़ीमा परेर। अहिलेसम्मको चाहिँ मानवीय क्षति यही हो भने अब भौतिक क्षतिको सन्दर्भमा पनि अब तपाईँको चाहिँ केही निजी घरहरू चाहिँ क्षति भएका छन्।
3: तीन दिन असोज 8 देखि बिहान 9 बजेसम्म, असोज 11 गते दिउँसो 1 बजेसम्म 67 घण्टा लगातार मौसमको अवस्था अनुगमन संचार तथा समन्वय गरेको र उक्त अवधिमा उद्धार तथा प्रतिकारमा अग्रपन्तिमा खटिनेलाई 5,000 भन्दा बढ़ी एसएमएस पठाइएको समेत प्राधिकरणले जनाएको छ। सम्भावित बाढ़ी प्रभावित क्षेत्रका बासिन्दालाई सचेत गराउन जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढ़ी पूर्वानुमान शाखाबाट 8,14,000 एसएमएस पठाइएको थियो। बाढ़ी तथा पहिरोको जोखिममा परेका विभिन्न जिल्लाबाट करिब 2,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहबाट मार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था समेत मिलाइएको छ। जाजरकोट, म्याग्दी, बागलुङ लगायतका जिल्लामा हेलिकप्टर मार्फत बाढ़ी तथा पहिरोमा फँसेका व्यक्तिको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। लगातार 4 दिनको वर्षाका कारण देशभरका 186 वटा वर्षा मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको छ। सबैभन्दा बढ़ी वर्षा नवलपरासीमा भएको छ। त्यसपछि कास्कीको 85 वर्षा भएको छ भने तनहुँको अरौलीटारमा 472 मिलिमिटर वर्षा रेकर्ड भएको प्राधिकरणले जनाएको हो।
2: यसैबीच केन्द्रीय सड़कको सम्पर्कबाट बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङको सम्पर्क विच्छेद भएको छ। मालढुङ्गादेखि मुस्ताङसम्म 46 ठाउँ अवरूद्ध भएको छ। कतिपय ठाउँमा सड़क नै बगाएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। काठमाण्डुसँग जोड़िने 5 राजमार्गमा आवागमन अवरूद्ध छ। त्रिभुवन राजपथ एकतर्फ सञ्चालनमा छ भने पृथ्वी राजमार्गको तनहु खण्ड पनि अवरूद्ध भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। बाढ़ी पहिरोको जोखिमले सुदूरपश्चिमका सबै राजमार्गहरू बन्द अवस्थामा रहेका छन्। तीन दिनदेखिको लगातारको भारी वर्षाका कारण गण्डकीका बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर पुगेका हुन्। यसैबीच हिम पहिरोमा परि दुईजनाको निधन भएको छ भने 10 जना सम्पर्कविहीन छन्। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर 2 जनाको निधन भएको छ भने 10 जना सम्पर्कविहीन छन्। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार आइतबार बिहान मनाङको नार्बा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिम पहिरोमा 2 जनाको मृत्यु भएको हो। हिम पहिरोमा 10 जना सम्पर्कविहीन छन्। सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले सम्पर्कविहीन सबै नेपाली रहेको र सोमबार आज बिहानैबाट थप मदतका लागि अर्को उद्धार टोली घटनास्थलतर्फ पठाइएको पनि बताउनुभयो।
5: हाम्रो नार्पा भूमि गाउँपालिकाको हिमलुङ हिमालको बेस क्याम्पमा बेपत्ता भएको भनिएको, कतिजना बेपत्ता भएको एक दिन तथ्याङ्क चाहिँ नभएको, तर हालसम्म 2-4 डेड बडी पाइएको छ। 4 जना खोजीकर्ताहरू बेस क्याम्पमै बस्नु भएको छ, उहाँहरूले खोजी गर्नुहुन्छ। हामीसँग चामेमा 2 हेलिकप्टर स्ट्यान्डमै छ। हामी चामेबाट फेरि हिमलुङ बेस क्याम्प पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यही अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ। यहाँ
2: मौसम प्रतिकूलताका कारण उद्धार टोली बोकेर घटनास्थलतर्फ गएको कैलाश हेलिकप्टर घटनास्थलमा अवतरण हुन नसकेको र घटनास्थलमा अवतरण भएका उद्धारकर्तासँग समेत सम्पर्क हुन नसकेकाले घटनाबारे थप जानकारी आउन नसकेको पनि उहाँले बताउनु भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले संकटको घड़ीमा जीवन रक्षा गर्दै नागरिकलाई सुरक्षित महसुस गराउनु नै सरकारको पहिलो कर्तव्य रहेको बताउनु भएको छ। उहाँले बाढ़ी पहिरोको विषम परिस्थितिमा बेपत्ता नागरिकको खोजीका साथै बाढ़ीमा फँसेका मानिस र पशु चौपायाको उद्धारमा सुरक्षाकर्मी अहोरात्र खटिरहेको पनि उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिबाट नागरिकलाई माथि उठाउन निरन्तर क्रियाशील रहेकै बेला अर्को विपदको सामना गर्नु परेको उल्लेख गर्दै विपदको जोखिम अझै कायम रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन पनि अनुरोध गर्नुभएको छ। उहाँले बाढ़ी पहिरो डुबान हावाहुरी र चट्याङका कारण प्रभावित क्षेत्रको जनजीवनमा ठूलो असर परेको तथा जोखिम अझै कायम रहेकाले नदी तटीय तथा पहाड़ी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन पनि अनुरोध गर्नुभएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न र संकटमा परेका राज्यका संयन्त्रहरूलाई पनि जानकारी गराउन उहाँले अनुरोध गर्नुभयो। प्रधानमन्त्री शाहले बाढ़ी पहिरो प्रभावित परिवारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध मिलाइएको पनि जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले विपदको समयमा भ्रामक सूचना फैलाउने, पीड़ितको गोपनीयता भंग गर्ने वा कालो बजारीमा संलग्न हुने जो कोहीमाथि सरकारले कड़ा निगरानी राखिरहेको भन्दै सचेत पनि गराउनु भएको छ।
3: यसैबीच केही दिन यता परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशका मुख्य राजमार्गमा ठूलो क्षति पुगेको छ। यससँगै विभिन्न जिल्लाका मुख्य राजमार्गसँग सीधा सड़क सम्पर्क टुटेको छ। लमजुङ, मनाङ, पर्वत, बागलुङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क टुटेको हो। यस खण्डमा पर्ने पुल जोड्ने पहुँच सड़क बगाउँदा सवारी आगमन ठप्प बनेको छ। पहुँच सड़क बगाएर सवारी स्थल चलाउन अझै केही दिन लाग्ने समेत सड़क विभागले जनाएको छ। पर्वत बागलुङ जोड्ने मालढुङ्गाको पक्की पुल तत्काल सञ्चालनमा ल्याउन कालीगण्डकी नदीको बहाव घट्नुपर्ने सड़क डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुविदीले बताउनु भएको छ। पोखरा बागलुङ सड़क अन्तर्गत पर्वतको सहसंघामा बाढ़ीले सड़क बगाएर सवारी आगमन ठप्प बनेको सड़क विभाग कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले बताउनु भएको छ। प्राय सय वर्षभित्र आउन सक्ने बाढ़ीलाई दृष्टिगत गर्दै पुलको डिजाइन गरिएको थियो, तर सो अनुरूप बाढ़ीका कारण क्षति पुगेको समेत अधिकारीहरूले बताएका छन्। पहिरो जोखिममा रहेका क्षेत्रमा शीतल बजार, गौतमी खोला, कृष्ण भीर, ज्यामिने घाट, चौकी भीर, हुग्दी खोलादेखि जवाङ खोला, फिस्लिङ, चुम्लिङ टार, धारापानी, घोप्टे भीर र सिमल धारामा सड़क अवरूद्ध, सड़कमा रहेका पुलहरूमा समस्या देखिएको समेत बताइएको छ।
2: यसैबीच हिजो अपराह्नदेखि भने नेपालको मौसम सुधारतर्फ अग्रसर देखिएको छ। आजदेखि सबैतिरको आकाश खुला हुने अनुमान नेपाल मौसम विज्ञान विभागले गरेको छ। विभागले आगामी 5 दिनको मौसमी विवरण सार्वजनिक गर्दै कतै कतै मात्र हल्का बादल र पानी पर्ने सम्भावना रहेको जानकारी दिएको छ। 4 दिन यता लगातार प्रकारको वर्षा शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशमा केन्द्रित हुँदा ती क्षेत्रमा भारी वर्षा र हिमपात समेत भएको छ। त्यसले विभिन्न स्थानमा बाढ़ी पहिरोका घटना गराएको मौसमविद संजीव अधिकारीले सीआईएनसँग बताउनुभयो। उहाँका अनुसार गत 24 घण्टामा मध्य प्रदेशको पश्चिमी भूभाग, बागमतीको दक्षिणी, गण्डकीको पहाड़ी र तराई भूभाग अनि लुम्बिनी प्रदेशमा अधिक पानी परेको छ। ती क्षेत्रका केही स्थानमा 150 मिलिमिटर भन्दा अधिक पानी परेको पाइएको छ। धेरै स्थानमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा रेकर्ड भएको अधिकारीले बताउनुभयो। सर्लाही, कास्की, लमजुङ, बागलुङ, पर्वत, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची लगायतका जिल्लामा धेरै पानी परेको रेकर्ड गरिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद प्रभावित क्षेत्रमा बाल बालिकाको सुरक्षामा नागरिक दायित्व,
6: कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला। हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ। हामीले सबै फ्लो गरेको अवस्थाहरू छ। त्यहाँ यहाँहरूले नजिकको जनप्रतिनिधि मार्फत पनि समन्वय गरेर अगाडि बढ्न सक्नुहुन्छ।
2: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा व्यापक फेरबदल, दशैंको छेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल, जेएनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
8: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ। भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
7: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
8: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
7: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
8: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट

0: शक्ति रेबिजबाट मुक्ति नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
2: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकैपटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
0: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
2: नेपाल सरकार पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको नियन्त्रणले उब्जाएका प्रश्न शीर्षकमा गौरव पोखरेल र दुर्गा दुलालले खबर लेख्नु भएको छ। सुरक्षा चुनौती भन्दै घरबाट लगिएका चोलेन्द्र शमशेर जबरा 12 घण्टापछि परिवारको जिम्मा लगाइएको थियो, तर खतरा के थियो र कसको आदेशमा उहाँलाई घरबाट लगियो भन्ने बारे राज्य संयन्त्रसँग जवाब छैन। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको नियन्त्रणका विषयमा चौथर्पी रूपमा सरकारको आलोचना समेत भएको छ। जेएनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर भित्र पृष्ठमा प्रकाशित छ। कक्षा 5 सम्म अध्ययनरत विद्यार्थीले वार्षिक 12,000 र कक्षा 6 देखि 8 सम्म अध्ययनरत विद्यार्थीले वार्षिक 16,000, कक्षा 9 र 10 मा अध्ययनरत विद्यार्थीले वार्षिक 20,000 र कक्षा 11 र 12 मा विद्यार्थीले वार्षिक 24,000 रूपियाँ पाउने भएका छन्। त्यस्तै भित्रपृष्ठमा कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल शीर्षकमा कुलचन्द न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। कांग्रेसले 15 महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको सांगठनिक संरचनामा व्यापक फेरबदल गरेको छ। विधान संशोधन मार्फत कांग्रेसले पहिलो पटक युवादेखि पेशागत, विज्ञ, श्रमिक, अपाङ्गता भएका व्यक्ति र अल्पसंख्यकलाई केन्द्रीय तहमा ल्याउने ढोका खोलेको छ। केन्द्रीय कार्य समितिमा 35 वर्ष मुनिका 21 युवालाई विधानबाटै प्रतिनिधित्व सुनिश्चित गर्ने काम गरिएको छ। त्यस्तै प्रदेश कार्य समिति, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिमा 35 वर्ष मुनिका युवाको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ। वडा हुँदै जिल्ला कार्य समितिसम्म भने 20-30 वर्ष मुनिका युवाको प्रतिनिधित्व गरिने समेत व्यवस्था गरिएको छ। त्यस्तै भित्रपृष्ठमा टावरमा क्षति पुग्दा कालीगण्डकी करिडोरको 358.2 मेगावाट बिजुली उत्पादन बन्द शीर्षकमा खबर प्रकाशित छ भने सुपर मार्केट र खुद्रा पसलमा फरक फरक चिनीको मूल्य शीर्षकमा खबर छ। त्यस्तै 2 महिनामा 61 अर्ब ऋण संकलन, 85 अर्ब भुक्तानी शीर्षकमा पनि खबर प्रकाशित छ।
4: नयाँ पत्रिका दैनिकमा छापिएको खबर रहेको छ, खसीदेखि बंगुरसम्म सबै मासुको भाव आकाशिएको बारेमा अजित अधिकारीले लेख्नु भएको हो। गत चैतमा कुखुरामा बर्ड फ्लू देखिएपछि खसी लगायतका अरू मासुको मूल्य बढ़ाइएको छ। अहिले व्यापारीले मनलाग्दी मूल्य तोकेर बेच्दा पनि नियामक निकाय मौन रहेको उपभोक्ता अधिकार कर्मीहरूले गुनासो गरेका छन्। बजारमा खसी, कुखुरा, राँगा, बंगुर सबै मासुको भाव अचाकले बढ़ेको हो। गत चैतमा देखिएको बर्ड फ्लूका कारण कुखुराको मासु, कुखुराको अण्डा र खसीको मासुको भाउ बढ़ेको व्यवसायीको तर्क छ। राँगा र बंगुरको मासुको भाउ समेत माग अनुसार आपूर्ति हुन नसकेको र ढुवानी लागत बढ़ेको कारण देखाएर वृद्धि गरिएको उल्लेख गरिएको छ। भित्री पन्नामा पूर्व राष्ट्रपति भण्डारीको पुनरागमन नेतृत्व हस्तान्तरणको मुद्दा डिफ्यूज कि एमालेको शक्ति शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ। भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने अध्यक्ष ओलीको प्रस्तावलाई नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेताहरूले पनि स्वागत गरेर मुद्दा नै कमजोर बनाएको आरोप लागेको उल्लेख गरिएको छ। ओली नेतृत्व हस्तान्तरण

0: नेकपासँग एकताका लागि तयार रहेको बारेमा पनि अर्को खबर छापिएको छ। कांग्रेसमा भने समानान्तर महाधिवेशन संस्थापनको क्षेत्रीय अधिवेशन चल्दै देवा समूह क्रियाशील सदस्य थप्दै शीर्षकमा खबर लेखिएको छ। अस्पताल र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई 5 वर्षसम्म कैद र 5 लाखसम्म जरिवाना सहितको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन हुन लागेको बारेमा पनि खबर उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ, पश्चिमको बाढ़ी पहिरोले रोकियो 483 मेगावाट विद्युत उत्पादन शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको हो। अविरल वर्षा हावाहुरी र बाढ़ी पहिरोले देशको पश्चिमी क्षेत्रमा रहेका ऊर्जाका संरचनामा क्षति पुग्दा विद्युत उत्पादनदेखि प्रसारण र वितरण अवरूद्ध भएको छ। गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न भागमा विद्युत आपूर्ति अवरूद्ध भएको उल्लेख गरिएको छ। उद्योग मन्त्रीसँग सुनसरी मोरङ करिडोरका उद्योगीहरूको माग, उत्पादन लागत घटाउन नीतिगत सुधार गर्नको लागि पनि माग गरिएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा प्रहरीले जवारालाई किन समात्यो र छाड्यो शीर्षकमा रमेश धमला र ईश्वरी सुवेदीले लेख्नु भएको खबर छ भने एकै वर्षमा शिक्षा र भ्रमणमा 2 खर्ब बाहिरियो शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको छ। नेपालबाट विदेश अध्ययन र भ्रमणमा जाँदा मोटो रकम बाहिरिने गरेको छ। एक वर्षकै अवधिमा यी 2 प्रयोजनमा 2.9 खर्ब रूपियाँ खर्च भएको अर्थ मन्त्रालयको भनाइरहेको छ। कांग्रेस महाधिवेशन सर्ने शीर्षकमा अर्को खबर छ, नेपाली कांग्रेसको 15 महाधिवेशनको मिति केही दिन पछाडि सर्ने भएको समेत खबरमा उल्लेख गरिएको छ। पार्टीभित्रको विवाद चर्किँदै जाँदा संस्थापन र इतर दुवै पक्ष तल्लो तहको अधिवेशनमा जुटेका छन्। यही बेला कांग्रेसको संस्थापन पक्षले आगामी शुक्रबारदेखि काठमाण्डुमा गर्ने गरी तय गरेको महाधिवेशन केही दिन सर्ने तयारी भएको पनि उल्लेख गरिएको छ। जलवायु संकटले बढ़ाउँदै राज्यविहीनता शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अध्यादेशबाटै आउला निजामती विधेयक शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ, 55-30 लोकसेवाको असहमति छ, मुख्य सचिव र कानून सचिव पनि सकारात्मक नभएको खबरमा दावी गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकको भित्री पन्नामा दशैं अगाडि नै राजदूत नियुक्तिको तयारी शीर्षकमा खबर छापिएको छ। विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू भएको छ। संसदीय सुनवाई समितिले दशैं अगाडि नै प्रस्तावित राजदूतको संसदीय सुनवाई सक्ने गरी तयारी थालिएको उल्लेख गरिएको छ। पशु स्वास्थ्य प्रणालीमा गम्भीर असर शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ। अनि पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक शीर्षकमा खबर छापिएको छ भने महँगो तिर्दा पनि तरकारीको अभाव रहेको बारेमा सीता शर्माले लेख्नु भएको छ। त्रिभुवन राजपथमा इन्धन र एलपी ग्यास बाहेकका सवारी निषेध शीर्षकमा राममणि दहालले मकवानपुरबाट लेख्नु भएको खबर पनि छापिएको छ। अनि आर्थिक कारोबार दैनिकमा नेपाल चीन बीचका ठूला 3 व्यापारिक मार्ग बन्द शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले कालीगण्डकी करिडोरमा पर्ने 3 पुलको अप्रोच सड़क बगाइदिएको हो। 1000 मेगावाट विद्युत अवरूद्ध रहेको छ। उद्योगलाई विद्युत कटौती गरिएको पनि अर्को खबर छापिएको छ। आपूर्ति रोकिँदा 72% महँगियो तरकारी शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छ।
1: ताजा खबरमा अब विदेशका खबर। भारतका विभिन्न राज्यहरूमा लगातारको भारी वर्षा र बाढ़ीका कारण जनजीवन प्रभावित भएको छ। उत्तराखण्ड, उत्तर प्रदेश, बिहार र छत्तीसगढ़का विभिन्न क्षेत्रमा वर्षाका कारण भौतिक क्षतिमा समेत क्षति पुगेको छ। ऋषिकेशमा गंगा नदीले चेतावनीको तह पार गरेपछि नदीका घाटहरूमा जान प्रतिबन्ध लगाइएको छ। रुद्रप्रयाग जिल्लाको केदारनाथ यात्रा मार्गमा समेत पहिरो खस्दा करिब 4000 श्रद्धालु बाटोमै अल्पत्र परेको स्थानीय प्रशासनले बताएका छन्। प्रशासनले केदारनाथ यात्रामा रोक समेत लगाएको छ भने हेलिकप्टर सेवा पनि पूर्ण रूपमा बन्द गराएको छ। उता थाइल्याण्डको राजधानी बैंककमा व्यापक बाढ़ीका कारण हजारौं मानिस विस्थापित भएका छन्। स्थानीय प्रशासनका अनुसार करिब 4900 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। र चीनले सार्वजनिक गरेको सहमतिको पहिलो बुदामा पारस्परिक सम्मान, निष्पक्षता र पारदर्शितामा आधारित संरचनात्मक तथा रणनीतिक रूपमा स्थिर चीन अमेरिका सम्बन्ध निर्माण गर्ने उल्लेख गरिएको छ। चीनिया पक्षले यसलाई दुई देश बीचको सम्बन्धका लागि नयाँ रणनीतिका आधारका रूपमा समेत व्याख्या गरेका छन्। चीन र अमेरिका बीचको सम्बन्धलाई सुदृढ बनाउन नयाँ सम्झौता भएको छ।
0: साझा खबरमा अब खेल खबर विश्व एसियन खेलकुद अन्तर्गत कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्धरले स्वर्ण पदक जित्न सफल हुनुभयो। एरिकाले महिलातर्फ 68 केजीभन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि काँस्य पदक जित्नु भएको छ। एरिकाले आज हिजो भएको फाइनलमा चाइनिज ताइपेको खेलाड़ीलाई 8-6 हराउनु भएको हो। विश्व सितरियो कराते च्याम्पियनशीपमा एरिकाको यो दोस्रो स्वर्ण पदक हो। यस्तै राकेशले पुरूषतर्फ 60 केजी मुनि स्वर्ण जित्नु भएको हो। निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जित्नु भएको छ। उहाँले टीम कुमिते तर्फ पनि काँस्य पदक जित्नु भएको हो। मीनबहादुर तामाङले 67 केजी तौल समूहमा काँस्य जित्नु भएको छ। टीम इभेन्टमा नेपालले थप काँस्य पदक जितेको छ। यसैबीच जापानमा जारी विश्व एसियन खेलकुद अन्तर्गत आर्चरी मिक्स्ड टीममा नेपालका तिलक पुनमगर र ज्ञानु अवालेको जोड़ी बाहिरिएको छ। हिजो भएको खेलमा तिलक ज्ञानु युएईका आयसा अलाली र खलिफा अल्काबीको जोड़ीसँग 6-2 पराजित हुँदै बाहिरिनु परेको हो। पुरूष 800 मिटर दौड़मा नेपालका सोमबहादुर कुमाल हित चरणबाटै बाहिरिनु भएको छ।
1: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षामा प्रहरी प्रशासनको भूमिका, नागरिकको कर्तव्य, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब विपद प्रभावित बालबालिकाको सुरक्षाको कुरा। भदौ 10 भोटेकोशी बाढ़ीका कारण होल्डिङ सेन्टरमा बसेकाहरू पनि आफ्नो व्यवस्था गरेर गाउँ फर्कन थालेका छन्। विनाशकारी बाढ़ीका कारण बालबालिका सबैभन्दा धेरै प्रभावित भएका छन्। उनीहरूको सुरक्षा र नागरिक दायित्वका बारेमा साथी सुशीला श्रेष्ठले प्रहरी प्रवक्ता अभिनारायण काफ्लेसँग कुराकानी गर्नुभएको छ।
5: तपाईँ चाहिँ बाढ़ी प्रभावित क्षेत्रमा हुनुहुन्छ र त्यहाँ कुनै अलपत्र परेको महिला, बालबालिका, ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ, भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ। 100 नम्बरमा जहाँबाट फोन गरे पनि त्यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोन जान्छ। त्यहाँ सम्पर्क हुन सकेन भने 104 पनि फोन गर्न सक्नुहुन्छ। आपतकालीन नम्बरहरू भनेर चाहिँ सूचना जारी गरेको छ, ती नम्बरहरू फोन गर्न सक्नुहुन्छ। चुप लागेर चाहिँ नबस्नुहोस्, हामी सबैको कर्तव्य हो उहाँलाई चाहिँ त्यो अलपत्रबाट चाहिँ चाँडोभन्दा चाँडो सेवा दिनु पर्यो, त्यसलाई चाहिँ निकाल्नु पर्ने हुन्छ। र त्यस्तो अवस्थामा अलपत्र परेको व्यक्तिलाई भोलि कसैले ललाइ फकाई गर्न सक्छ, झुटा प्रलोभन देखाउन सक्छ। यी कुराहरू राखेर विभिन्न किसिमको सूचनाहरू जारी गरिसकेका छौँ। नेपाल प्रहरी संगठनले आफ्नो आधिकारिक वेबसाइट मार्फत हाम्रा जिल्ला प्रहरी कार्यालयहरू सबैलाई र सम्बन्धित प्रहरी कार्यालयहरूलाई हामीले परिपत्र पनि गरिसकेका छौँ। हामीले बोर्डर एरियाका इलाका चौकीहरूलाई, हाम्रो प्रहरी कार्यालयहरूलाई पनि यो प्रति अलर्ट राखिसकेको अवस्थाहरू छ।
6: प्रहरीले त गरिरहेछ, तर नागरिकको तर्फबाट आफैले गर्न सक्ने कामको बारेमा भन्नुपर्दा के होला?
5: सेफ्टी इज एज अ सिम्पल एज ABC भन्छ। ABC, अलवेज बी केयरफुल, सधैँ होसियार हो। अनाधिकृत मान्छेहरूले प्रलोभन देखाउँछ भने त्यही अलिकति शङ्काको रूपमा हेर्नु पर्यो। आफ्ना घरमा कोही थर्ड पर्सन त्यसरी अनावश्यक रूपमा चासो चियो गर्छ, छिर्छ भने त्यतिखेर नै आफूले ख्याल गर्नु पर्यो। आफूसँग जे जति समयहरू अहिले छ बचेको कुराहरू, त्यसलाई सुरक्षित रूपमा चाहिँ राख्नु पर्यो। अनावश्यक अर्काको घरमा छिर्ने चाहिँ गर्नु भएन। सम्बन्धित प्रहरी कार्यालय र जनप्रतिनिधि मार्फत मात्रै ती घरहरूमा चाहिँ जानु पर्यो, चाहिँ त्यहाँ चाहिँ सेवा गर्ने, त्यहाँ चाहिँ त्यो लेदो माटो हटाउने भनेर अनावश्यक अर्का घरमा छिर्ने काम गर्नु भएन। सम्बन्धित घर धनी हुनु पर्यो। घर धनीले पनि नजिक प्रहरी कार्यालयसँग समन्वय गरेर, प्रहरीले त्यहाँ हामीले खटाएको छौँ उहाँहरूसँग समन्वय गरेर अन्यको सहयोग लिनुपर्छ भने त्यसरी जानु पर्यो। चोरी लुटपाटका घटनाहरूको सन्दर्भमा नागरिकले स्वयं सचेत रहनु पर्यो धेरै कुरामा, र त्यस्तो खतरा महसुस हुन्छ चाहिँ प्रहरीको पहुँच देखिँदैन, आएन त्यहाँ प्रहरी भन्ने वेबसाइट मार्फत सम्पर्क व्यक्तिहरूको नम्बरहरू पनि हामीले आधिकारिक सूचनाहरू प्रवाह गरेका छौँ। के केन्द्र छ हाम्रो समन्वय केन्द्र, त्यहाँबाट पनि हामीले हामीसँग हटलाइन नम्बर दिएको अवस्थाहरू छ, त्यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। नेपाल सरकारले पनि विपद प्राधिकरणको पनि नम्बरहरू वेबसाइट मार्फत आधिकारिक एउटा सूचना प्रवाह गरेको अवस्थाहरू छ, त्यहाँ सम्बन्धी गर्न सक्नुहुन्छ। कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला, हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ, हामीले सबै फ्लो गरेको अवस्थाहरू छ, त्यहाँ यहाँहरूले नजिकको जनप्रतिनिधि मार्फत पनि सम्बन्धी गरेर अगाडि बढ्न सक्नुहुन्छ।
0: प्रहरी प्रवक्ता अभिनारायण काफ्लेसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: तीन दिनको वर्षा, बाढ़ी र पहिरोमा परि 21 जनाको मृत्यु, 5 जना अझै बेपत्ता, 700 भन्दा बढ़ी घर परिवार प्रभावित, नागरिकलाई सचेत बनाउन 8 लाख भन्दा बढ़ी एसएमएस पठाइयो।
0: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल, दशैंको छेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल,
1: जेएनजी सहित परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा, खसीदेखि मंगुरसम्मको सबै मासुको भाव आकाशियो, पश्चिमको बाढ़ी पहिरोले रोकियो 483 मेगावट बिजुली उत्पादन,
0: भारतमा भारी वर्षाका कारण केदारनाथ यात्रामा रोक, बाढ़ीले थाइल्याण्डमा हजारौं विस्थापित, चीन अमेरिका सम्बन्धमा नयाँ सम्झौता,
1: र जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 105 डेन्टल हस्पिटल।
0: पाथिभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू:
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा:
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाथिभरा डेन्टल, खातबारी नगरपालिका 1 घाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Songkhua Sabha 95.5 MHz.

0: मध्यरातमा पूर्व प्रधान न्यायाधीश दबराको नियन्त्रणले प्रहरी र गृह प्रशासनमाथि प्रश्न उब्जियो, कसको आदेशमा घरबाट लगियो भन्नेमा राज्य संयन्त्रसँग उत्तरै छैन। 15 महाधिवेशनको पूर्व सन्ध्यामा कंग्रेसको संगठनात्मक संरचनामा फेरबदल, युवादेखि पेसागत श्रमिक अपाङ्गता भएका व्यक्ति र अल्पसंख्यकका लागि पनि अवसर। बाढ़ी र पहिरोका कारण चार दिनभित्र विभिन्न स्थानमा गरी 21 जनाको मृत्यु, सयौं विस्थापित। अमेरिकी राष्ट्रपति ट्रम्पको कूटनीतिक व्यस्तता, दौड़धूप धेरै, परिणाम भने कम। र विश्व एसियाली खेलकुदको एथलेटिक्समा धावक सोमबहादुर कुमारको 800 मिटरमा राष्ट्रिय कीर्तिमान।
1: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: नमस्कार, कान्तिपुर जारीका साथमा सुनिता र म श्रीकृष्ण। शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
3: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरालाई आइतबार मध्यरातीदेखि करिब 12 घण्टासम्म नियन्त्रणमा राख्नुको औचित्य पुष्टि गर्न नसक्दा प्रहरी र गृह प्रशासनमाथि प्रश्न उठेको छ। मध्यरातमा निवासमा पुगेर पूर्व प्रधान न्यायाधीश जवरालाई प्रहरीले नियन्त्रण गरेकामा पूर्व न्यायाधीशहरू र अवकाश प्राप्त प्रहरी अधिकृतहरूले नै आलोचना गरेका छन्। महाराजगंज स्थित घरमा सुतिरहेका जवरालाई उठाएर प्रहरी कार्यालय ल्याउनुको कारण उनीमाथि सुरक्षा खतरा भएको तर्क प्रहरी अधिकृतहरूले गरेका छन्। तर सरकारले नै बनाएको विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि अनुसार पूर्व प्रधान न्यायाधीश 24 घण्टा सुरक्षा घेरामा हुन्छन्। उनलाई चुनौती हुँदा सुरक्षाकर्मी थप गर्नुपर्नेमा प्रहरी कार्यालय लगेर दिनभर राखिएको थियो। मानवाधिकार आयोगको टोललाई समेत उनीसँग भेट्न दिएन। जवरालाई दिनभर नियन्त्रणमा राख्नुको औचित्य आफूले नदेखेको पूर्व प्रधान न्यायाधीश ओम प्रकाश मिश्रले बताएका छन्। उनले कान्तिपुरसँग भने, पूर्व प्रधान न्यायाधीशमाथि सुरक्षा चुनौती हुनुपर्ने कारण देख्दिन, भए पनि घरमै सुरक्षाकर्मी थप गरेर सुरक्षा दिन सकिन्थ्यो। प्रहरी नियन्त्रणपछि जवरालाई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखेर बाहिरी भेटघाट निषेध गरिएको थियो। खड्काले आइतबार अपरान्ह कान्तिपुरसँग भने, उहाँलाई सुरक्षाका लागि मात्र राखेका हौं, उपयुक्त व्यवस्थापनपछि कार्यालयबाट गइसक्नु भएको छ। कार्यालयबाट छुटेपछि जवरा घर भने पुगेका छैनन्। प्रहरी निगरानीमा अन्यत्रै कहीँ बसिरहेको अधिकृतहरूले बताएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायक उपरीक्षक डीएसपी योगराज खतिवड़ा नेतृत्वको टोली हिजो राति 12:30 बजेतिर महाराजगंज स्थित जवरा निवास पुगेको थियो। सादा पोशाकमा रहेको प्रहरी टोलीलाई गेटमा रहेका सशस्त्र प्रहरीको टोलीले शुरूमा रोकेको थियो। भित्र जवरासहित उनको परिवारका सदस्य मस्त निद्रामा थिए। प्रहरी टोलीले आफूहरू प्रहरी भएको र पूर्व प्रधान न्यायाधीशलाई लैजान आएको बताएपछि त्यहाँ तैनात सशस्त्र प्रहरीले जवराको निजी सुरक्षा अधिकृत पीएसओसँग सम्पर्क गर्न भनेका थिए। प्रहरी टोलीले सम्पर्क गरेपछि पीएसओ आफ्नो घरबाट जवराको निवासतिर आए। त्यतिन्जेल रातिको 1 बजिसकेको थियो। प्रहरी टोलीले जवरालाई सुरक्षा चुनौती रहेको भन्दै आफूहरूसँगै जानुपर्ने बताएको, चुनौती भए घरमै सुरक्षाकर्मी थपिदिन जवराले आग्रह गरे तर प्रहरी टोलीले लिएरै जाने अडान राख्यो। उनीहरूले जेएनजी लगायत अरू पक्षबाट चुनौती भएको दावी गर्दै सँगै जानुपर्ने दोहोर्याएका थिए। पूर्व प्रधान न्यायाधीश जवरा अलमलमा परेर लुगा फेरेर आउँछु भन्दै कोठातिर छिर्न खोजे तर उहाँले केही हुँदैन यत्तिकै जाउँ भन्नुभयो। जवराको पारिवारिक स्रोतले भन्यो, कार्यालयमै पुगेर कुरा गरौं भनेपछि उहाँलाई अब जानै पर्ने भयो भन्ने लाग्यो। त्यसपछि परिवारका अरू सदस्यलाई केही बेरमा फर्किनुहुन्छ भन्दै प्रहरी टोली जवरालाई लिएर हिँडेको थियो। न पक्राउ पूर्जी दिइयो, न आरोपबारे केही भनियो। परिवारका एक सदस्यले कान्तिपुरसँग भने, त्यसको केही घण्टापछि पूर्व प्रधान न्यायाधीश पक्राउ परेको भन्दै समाचार आउन थाले। जवरालाई प्रहरी कार्यालय लगेको केही घण्टापछि संचारकर्मीले यसबारे सोधेमा प्रश्नमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीहरूले केही विषयमा उनी विरूद्ध उजुरी परेको भन्ने उत्तर दिए तर उजुरीको विस्तृत विवरण खुलाएनन्। बिहान 9 बजे कान्तिपुरसँग सम्पर्कमा आएका उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले चाहिँ जबरालाई सुरक्षा चुनौती भएपछि कार्यालयमा ल्याइएको जिकिर गरे। उनले भने उहाँ सुरक्षित ठाउँमा बसिरहनु भएको छ, जबरालाई कोबाट सुरक्षा चुनौती भयो भन्ने चाहिँ उनले खुलाएनन्। पूर्व प्रधान न्यायाधीशलाई आजै छाडिन्छ भन्ने कान्तिपुरको प्रश्नमा कार्कीले भनेका थिए, छुट्नुहुन्छ मुद्दा चल्ने वा त्यस्तो केही होइन, नभन्दै दिउँसो 2 बजे उपत्यका अपराध अनुसन्धान कार्यालयले परिवारको जिम्मामा पूर्व प्रधान न्यायाधीश जबरालाई छाड्यो। तर उनलाई कस्तो सुरक्षा चुनौतीका कारण प्रहरी कार्यालयमा लगेर राखियो र त्यो चुनौतीलाई निस्तेज पार्न त्यस्तो के गरियो भन्ने प्रश्न अझै अनुत्तरित छ। एक अवकाश प्राप्त प्रहरी महानिरीक्षकका अनुसार बहालवाला वा पूर्व विशिष्ट व्यक्तिलाई नियन्त्रणमा लिने सन्दर्भमा विगतमा गृहमन्त्री वा प्रधानमन्त्रीले महान्यायाधिवक्ता र आईजीपीलाई बोलाएर छलफल गर्ने, त्यसको सकारात्मक र नकारात्मक दुवै पक्ष केलाउने र बल्ल नियन्त्रणमा लिने अभ्यास रहँदै आएको थियो। तर यस घटनामा पूर्व प्रधान न्यायाधीशलाई नियन्त्रणमा राख्दा आउन सक्ने प्रतिक्रियाबारे सामान्य छलफल पनि भए जस्तो देखिँदैन। उनले भने उनले यसमा प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्की समेत दबावमा परे जस्तो देखिएको बताए। जति नै दबाव आएको विषयमा पनि नेतृत्वले सधैँ त्यसको जोखिम बारे राजनीतिक नेतृत्वलाई जानकारी गराउँछ, अदालतमा टिक्न सक्ने नसक्ने बारे बताउँछ। उनले भने तर चर्को दबाव हुँदा प्रहरी नेतृत्व त्यसलाई कार्यान्वयन गर्न लाचार हुन्छ। प्रहरी उच्च स्रोतले समेत पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिन प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाटै दबाव आएको कान्तिपुरसँग पुष्टि गरेको छ।
0: कंग्रेसले 15 महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको सांगठनिक संरचनामा व्यापक फेरबदल गरेको छ। विधान संशोधन मार्फत कंग्रेसले पहिलो पटक युवादेखि पेशागत विज्ञ श्रमिक अपाङ्गता भएका व्यक्ति र अल्पसंख्यकलाई केन्द्रीय तहमा ल्याउने ढोका खोलेको हो। केन्द्रीय कार्य समितिमा 35 वर्ष मुनिका 21 युवालाई विधानबाटै प्रतिनिधित्व सुनिश्चित गर्ने काम गरिएको छ। त्यस्तै प्रदेश कार्य समिति महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिमा 35 वर्ष मुनिका युवाको हुने व्यवस्था गरिएको छ। वडा हुँदै जिल्ला कार्य समितिसम्म भने 30 वर्ष मुनिका युवाको प्रतिनिधित्व गरिने व्यवस्था गरिएको छ। महामन्त्री प्रदीप पौडेलले यो व्यवस्थाले अब एउटै केन्द्रीय कार्य समितिमा 4 पुस्ताको प्रतिनिधित्व हुने अवस्था बनेको बताए। उनका अनुसार पार्टीमा सक्रिय नभएका तर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई समेत विशेष प्रक्रियाबाट केन्द्रीय तहमा ल्याउने बाटो यसपटकदेखि थालिएको छ। जनसम्पर्क समितिको प्रतिनिधित्व पनि पहिलो पटक केन्द्रीय कार्य समितिमा समेटिएको छ। पार्टीको केन्द्रीय कार्य समितिको आकार पनि बढ़ाइएको छ। 164 सदस्यीय रहेको केन्द्रीय कार्य समिति 15 महाधिवेशनपछि 238 सदस्यीय हुनेछ। पदाधिकारी संख्या 14 पुर्याइएको छ। त्यसमध्ये सभापति सहित 13 पदाधिकारी र 156 सदस्य महाधिवेशनबाट निर्वाचित भएर आउनेछन्। सभापतिले महाधिवेशनपछि थप 3 सह महामन्त्री मनोनयन गर्न पाउने व्यवस्था थपिएको छ। यसअघि पदाधिकारीमा कोषाध्यक्ष मात्रै मनोनयनको व्यवस्था थियो। मनोनित हुने 3 सह महामन्त्रीमा 1 महिला अनिवार्य हुनुपर्नेछ। 8 क्लस्टरबाट 1 सह महामन्त्री निर्वाचित भएर आउने व्यवस्थालाई कायम राखिएको छ। कम्तीमा 1 निर्वाचित र 1 मनोनितबाट 2 महिला पदाधिकारी सुनिश्चित भएको छ। 61 केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्न पाउने व्यवस्था गरिएको छ। यसअघि सभापतिले 41 केन्द्रीय सदस्य मात्रै मनोनयन गर्ने व्यवस्था थियो। नयाँ विधानले पार्टी संगठन बाहिर रहेका समूहलाई पनि प्रवेशको बाटो खोलेको छ। प्रदेश प्रतिनिधिदेखि नै पेशागत विषय विज्ञ, प्रजातन्त्रका सेनानी, शहीद परिवार तथा द्वन्द्व पीड़ित, अल्पसंख्यक, श्रमिक र अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै प्रतिनिधित्वको व्यवस्था गरिएको छ। महाधिवेशन प्रतिनिधिमा एउटा निर्वाचन क्षेत्रबाट 35 वर्ष मुनिका 3 युवा अनिवार्य हुने व्यवस्था छ। यसले 165 निर्वाचन क्षेत्रबाट 495 जना युवा महाधिवेशन प्रतिनिधि बन्नेछन्। तीमध्ये 165 महिला हुनेछन्।
3: बाढ़ी पहिरोले 4 जिल्लामा कम्तीमा 21 जनाको मृत्यु भएको छ भने 5 बेपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो 4 दिनमा बाढ़ी पहिरो र अविरल वर्षाका कारण सो मानवीय क्षति भएको हो। यस विपदले विभिन्न जिल्लामा 419 परिवारका 1451 जना विस्थापित भएका छन्। बागलुङ, पर्वत, मनाङ, नवलपरासी, पूर्व चितौन, पाल्पा र धनुषा लगायत जिल्ला र आसपासका क्षेत्रमा बाढ़ी, कटान र पहिरोले जनधनको क्षति गरेको हो। प्रहरी कार्यालयको प्रारम्भिक विवरण अनुसार वर्षा र त्यसपछि आएको बाढ़ी तथा पहिरोले 179 घर पूर्ण र 26 घर आंशिक रूपमा क्षति भएका छन्। थप 270 घर जोखिममा परेका छन्। बाढ़ी पहिरो र डुबानबाट गण्डकीमा 12 गोठमा पूर्ण र एउटामा आंशिक क्षति पुगेको छ। कम्तीमा 44 पशु मरेका छन्। क्षतिको यकिन विवरण अझै संकलनकै क्रममा रहेको प्रदेश प्रहरीका सूचना अधिकारी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए। त्यस्तै 6 पुल पूर्ण र 2 आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। सरकारी तर्फ 3 कार्यालय पूर्ण, 3 कार्यालय आंशिक र 9 कार्यालय जोखिममा छन्। सवारी साधन तर्फ 3-2 पाङ्ग्रे र 15-4 पाङ्ग्रे क्षतिग्रस्त छन्। सड़क तथा यातायात संरचनामा परेको प्रभावका कारण केही स्थानमा आवागमन समेत प्रभावित भएका छन्। मानवीय क्षतिका हिसाबले बागलुङ सबैभन्दा बढ़ी प्रभावित भएको छ। बागलुङमा मात्रै 10 मृत्यु र 1 बेपत्ता छन्। बागलुङमा 23 घर पूर्ण रूपमा क्षतिग्रस्त छन् भने 4 जोखिममा छन्। बाढ़ी पहिरोमा 23 पशु मरेका छन्। जिल्लामा 3 सरकारी कार्यालय जोखिममा परेको विवरण छ। विपदबाट 26 घरका 80 विस्थापित छन्। पर्वतमा घर क्षति र विस्थापन बढ़ी भएको छ। प्रहरीका अनुसार कालीगण्डकी नदीमा आएको बाढ़ीले पर्वतमा 16 घर पूर्ण र 4 घर आंशिक क्षति भएका छन् भने 82 घर जोखिममा छन्। 162 परिवारका 540 विस्थापित भएका छन्। जिल्लामा 3 पुल क्षतिग्रस्त भएका छन्। 2 सरकारी कार्यालयमा आंशिक क्षति र एउटामा जोखिममा परेको छ। कालीगण्डकी नदीले मध्यपहाड़ी लोकमार्ग अन्तर्गत पर्वत बागलुङ जोड्ने मालढुङ्गा पुलमा पनि क्षति पुर्याउँदा यातायात ठप्प भएको छ। प्रहरी प्रधान कार्यालयले पर्वतको जलजला गाउँपालिका 8 स्थित फर्सेममा कालीगण्डकी नदीको बहाव बढ़ेर बस्तीमा पस्दा क्षति भएको जनाएको छ। बस्तीमा रहेका 80 घरका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। नवलपरासी पूर्वमा डुबानले 15 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 148 घर जोखिममा छन्। 162 परिवारका 613 विस्थापित भएका छन्। स्याङ्जामा 13 घर पूर्ण रूपमा क्षतिग्रस्त छन्। थप 10 घर जोखिममा छन् र 23 परिवारका 72 स्थापित भएका छन्। एउटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। गुल्मी स्याङ्जा जोड्ने बेली ब्रिज समेत बाढ़ीले बगाएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: कान्तिपुर राहारीमा अब कान्तिपुर सविस्तार काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय एयरलाइन्स मार्फत यात्रा गर्ने यात्रुले विमान चढ्नु अघि अतिरिक्त सुरक्षा जाँच पार गर्नुपर्ने व्यवस्था गरिएको 2.5 दशक भइसकेको छ। 2056 सालको पुष 9 गते इण्डियन एयरलाइन्सको विमान अपहरण भएपछि नेपालमा पाँच महिना भारतीय उडान स्थगित गरिएको थियो भने त्यसको केही महिनापछि भारतले सुरक्षा जाँच शुरू गरेको हो, तर यसबारे नेपालका सरकारी निकायसँग जवाब छैन। कान्तिपुर कर्मी मातृका दाहालले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा प्रस्तुत गर्दैछौं।
1: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय एयरलाइन्स मार्फत यात्रा गर्ने जो कोहीले पनि विमान चढ्नु अघि अतिरिक्त सुरक्षा जाँच पार गर्नुपर्छ। धापन मार्ग नजिकैको एप्रोन क्षेत्रमा ठडाइएको अग्लो मञ्चमा भारतीय सुरक्षाकर्मीहरू तैनाथ हुन्छन्, जहाँ यात्रुहरूको शरीर जाँच तथा उनीहरूका हातमा रहेका झोलाहरूको मिहिन रूपमा खानतलासी लिइन्छ। 26 वर्षदेखि यो प्रक्रिया काठमाडौँबाट भारततर्फको नियमित बोर्डिङको एउटा सामान्य हिस्सा नै बनेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका एक अधिकारीका अनुसार नेपालमा सञ्चालन हुने दुई भारतीय एयरलाइन्स एयर इण्डिया र इण्डिगो दुवैले त्रिभुवन विमानस्थलमा 3 शिफ्टमा कर्मचारीहरू खटाउँदै आएका छन्। एउटा उडानमा खटिने 12-15 जनाको टोली मध्ये 6-8 जना भारतीय कर्मचारी सिधै एप्रोनमा तैनाथ भएका हुन्छन्। यात्रुहरूलाई चारैतिरबाट कपड़ाले छेकिएको एउटा विशेष ट्रली भित्र पालैपालो राखिन्छ, जहाँ भारतीय कर्मचारीले उनीहरूको शरीर र हाते झोलाको जाँच गर्छन्। नेपाली कर्मचारीहरूले सहयोगी भूमिका निभाउँछन्, तर जाँचको मुख्य प्रक्रियामा संलग्न हुँदैनन्। नाम नबताउने शर्तमा एक अधिकारीले भने भारत जाने उडानका लागि एप्रोन क्षेत्रको मुख्य जिम्मेवारीमा नेपाली कर्मचारीलाई कुनै भूमिका दिइँदैन। कुन निर्णय वा दस्तावेजका आधारमा यस्तो नियम बनाइयो भन्ने बारे नेपाली निकायले आधिकारिक अभिलेख देखाउन सकेका छैनन्। कान्तिपुरले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण केन्द्र, गृह मन्त्रालयका अधिकारीहरूसँग यसबारे कुनै लिखित अभिलेख भए नभएको विषयमा हप्ताउसम्म सोधपूछ गरेको थियो, तर प्रत्येक पटक ती निकायहरूले एक अर्कालाई देखाउँदै पन्छिने काम मात्र गरे। जे जति दस्तावेज वा अभिलेख छ त्यो भारतीय पक्षसँग मात्र छ। 26 वर्ष अघि भएको विमान अपहरणको घटनापछि नेपालमा 5 महिनासम्म इण्डियन एयरलाइन्सले उडान स्थगित गरेको थियो। भारतीय संचार माध्यमहरूको अनुसार उक्त एयरलाइन्सले काठमाडौँ उडान पुनः शुरू गर्दा शर्त राखेको थियो त्रिभुवन विमानस्थलमा थप एउटा एक्सरे मेसिन राख्ने तथा नेपालको आफ्नै सुरक्षा जाँचपछि भारतीय सुरक्षाकर्मीद्वारा अन्तिम जाँच गराउने। यी माग स्वीकार गरेपछि मात्र नेपालमा उडान पुनः सञ्चालन भएको भारतीय संचार माध्यमहरूका समाचारमा उल्लेख छ। उडान पुनः सञ्चालन भएको केही हप्तापछि तत्कालीन भारतीय विदेश राज्य मन्त्री अजित पञ्जाले भारतीय संसदको तल्लो सदन एयरलाइन्सले माग गरेका अतिरिक्त सुरक्षा उपायहरू कार्यान्वयनमा आइसकेको बताएका थिए। भारतीय विज्ञहरूले मूल्याङ्कन गर्दा नेपालको नागरिक उड्डयन प्राधिकरणले चालेका कदमहरू समीक्षा गर्दा सन्तोषजनक देखिएको र सुरक्षा प्रबन्धको निरन्तर समीक्षा गरिने जानकारी उनले गराएका थिए, तर ती सुरक्षा जाँचहरू कसले सञ्चालन गर्नेछ भन्नेबारे उनले स्पष्ट खुलाएका थिएनन्। नेपालले यी शर्तहरूलाई कहिल्यै सार्वजनिक रूपमा स्वीकार गरेको छैन, न त यसबारे लिखित रूपमा कुनै सम्झौता भएको विषय बाहिर आएको छ। यस विषयलाई लिएर नेपालको सार्वभौम सत्तामाथि समय समयमा गम्भीर प्रश्न उठ्ने गरेको छ, तर कुनै पनि सरकारले यो प्रबन्धको पुनरावलोकन गर्ने तत्परता देखाएका छैनन्। उता भारतले भने काठमाडौँबाट हुने आफ्ना उडानहरूमा स्काई मार्सल अर्थात हवाई सुरक्षा कमाण्ड राख्न पाउनुपर्ने मागसहित दबाव बढ़ाउँदै आएको छ, तर नेपाली अधिकारीहरूले उक्त मागलाई प्रत्येक पटक अस्वीकार गर्ने वा थाती राख्ने गर्दै आएका छन्। कान्तिपुरसँग कुरा गर्दै पूर्व परराष्ट्र मन्त्रीहरू, कूटनीतिज्ञहरू र उच्च पदस्थ अधिकारीहरूले यो व्यवस्था हटाउनका लागि नेपालका तर्फबाट कहिल्यै कुनै औपचारिक कूटनैतिक पहल वा पत्राचार नभएको बताएका छन्। त्रिभुवन विमानस्थलमा उडान भर्ने अन्य कुनै पनि अन्तर्राष्ट्रिय एयरलाइन्समा यस किसिमको नियम लागू हुँदैन। कतार एयरवेज, टर्किस एयरलाइन्स वा क्याथे पेसिफिक जस्ता सबै एयरलाइन्स नेपाल सरकारकै सुरक्षा संयन्त्र अन्तर्गत सञ्चालन हुन्छन्, अर्थात ती एयरलाइन्सका यात्रुहरू नेपालको सुरक्षा जाँचपछि सिधै विमान चढ्छन्। नेपाल एयरलाइन्सले नयाँ दिल्ली, बेंगलुरू वा मुम्बईका लागि गर्ने उही गन्तव्य र उही रूटका उडानहरूमा पनि यात्रुले कुनै दोहोरो जाँच खेप्नु पर्दैन। अन्तर्राष्ट्रिय नागरिक उड्डयनको सन्दर्भमा विमानस्थलको सुरक्षा सिधै राष्ट्रको सार्वभौम सत्तासँग जोड़िएको विषय हो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन

भएको उनले बताए। उनीहरू हाम्रो विमानस्थल असुरक्षित छ भन्दै उडान सञ्चालन गर्न मानिरहेका थिएनन्। तर नेपाली पक्षले ती आरोपहरू लगातार अस्वीकार गरिरह्यो। अपहरणपछि भारत आक्रोशित हुनु स्वाभाविक भए पनि नयाँ दिल्लीले त्यस घटनालाई नेपालको सम्पूर्ण सुरक्षा प्रणालीमाथि अविश्वास खड़ा गर्ने हतियार बनाएको उपाध्यायको बुझाइ छ। उनले भने वास्तवमा त्यो अविश्वास विमानस्थलमा स्थायी सुरक्षा उपस्थिति जमाउने भारतीय चाहनाको प्रतिविम्ब थियो। अपहरणपछि सम्बन्ध सामान्य बनाउने उद्देश्यले गरिएका निरन्तर वार्ता र सम्वादका क्रममा नेपालले अन्तत भारतीय उडानका लागि अतिरिक्त जाँच गर्न दिने एउटा अस्थायी प्रबन्ध स्वीकार गर्यो। काठमाडौँ स्थित भारतीय दूतावासले भने काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सुरक्षा जाँचको विषय छलफलको एजेण्डामा कहिले नआएको दावी गरेको छ। दूतावासका अनुसार न विगतमा न त अहिले नै यस विषय

काठमाडौँ आरीमा अब आर्थिक समाचार। अविरल वर्षापछि आएको पहिरोका कारण काली गण्डकी करिडोर 220 केभी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुस्मासम्मको खण्डका केही टावरमा क्षति पुगेको छ। टावरमा क्षति पुग्दा सो करिडोरको 358.2 मेगावट बिजुली राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्रसारण लाइनका टावरमा पहिरोले क्षति पुर्याएकाले म्याग्दीको दानादेखि पर्वतको कुस्मासम्म बिजुली प्रवाह हुन नसकेको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए। प्राधिकरणको 144 मेगावट क्षमताको काली गण्डकी जलविद्युत केन्द्र तथा पोखरा आसपास क्षेत्रका अप्पर मादी, सिक्लेस, नामजुङ, सेती नदी, करुवा सेती र मोदी क्षेत्र लगायत आयोजनाबाट गरी कुल 406 मेगावट उत्पादन अवरूद्ध भएको छ। मर्स्याङदी करिडोर अन्तर्गत मध्य मर्स्याङदी, तल्लो मर्स्याङदी र माथिल्लो मर्स्याङदी लगायतका आयोजनाबाट कुल 189 मेगावट उत्पादन अवरूद्ध भएको प्राधिकरणले जनाएको छ। बाढ़ी वा पानी पस्ने डरले यी आयोजना फोर्स सटडाउन गरिएको प्राधिकरणको भनाइ छ। बाढ़ीले गर्दा मादी र मर्स्याङदी करिडोरका 600 मेगावट फोर्स सटडाउन गरिएको ढकालले बताए।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ टेस्ट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघको 81औं महासभामा उच्च स्तरीय सम्बोधनदेखि चीनिया नेता सी चिनफिङसँगको व्हाइट हाउस शिखर सम्मेलनसम्म, यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व मंचमा आफ्नो प्रभाव पुनर्स्थापित गर्ने प्रयासमा निकै सक्रिय देखिएका छन्। यी प्रयासका बावजूद ट्रम्पले आफ्नो विश्व दृष्टिकोणसँग अन्य देशलाई सहमत गराउन सक्ने अवस्था कम रहेको विश्लेषकहरू बताउँछन्। ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकाको अन्तर्राष्ट्रिय शक्ति झनझन क्षीण हुँदै गएको छ। इरानसँग को युद्धले विश्वभर इन्धन संकट निम्त्याएको छ। अमेरिकामा पनि पेट्रोलको मूल्य आकाशिएको छ। यसले देशभित्रै ट्रम्पको लोकप्रियताको ग्राफ तल झरेको छ। सहयोगी देशहरूसँगको उनको सम्बन्ध थप बिग्रिँदै गएको छ। यस परिस्थितिमा उल्टै उनले संयुक्त राष्ट्रसंघको महासभामा इरानलाई सर्वनाश गरिदिने धम्की दिएर यस संस्थाको गरिमालाई नै घटाइदिए। ट्रम्पको रिपब्लिकन पार्टीले नोभेम्बरमा मध्यावधि निर्वाचनको सामना गर्दैछ। निर्वाचन अघि घटेको लोकप्रियताको ग्राफमा थप संकुचनमा पर्न सक्ने संकेत छ।
3: कान्तिपुर जारीमा अब खेल समाचार। नेपाली धावक सोम बहादुर कुमारले जापानमा भइरहेको विश्व एसियाली खेलकुदको एथलेटिक्समा हिजो साँझ राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले मिजो पार्क एथलेटिक रंगशालामा 800 मिटरमा रहेको आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानलाई उछिनेका हुन्। उनले 1:50.55 सेकेण्डमा दौड़ पूरा गरेका थिए। सोम हिट नम्बर 1 सहभागी 7 खेलाड़ीमा 5 रहेका थिए। 800 मिटरमा 3 फरक हिटमा 20 खेलाड़ी उत्रिएका थिए। प्रत्येक हिटबाट 2-2 तथा त्यसपछि उत्कृष्ट 2 टाइमिङ गरी 8 खेलाड़ी फाइनल राउण्डका लागि छनौट भए। सोमले तीनै हिटमा गरेर प्रतिस्पर्धी 20 खेलाड़ी मध्ये 12 खेलाड़ीलाई पछाडि पारे पनि फाइनल राउण्डमा छनौट हुन सकेनन्। टाइमिङमा सोभन्दा कम समयमा दौड़ पूरा गरेका 2 खेलाड़ीले फाइनल राउण्डमा प्रतिस्पर्धा गर्नेछन्।
2: अब मौसम सम्बन्धी जानकारी। हाल मनसूनको न्यूनचापीय रेखा सर्दर स्थानको आसपास रहेको छ। देशभर मनसूनी वायु पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम
4: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका

0: क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी
1: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557 68।
0: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901055।
3: More style, more design. Total Tailors.
4: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
5: किन र काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैथिन्।
5: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
5: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
5: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
5: प्रोप्राइटर सुनु एन भीम गदाइली।
4: सम्पर्क 0291404084 र 9804045827।
6: हे निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9952160580 र 9942080081। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, शङ्खुवा सभा।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9952029047, 9900090062।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 9843447262,
5: 9010555580
8: र वाट्सएप नम्बर 9852028646।
7: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
8: रबिन टेलर्स, खाँदारी नगरपालिका 9, तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
8: सम्पर्क नम्बर 9860964000
5: र 9919327375। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गोटिङको दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँदारी नगरपालिका 1, प्रहरी गेट छेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
8: सम्पर्क नम्बर 0295906667 र 9842226667।
11: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615 39444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान स्वागत होटल खादबारी। मिति 2083 साल आश्विन 18 गते आइतबार अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-46488 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
6: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
6: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
7: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
7: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
7: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
6: बाङ्गोटिङ्गो दाँत मिलाइने,
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
7: सम्पर्क नम्बर 029590667 र 98422267।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक संखसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029575267। मोबाइल 97438640084।
9: आयो सबको घर घरमा। तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
13: किन र काका?
12: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
13: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनसादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
12: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
13: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
12: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
13: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, दिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
12: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
13: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
12: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
13: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
12: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
13: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
12: सम्पर्क 029 41 00 84 र 98 40 45 827।
14: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98 61 51 107 र 98 03 96 299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
15: नमस्कार है वडा अध्यक्षज्यू।
16: नमस्ते नमस्ते, के भन्नु भयो त?
15: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
16: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी,
15: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई
16: यो मेरो सुट त। हाम्रै शङ्खुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
15: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
17: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
15: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
12: सम्पर्क नम्बर 029 560 679 र मोबाइल नम्बर 98 420 82 776।
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
12: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
13: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
19: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
20: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
19: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
20: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
21: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
20: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
21: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
20: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
21: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
20: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
21: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
20: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
21: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
20: थप जानकारीको लागि 029562061,
21: 029573315
20: र 9852601177
21: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
22: राष्ट्रको गौरव नेपालीको आवाज, रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: खादबारी नगरपालिकाको अनुरोध।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी सङ्खुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557।
7: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 98433-47262,
8: 98-10-55-55-85
9: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।

0: वसुदेव सुतम् देवम् कंसचाडुरमर्दनम् देवकी परमानन्दम् कृष्णम् वन्दे जगद्गुरुम्। शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रत्यक्ष गरेर बस्नुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अलिक कहाँ व्यतीत हुनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन सक्छ, राशिफलहरू सहित तपाईँलाई हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआती चरणमा हुनुहुन्छ, कार्यक्रमलाई तपाईँ आफ्नो ढंगले सुनिरहनु भएको छ भने निरन्तर सुन्ने प्रयास गर्नुहोला। हामी कार्यक्रमलाई यतिखेर ढिलो नगरिकन अगाडि बढाउँछौ आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आज मिति 2083 साल आश्विन महिना 12 गते यानि कि असोजको 12 गते हो आज सोमबार। तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 28 तारिक रहेको छ। आज नेपाल सम्मत 1146 रहेको छ। विशेष गरी 1146 यहाँ लगा रुद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु आश्विन कृष्ण पक्ष यसलाई पितृपक्ष प्रेता पक्ष पनि भन्ने गरिन्छ। आज सूर्योदयमा द्वितीय तिथि 35:35 रात्रिको 8:09 रेवती नक्षत्र 15:18 दिनको 12:02 ध्रुवयुग 14:08 तैतिलकरण 7:10 आज आनन्दादि युगमा भने मातङ्ग युग रहेको छ। आजको निर्माणको समय 29:52 बिहान सूर्योदय 5:55 जाँदा भयो। साँझ सूर्यास्त 5:52 रहनेछ। आज द्वितीय श्राद्ध गर्ने दिन हो। भोलि तृतीय श्राद्धको लागि आज एक साकी रहने दिन रहेको छ। तपाईँहरू विशेष गरी श्राद्ध कल्पमा हुनुहुन्छ यतिखेर, यो 16 श्राद्धको बेलामा घरमा पवित्र राख्नु मैले बारम्बार अनुरोध गरिरहेको छु। घरमा सुख शान्ति समृद्धि प्राप्ति गर्नको लागि पितृको उपासना असाध्य आवश्यक पर्छ। यो जानकारी अब कार्यक्रममा पालो रहेको छ। आजको ग्रह गोचर सूर्य नाम गरेका ग्रह कन्या राशिमा छन् भने चन्द्रमा यतिखेर मीन राशिमा छन्। त्यस्तै गरेर मंगल कर्कट राशिमा छन् भने बुध तुला राशिमा छन्। बृहस्पति कर्कट राशिमा छन्। शुक्र तुला राशिमा रहेका छन् भने शनि ग्रहको अवस्था मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु। तपाईँका दिनले के भन्छ, कसरी तपाईँको दिनलाई व्यतीत गर्न सकिन्छ, तपाईँको राशि के भन्छ, तपाईँको आजको दिनलाई तपाईँको मेषराशिबार राशिफलले कसरी अगाडि बढ़ाइरहेको छ, तपाईँका राशिफल यस प्रकार छ। आजको दिनमा 12 चन्द्रमा पूरा दिन रहँदैनन्। यतिखेर अलिकति मन कता कता बिग्रिने खालको योग छ। काममा अलिकति झन्झटिलो कामहरू आइलाग्न सक्छन्। विशेष ध्यान दिँदै अगाडि बढ्नु। स्वास्थ्यमा भने सुधार भएता मन हर्ष र उल्लासले गदगद रहनेछ। मान सम्मानमा वृद्धि रहनेछ। नभनेका काम बन्दा मनमा हर्ष उल्लास थाउने युग छ भने काममा पनि सफलता हात पर्ने युग आजको राशिमा संकेत छ। तपाईँको सोच अलिकति परिवर्तन गर्नु आवश्यक मानिन्छ। काममा ढिला सुस्ती हुन सक्छ। लग्नमा बृहस्पति उच्च हुँदा धार्मिक क्षेत्रमा मन जान सक्ने योग पनि राम्रो छ। कृषि र पशु चौपायबाट मनज्ञ धन आर्जन गर्न सकिने सम्भावना पनि राम्रो छ। आजको दिन तपाईँको लागि महत्वपूर्ण दिनै रहेको छ। मान सम्मानमा पनि वृद्धि रहनेछ भने आर्थिकता ताकेका कामबाट सफलता मिल्छ। कृषि र पशु चौपायबाट लाभ मिल्नेछ। चोटपटको भएर रहन सक्छ है। आजको दिन विशेष ख्याल गर्नु, यात्रा गर्दै हुनुहुन्छ सावधानी हुनु। आजको दिनमा कुनै पनि भीरपाखा रूखहरू चढ्दै हुनुहुन्छ, सावधानी अपनाएर अगाडि बढ्नुहोला। आजको दिन हनुमानको स्मरण गरेर दिन व्यतीत गराउनु राम्रो रहन सक्ने योग रहेको छ। कन्या राशिको लागि मन अति नै प्रसन्न रहनेछ। चन्द्रमाले साथ दिएको छ, सूर्यले साथ दिएको छ, काममा सफलता मिल्नेछ। आर्थिक क्षेत्र भन्दा पनि आज प्रशंसाहरू धेरै प्राप्त गर्न सक्छन्। विशेष गरी व्यावहारिक क्षेत्रमा अगाडि बढ्नु तपाईँको लागि असाध्य राम्रो योग छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597858 9142373601
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
0: राशिमा आजको दिन तपाईँको लागि उन्नतिकारक योग देखिन्छ। कामबाट सफलता हात पर्ने योग छ। राजनीति गर्ने व्यक्तिहरूको लागि आजको दिन अझ धेरै उत्कृष्ट दिन बन्न सक्छ। सामाजिक उत्तरदायित्व गर्नेहरूको लागि भने दिन सामान्य पठन पाठनमा राम्रो योग जुरेको छ। नबनेका काम बन्दा मन असाध्य रमाउन सक्छ। आजको दिन तपाईँको लागि निकै नै महत्वपूर्ण रहेको छ। सन्तानबाट नयाँ र खुशीका समाचार सुन्न पाउँदा पनि राम्रो रहन्छ। आत्मसन्तुष्टि गर्ने दिन छ। तपाईँको लागि दिन सुरक्षित रहन सक्ने योग छ। मन अलिकति चुलबुले र चञ्चले हुन सक्ने सम्भावनाको योग छ। काम गर्दा विशेष ध्यान दिनुहोला, किनभने यतिखेर हेर्दा तेस्रो राहु र चौथो चन्द्रमा हुँदा धनुराशिको मन बेचैन हुन सक्छ। ठाम परिवर्तनको योग पनि रहेको छ भने गायन क्षेत्र सांगीतिक क्षेत्र लेखन क्षेत्र तपाईँको लागि उत्कृष्ट रहन सक्छ। व्यापारमा भने घाटा बेहोर्नु पर्ला। सोचेका कामहरू पूर्ण रहनेछन्। बृहस्पतिको शुभ दृष्टि तपाईँको राशिमा छ भने गर्दै आएका हरेक कामबाट तपाईँको लागि राम्रो छ। मान सम्मानमा पनि वृद्धि रहनेछ। आँटेका थाकेका कामबाट सफलता हात पर्दा मन असाध्यै खुशी रहन सक्ने योग छ। घरमा अचानक अतिथिको आगमन रहन सक्ने योग छ। गर्दै आएका कामहरूबाट तपाईँको लागि धेरै कुरामा सहज हुनेछ। मन परेका व्यक्तिहरूबाट तपाईँको लागि धेरै कुरामा सहज छ। तपाईँको लागि दिन अलिकति भारी जस्तो पनि हुन सक्छ। 7:30 अन्तिम शनि लग्नमा राहु धनस्थानमा शनि चन्द्रमाको युतिले गर्दा कता कता दिगदारी पनि लाग्न सक्ने भएकाले ओम राम राहवे नमः मन्त्र जप गर्नु शुभ हुन्छ। तपाईँको लागि उन्नति अनि प्रगतिको लागि वातावरण राम्रो छ। तपाईँको यो मन राशिलाई यतिखेर चन्द्रमाले साथ दिइरहेको अवस्था र सूर्यको दृष्टि भएकाले सरकारी कामबाट सफलता हात पर्ने योग छ। उन्नति अनि प्रगतिमा पनि राम्रो छ। तर साथमा 7:30 भएकाले ओम सम शनिश्चराय नमः मन्त्र जप गर्नु उत्कृष्ट दिन बन्न सक्छ।

0: अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 9845 97658, 9841 73 6001।
1: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
2: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
2: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
3: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारी दिइरहेको छु। हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी र तपाईँहरूसँग भएका विभिन्न कुराहरूको जानकारी दिँदै हामी तपाईसँग भएका विभिन्न जानकारीहरू दिने प्रयास गरिरहेका छौं। हामी यतिखेर तपाई आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा परिचर्चा गर्न र तपाई यतिखेर विशेष गरी हामी तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी पनि दिने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97 658 र 98142-73-601 सीधा सम्पर्कमा आउन तपाईँ सक्नुहुनेछ। हामीले हिजो हाम्रो फेसबुकमा तपाईँको श्राद्धमा पितृलाई मनपर्ने 6 प्रकारका फूल अथवा अनिवार्य चढ़ाउन सकेको खण्डमा पितृ धेरै प्रसन्न हुने फूल फेसबुकमा राखेका छौं, धेरैले हेरिदिनु भएको छ। अब आज हामीले तपाईँलाई यस अन्तर्गत रहेर पितृलाई मन नपर्ने फूलको बारेमा पनि हामी आज तपाईँलाई जानकारी गराउँछौ। हामीले रेडियोमा त दैनिक रूपमा भनेकै छौं, तथापि फेसबुकमा पनि तपाईँहरूलाई आज हामी जानकारी गराउने प्रयास गर्छौं। यतिखेर यो जानकारी सहित तपाईँले पनि हामीलाई फेसबुकमा हेर्नु भएको छैन भने लक्ष्मण सुवेदी 333 सर्च गरेर तपाईँहरूले हामीलाई त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ र हामीसँग प्रत्यक्ष जोडिन सक्नुहुन्छ। वा यतिखेर तपाईँ हाम्रो पात्रबाट कार्यक्रम ज्योतिष दर्पण सुन्दै हुनुहुन्छ अनि तपाईँले यहीँबाट पनि केही कमेन्टहरू राख्नुभयो भने हामी त्यो कमेन्टको आधारमा पनि फेसबुकमा राखिदिनेछौँ अथवा हाम्रो फेसबुकको भिडियोहरूमा पनि तपाईँले अब यसको बारेमा भनिदिनु पर्यो भनेर कमेन्ट लेख्ने बानी बसाल्नु भयो भने त्यहाँबाट पनि हामी तपाईँलाई धेरैभन्दा धेरै कुराको जानकारी दिने प्रयास गरिरहन्छौ। यतिखेर पनि एउटा फोनतर्फ लाग्छु र फोन पछाडि तपाईँले गर्नुभएका कमेन्टहरू पनि हुन सक्छन्। त्यो कमेन्टलाई पनि हामी यहाँबाट वाचन गरेर त्यसको जानेका हामीले उत्तरहरू दिनेछौ। कोही जिज्ञासु हुनुहुन्छ। जय श्री राधे हजुर।
1: राधेश्याम गुरु राधेश्याम।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?

0: म झापाबाट परशुराम खतिवडा सर।
1: परशुराम खतिवडा झापाबाट, झापाको कुन ठाउँमा हुनुहुन्छ यतिखेर परशुरामजी?
0: म दमक हजुर।
1: है, अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ?
0: मैले अहिले चाहिँ कार्यक्रम सुन्ने छुइनँ, म अलिकति बाहिर छु हजुर, त्यहाँ किन एफएम बन्ने गर्छु सबै कि।
1: ए, अहिले चाहिँ कार्यक्रम सुन्नु भएको छैन?
0: हजुर, अहिले म बाहिर भएकोले नि।
1: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ कि? केही छन् मनमा लागेका जिज्ञासा भन्ने कि कोही आफन्तहरूको चिना हेराउने?
0: मेरो छोरीको चिना हेराउनु पर्यो भन्दा नि।
1: छोरीको साल महिना गते समय भनिदिनु त।
0: 2063 साल कार्तिक महिनाको 18 गते।
1: 63 सालको कार्तिक महिनाको 18 गते
0: शनिबार,
1: 18 गतेको शनिबार
0: बिहान ठिक 6 बजे झापा जिल्लामै भएको गुरु।
1: ठिक 6 बजे झापा जिल्लामा भयो जन्म। है, छोरी होइन तपाईँको?
0: हजुर, मेरो छोरी
1: हो। यो तपाईँको छोरीको लागि बिहान 6 बजे घाम उदाएको रहेन रहेछ हो। 17 गते राति, 18 गते बिहान हो?
0: हजुर हजुर।
1: के बारको राति, के बारको बिहान थियो अरे?
0: शुक्रबार राति, शनिबार।
1: ए, शुक्रबारको राति, शनिबारको बिहान, होइन? राशिको नाम चीबाट चित्रकला नाम आउँछ, मीन राशि हुन्छ, के राशि अनि गर्नुभएको छ?
0: हजुर, मीन राशि, चित्रकला नै राख्नु भएको छ।
1: लग्नमा मंगल अलि झन्क रिसाउने खालको स्वभाव रहेछ, अन्यथा अरू कुरामा ठिक छ। आइतबारको दिन सधैँभरि व्रत उपासनाहरू गरे भने सूर्यको पावर बढ्छ। आदि त हेर्दै सूत्रम पाठ गर्ने, आइतबार सकभर नुन नखाने कामहरू गर्नुहोला। विद्यामा राहुको दोष छ, पढाइ त राम्रो हो। अहिले अलिकति सामान्यतया ग्रहको प्रभावले 21 वर्षसम्म संकटले गर्दा घरभन्दा बरु विदेश जान्छु भनेर विदेश उड्ने खालको संकेत देखिएछ। कहाँ हुनुहुन्छ छोरी अहिले?
0: अहिले पढ्दै नै छन् यतैतिर।
1: घरमा हुनु न?
0: अहिले पढ्दै कोठामा छु।
1: ए, त्यही त, घरभन्दा बाहिर होइन। पढाइमा अलिकति सङ्कटले अनि लग्नको माङ्गलिक पनि परेको कारणले गर्दा अलिकति ध्यान दिनुहोला। दोस्रो विवाहको दोष कटाइदिनु माङ्गलिक, र आइतबार विशेष गरी व्रत उपासना गर्ने, आइतबार सूर्यलाई जल चढाउने, तामाको अम्खराबाट नुन नखाने सकभर यसो गर्न सक्यो भने धेरै कुरामा राम्रो हुन्छ है।
0: हजुर,
1: त्यो 21 वर्ष पछाडि पढाइ झन् राम्रो हुन्छ अहिलेको भन्दा है। अब हजुरको छोरी अहिले ठ्याक्कै 20 वर्ष हुनुभयो, अब 21 वर्ष पछाडि झन् राम्रो हुन्छ। अब 1 वर्ष यसको संकटको शान्ति गर्नु, सूर्यको जपहरू गराइदिनु, राम्रै हुन्छ है।
0: अनि व्यवसाय नोकरीहरू चाहिँ के गर्दा राम्रो होला?
1: व्यवसाय भन्दा पनि यस्तो मान्छेलाई घरभन्दा बाहिर गएर विदेशमा कमाउने अथवा नेपालमै गर्नु पर्यो भने फेन्सी आइटमका व्यवसाय गर्ने नभए पढेरै राम्रो हुन्छ। तर दिमाग राम्रो छ, अहिले ग्रह बिग्रिएको छ, राम्रोसँग शान्ति गर्नु राम्रो हुन्छ है।
0: विदेश जाँदा चाहिँ राम्रो छ उसको।
1: हजुर हजुर,
0: बस्नुभन्दा यहाँ नेपालमा बस्ने गर्ने नोकरी भन्दा विदेश जाँदा
1: विदेशमा राम्रो हुन्छ। हजुर, आफन्तहरूसँगको सम्बन्ध आमा बुवासँग राम्रै हुन्छ, त्यस्तो आत्तिनुपर्ने कुरा छैन। तर सूर्य निज छ है, सूर्य निज हुँदा अलिकति गाह्रो हुन्छ। सूर्यलाई विशेष उपासना गर्नु, सूर्य भनेको ग्रहको राजा पनि हो, यसलाई धेरै कुरा, सूर्य बिग्रिसकेपछि फेरि लग्नमा गएर बिग्रेको सूर्य हो, यसलाई विशेष ध्यान दिनुहोला। तर क्षमता राम्रो हुन्छ छोरीको पछि, एकचोटि शान्तिहरू राम्रोसँग गर्नुहोला है त। अहिले छुट्टिन्छ राधे राधे। तीन अङ्क राम्रो हुन्छ, सेतो रङ राम्रो हुन्छ, दक्षिण दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु राधे श्याम। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग झापा जिल्लाबाट आफ्नो जिज्ञासा छोरीको बारेमा हेरेर गइसक्नु भएको छ। हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गति र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयास गरिरहेका छौं, र हामी तपाईँलाई आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयासमा लागिरहेका छौं। एक दुईवटा कमेन्टहरू आइरहेका छन् हाम्रो पात्रोमा, तपाईँहरूले पनि हाम्रो पात्रोबाट सनातन रेडियो नेटवर्क सुनिरहनु भएको छ, अनि हामीसँग तपाईँ प्रत्यक्ष रूपमा तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ अथवा हामीसँग तपाईँ आफ्नो बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिन चाहनुहुन्छ भने कमेन्ट पनि गर्न सक्नुहुन्छ। विशेष जिज्ञासाहरूको लागि हामी जानकारी दिइरहेका छौं। कमेन्टमा एउटा कमेन्ट आएको छ, जय श्री राधे राधे गुरुदेव, कसैले पूर्णिमाको दिनमा पनि श्राद्ध गर्छन् गुरुदेव, गर्नुहुन्छ कि हुँदैन उत्तर दिनुहोला। भारत गुजरात नेपाल कैलाली घर छ महाराज, ओम पितृदेवाय नमः भन्नुभएको छ। यस्तो छ क्या, शास्त्र धेरै अनेकौं छन्। मैले आज बिहान पनि निर्णय सुन्दु पल्टाउँदै गर्दा शास्त्रमा 16 दिनको 16 तिथि भन्छ अरे, हेर्नु एकदम तपाईँले सुन्नुपर्ने कुरा क्या। मैले भर्खरै आज मात्रै मैले निर्णय सुन्दुमा हेर्दाखेरि के भेटेको छु भने, भन्नलाई 16 तिथिलाई भनियो, तर प्रतिपदादेखि लिएर औँसीसम्म 15 भन्दा तिथि त हुँदैन, कसरी यसलाई चाहिँ 16 मानियो भन्ने खालको वाद विवाद छ त्यहाँ, ध्यान दिनुहोला। त्यसमा कुनै कुनै ऋषिको मतहरूले जुन हामी जमरी औँसी भन्छौ नि, बुझ्नु भएको छ, जमरी औँसीमा पनि श्राद्ध गर्ने प्रमाण छ, बुझ्नुभयो। अनि यतापट्टि कसै कसैले ऋषिले भन्छन् पूर्णिमादेखि औँसीसम्म त भइगयो त नि 16 तिथि भन्ने पनि छ होइन, तर वास्तवमा यस्तो हुन्छ क्या, शास्त्रमा थोरै शब्द थोरै लेखेको देखेर प्याच बोलिहाल्न हुँदैन हामीले, किनभने अनेकौं शास्त्र छन्, शास्त्रको अन्तिम निचोड के हो त होइन, त्यसलाई हामीले हेर्नुपर्छ। अन्तिम निचोड भनेको 16 श्राद्धको प्रतिपदादेखि लिएर औँसीसम्ममा गरिने श्राद्ध हुन्। पूर्णिमा श्राद्ध कसरी गर्ने, अब यहाँ अर्को कुरा आउँछ, एउटाले गर भनिदिन्छ, अर्को त्यसलाई काटेर के भन्छ, पूर्णिमा तिथि त भदौ महिनाको को पूर्णिमा हो त, अनि असोज महिना लागेकै छैन, अब यो जुन पक्षले कसरी गर्ने, त्यो पनि ठिक हो फेरि होइन। उतातिर कसैले भन्छन् जमरे औँसीमा पनि श्राद्ध गर्ने प्रमाणमा म तपाईँलाई एकैछिन पछि म तपाईँको श्लोक पनि भनिदिउँला होइन। त्यसो भएको हुँदा तपाईँले यस्ता कुरामा धेरै कुराहरू छन्, हामीले नबिग्रिने हिसाबले धेरैवटा कुराहरूको निचोड निकालेर हामीले भनेका हुन्छौं। पूर्णिमा श्राद्धलाई अष्टमी श्राद्ध गर्नु सबैभन्दा उत्कृष्ट हुन्छ। आज यति भने है, तपाईँकोतिर अब के गर्नुहुन्छ थाहा छैन, मैले भने त कसैले प्रतिपदामा पनि श्राद्ध गर्ने परम्परा छ, यो अब यसो भइसकेपछि धेरै कुराहरू हुन्छन्। यसको निचोड भनेको प्रतिपदादेखि लिएर औँसीसम्मको श्राद्ध नै हो, सबैभन्दा उत्कृष्ट हामीले परम्परामा हाम्रा विद्वानहरूले दिएका मत र हाम्रा निर्णयसुन्दु भागवतहरू पुराणहरू उपनिषदहरूबाट हामीले दिएको कुराहरू है त। मैले यसको बारेमा उत्तर दिइहालेँ। अर्को छ दशैंको बारेमा भन्नु पर्यो गुरु, हाम्रो यतातिर कहिल्यै पनि दशैं बनाएको देखेको छैन अहिलेसम्म, के कारण हुन सक्छ, दशैंमा के के को पूजा गर्नुपर्छ बताइदिनुहोस् न, म चाहिँ बझाङ बुङ्गल सातदेखि हो गुरु भन्नुभएको छ। यो त तपाईँले निकै महत्वपूर्ण कुरा उठाउनु भयो, नाम खुलाउनु भएको छैन, उहाँले यो कमेन्ट उल्टो पनि हुन सक्छ अथवा मैले बुझाइ उल्टो हुन सक्छ, दशैं अहिलेसम्म मनाउनु भएको छैन। बझाङ जिल्लाको बुङ्गल नगरपालिका 7 नम्बरमा दशैं त सबैले मनाउनुहुन्छ होला त, अहिले तपाईँको बारेमा मैले बुझिनँ, अझै तपाईँले विजयादशमीको बारेमा सोध्नु भएको हो अथवा टिका दशैं भन्छ नि यसलाई के भन्छ तपाईँहरू, जुन असोज महिनाको शुक्ल पक्षको दशमीको दिनमा हुन्छ त्यसलाई त्यही बारेमा भन्नुभएको हो भने यसलाई फेरि विस्तृत जानकारी गराउँ, नभएदेखि फेरि अर्को कमेन्ट थप्नुहोला अथवा दिउँसो सम्पर्क गर्नुहोला। यो दशैंको बारेमा त भनिरहेका छौँ, पोहोर परार पनि भनिरहेका छौँ, दशैं त नेपालीको महान पर्व हो, सबैभन्दा ठूलो विजयादशमी हो, सबैले मनाउनुहुन्छ, किन मनाउनु भएन यसको बारेमा छलफल गरौँला बसेर है। कोही जिज्ञासु हुनुहुन्छ, राधे श्याम हजुर, दुर्गाजी आरामै हुनुहुन्छ, के छ हजुर खबर, भोजपुरतिर खबर के छ, आज केही विषयमा गाली गर्न आउनुभयो कि सोध्न आउनुभयो कि,
0: गुरुदेवलाई गाली त म कहिले गर्नु र कसरी गर्नु र,
1: होइन यस्तो हुन्छ गाली, यस्तो हुन्छ गाली पनि गर्नुपर्छ, तर गाली भन्दा रिसले गरेकोलाई अशुभ मानिन्छ होइन, मनमा भएका जिज्ञासा पोख्नु पनि त एउटा गाली हो नि त।
0: गुरुदेव अब मैले हजुरलाई त्यस्तो सामर्थ्य नै राख्दिनँ, किनभने हजुरले जतिवटा कुरा बोल्नुहुन्छ त्यो चाहिँ मेरो लागि त्यो छिपा हुन्छ अक्षर, किनभने मैले अनुसरण गर्ने खालको हुन्छ, त्यसले गर्दाखेरि मैले त्यो सामर्थ्य नै राखिनँ।
1: आज के छ विशेष, तपाईँ सकभर चिना नहेर आउनु, चर्चा परिचर्चा गरौँ क्या, यो 16 श्राद्ध लागेको छ है,
0: हजुर
1: के छ, तपाईँको माता पिता हुनुहुन्छ कि हुनुहुन्न,
2: मेरो माता पनि हुनुहुन्न, पिता पनि हुनुहुन्न र
1: भनेपछि यो सोह्र श्राद्धमा तपाईँले अहिले शुद्ध भएर बस्नु भएको छ?
2: एकदम शुद्ध भएर बसेको छ, प्रतिमा राखेर रा, दियो बालेर खानेकुरा फलफुलहरू चढाएर दैनिक साँझसँग बिहानी
1: त्यस्तै गरेर मैले हिजो हालेको थिएँ नि हाम्रो घरमा टपरीमा प्रसाद हेर्नुभयो
2: धेरै,
1: तर सेयर गर्नु भएन क्या हो क्या भोजपुरबाट त कसैले कमेन्ट गर्नु भएन?
2: मैले सेयर चाहिँ गरिनँ किनभने म अब त्यो हाम्रो एकजना स्कुलको स्कुलको एकाउन्टेन्टको बुवा खस्नु भएको थियो त्यहाँ गएर आएर अनि मैले केही पनि गर्दिनँ आज भनेर बसेँ
1: ए
2: आजबाट चाहिँ।
1: अनि अनि तपाईँको पिताजीको श्राद्ध कुन तिथि पर्छ?
2: हजुरले भन्नुभएको छ चौथी पञ्चमी तिथि भएकोले चौथी र चौथीमा एक छाकी बस्ने अनि खस्ती र पञ्चमी एउटै तिथि हो, एउटैले एकै दिन गर्ने भनेर भन्नुभएको हजुरले, त्यो मैलाई लेखेर राखेको छु।
1: ए ए भनेपछि तपाईँको पन्ध्र गते पर्व बिहिबार, चौध गते एक छाकी रहनु पर्यो हो?
2: हजुर,
1: दुई बजेर 36 मिनट भित्रमा भ्याइसक्नु पर्यो होइन? अनि के छ अरू अब हजुरको तिर अरू अरूले पनि त्यस्तै गर्नुहुन्छ है, के छ परम्परा?
2: मैले आफ्नो एरियातिर सबैतिर भन्ने कोसिस गर्छु तर हाम्रोमा त्यति अब यो के भन्ने अब हाम्रो संस्कृति अनुसारको मान्छे कम हुनुहुन्छ, यो बजारमा श्रेष्ठ बढी हुनुहुन्छ
1: है,
2: अनि श्रेष्ठ बढी
1: भयो अनि श्रेष्ठले पनि श्राद्ध गर्नुहुन्न र?
2: गर्नु त हुन्छ होला,
1: हाम्रोतिरको हाम्रोतिरको श्रेष्ठ भनेको त नेवार जाति हो नि होइन?
2: हजुर हजुर,
1: हाम्रो यो नानीघाटमा पनि विशेष गरी छन्का टन्ने हुनुहुन्छ, यहाँ पनि जोशीहरू हुनुहुन्छ होइन? अनिखेर चाहिँ मान्छे हुनुहुन्छ यतातिर जोशी श्रेष्ठ, अनिखेर चाहिँ खै के भन्ने खालको के अरे अर्को के हुन्छ यो हुनुहुन्छ, तर सबैले गर्नुहुन्छ यता त धेरै भक्तिभाव छ नि यता त।
2: तर अहिले यो दबु दया के भन्ने संस्थाहरू छ, त्यो संस्थाले चाहिँ के गरेको छ भने
1: चाहिँ
2: उहाँहरूको पुरोहित प्राय जस्तो आफ्नै हुन्छ भाषा पुरोहित अनि
1: हजुर
2: अलिक फरक
1: होइन यस्तो अब भाषा त उहाँहरूको हुन पायो तर कर्म त ओल्ड वाइज हुनु पर्यो नि, वेद एउटै सबैको एउटै हो नि त होइन?
2: हजुर हजुर,
1: वेद एउटै हो, श्राद्ध पद्धति एउटै हुनु पर्यो।
2: कतिले अब हामीलाई पछा हामीसँगै गरेको हुन्छ, हाम्रै प्रचारले गरेको हुन्छ
1: हजुर,
2: अब कतिले चाहिँ अब उनीहरू गोबाजु भन्छन्, गोबाजुबाट प्रयोग गर्छन्, दुई प्रकारले गर्छ।
1: ए हजुर, रणपहेली भनेको हाम्रो नेपाली भाषामा भन्दा सूचीकार दाई?
2: हजुर हजुर, म सिधा भन्दा म दमाई हो।
1: दमाई हजुरकोमा को आउँछ गुरु भाषा, आफ्नै हुनुहुन्छ कि ब्राह्मण गुरु आउनुहुन्छ?
2: होइन, ब्राह्मण गुरु पनि प्रयोग गर्छौँ हामी,
1: हो त नि,
2: प्राय हामीले त जानिँदैन गुरुदेव
1: है,
2: उहाँहरूले
1: गर्छ। ठिक छ, राम्रोसँग तपाईँले श्राद्ध गर्नुहोला, मैले अस्ति पनि भनेको छु एक छाकीको दिन तपाईँले कपालहरू मुण्डन गरिसकेपछि घरभन्दा बाहिर कतै नजाने, तपाईँले त्यो एक दिन जुन आफ्नो काम गर्नुहुन्छ त्यो कामलाई एकदम थाती राखेर होइन, एकदम तपाईँको चाहिँ शिरमा ढाका टोपी लाउनु हुँदैन, क्याप टोपी लाउनु हुँदैन, शिरमाथि खाली राखेर अब जाडो हुन्छ टाउको दुख्ने समस्या छ भने बरु एउटा उनीको बर्खोहरूले छोप्ने अथवा उनीको टोपीसम्म लाउन मिल्छ भनेर भन्छन् शास्त्रहरूले होइन, एकदम पवित्र भएर सतभर एक छाकीको दिन र भोलिपल्ट, हुन त यो सोह्र दिनै तपाईँ चाहिँ सात्विक वस्त्र सेतो वस्त्र होइन सफा वस्त्र प्रयोग गर्नुपर्छ होइन, हामी अरू बेला पनि कपडा दिनदिनै चेन्ज गरे पनि यो बेला चाहिँ सेतो मात्रै लाउनु पर्छ भन्छ नियमले, अनि एक छाकीको दिन चाहिँ पुरै सेतो लगाउने, भोलिपल्ट पनि सकभर सेतो वस्त्र धारण गर्ने है, अनि एकदम पितृभक्ति भएर ब्राह्मणलाई भोजन गराइदिएर आफ्ना चेलीबेटीहरूलाई यसो दान दक्षिणा गरिसकेपछि आफूले भोजन गर्ने, श्राद्धको दिन सकभर आफू पहिले गौमातालाई भोजन गराएर गौमातालाई भन्छ, कुकुरलाई भन्छ, कागलाई भन्छ होइन, सबैलाई गरेर तुलसी बिनाको पिण्ड राम्रो हुँदैन, मैले हिजो कि अस्ति मैले तपाईँलाई पिण्डमा के हाल्नुपर्छ भनेर रेडियोमा भनेको छु, म आजभोलि पनि भन्दैछु, म यो
2: बोलेका कुराहरू सबै पोहोरबाट अनुसरण गरेका छु
1: है,
2: आठवटा कुरा प्रयोग गर्ने भनेर
1: म यो कुरा धेरैलाई थाहा नहुन सक्छ, आजसम्म भएछ भने अलिकति समय मैसँग कम छ, दिउँसो मैले भ्याएछु भने 5-7 मिनट समय निकालेर यो पिण्डमा हाल्ने 8 पदार्थहरू म यो रेडियोमा भन्दाखेरि भनिहालियो सक्यो बिर्सिहालियो, कतैमा फेसबुकमा राख्ने भने त्यही मान्छेले दोहोऱ्याइ तेह्राइ सुनेर उहाँहरूले टिप्नु हुँदो रहेछ क्या, मैले हिजोबाट थाहा पाएँ, मैले हिजो एउटा त्यो जुन पितृको लागि भन्न हालेको भिडियो धेरैले हेरिदिनु भएको छ अहिले, म त्यो तँ धेरै हेर्नु भएको त्यसको रेडी बनेर आजदेखि फेरि म कन्टिन्यू रूपमा भिडियो हाल्ने तयारी गर्दैछु है। के छ अरू विशेष भनिदिनु त दुर्गाजी। ए प्रभु प्रभु उहाँको फोन डिस्कनेक्ट भयो, हामी कुराकानी गरिरहेका थियौं। यो मैले किन यसरी उहाँसँग कुराकानी जोडिरहेको छु भन्दा, हामी नेपालमा बसेर हामी सबैजना वसुधैव कुटुम्बकम भन्छौ, हाम्रा यो पृथ्वीमा भएका जति पनि मानव जाति छौ, जति पनि प्राणीहरू छौ, सबै हाम्रा दाजुभाइ, हाम्रा आफ्ना इष्टमित्र बन्धु बान्धव हुन् क्या। त्यही भएको भएर सबैलाई जानकारी होस् भने उहाँसँग एउटा, उहाँ र मेरो त एउटा निमित्त मात्रै हो, यो कुरा सबैलाई लागू होस्। यी हामीले भनेको कुराहरू तपाईँ रेडियोमा जति पनि कार्यक्रम सुन्दै हुनुहुन्छ सबै सबैलाई लागू होस् भन्ने मेरो कामना छ। उहाँले यतिखेर भोजपुर जिल्लामा रेडियो नभए तापनि उहाँले चाहिँ हामीलाई हाम्रो पात्रको माध्यमद्वारा अनलाइन मार्फत दैनिक रूपमा सुन्नेको हामीलाई जानकारी गराउनुहुन्छ। धेरै कुरा उहाँले हाम्रो बारेमा खोजिन्ती गर्नुभएको छ। हामीले भनेको कुराहरूलाई उहाँले चाहिँ टिपेर, उहाँले चाहिँ हो कि होइन भनेर अनुसन्धान गरेर, अथवा भनौँ न हामीले भनेको कुराहरू मानेर काम गरेर सफल भएको व्यक्ति पनि पर्नुहुन्छ। हामी हरेक दिन 8 बजेदेखि 9 बजेसम्म तपाईँहरूसँग उपस्थित हुन्छौं। कार्यक्रम ज्योतिष दर्पणमा यस्तै महत्वपूर्ण गहन विषयमा अध्ययन गर्न, गहन विषयमा छलफल गर्न तपाईँ र हाम्रो उपस्थिति र तपाईँको फोन सम्पर्क अति नै आवश्यक छ। हामीलाई फेसबुकमा फलो गर्नु भएको छैन भने सबैले फलो गरेर जानुहोला। आज पिण्डमा चाहिने 8 पदार्थ मैले हिजै हाल्छु भने त हिजो एकदम भ्याइन क्या, समय यति के भन्ने, अब त्यो 5 मिनट भिडियो बनाएर एडिटिङ गर्न पनि एकदमै समय छैन। त्यसो भएको होला आज चाहिँ सम्भव भएसम्म हाल्ने प्रयास गरिरहेको छु। एकैछिन छोटो विश्राम।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97 648 98 142 73 76।
5: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हामी तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हामी 98453 97658 र 98142673601 हामी जानकारीहरू दिने प्रयास गरिरहेका छौं। हामी श्राद्धम नकुरुते तत्र तस्यम रक्तम पिबन्ति तेही भन्छ क्या। जसले श्राद्धहरू कर्महरू गर्दैन त्यसको पितृहरूले रगत पान गरेर बस्नु भएको हुन्छ अथवा दुःखमा रहनु भएको हुन्छ भन्ने हुन्छ। हामी आफ्नो अनि आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू गर्ने क्रममा छौं। हामीले तपाईँलाई भनिरहेका छौं कि तपाईँ हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भयो भने हामी तपाईँको बारेमा धेरैभन्दा धेरै कुराहरूको जिज्ञासा र समस्याहरूको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, यो जिज्ञासुको पनि हामी फोन सम्पर्कमा रहन्छौ। त्यसपछि हामी तपाईँका कमेन्टहरूमा के छन् हामी सबै कुराको जानकारी गराउँछौ। राजेश श्याम हजुर,
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ?
1: तेह्रथुम जिल्लाबाट एकेन्द्र बहादुर मते बोलेको गुरु।
0: एकेन्द्र बहादुर मते,
1: हजुर गुरु,
0: अहिले कार्यक्रममा आउनु भएको छ। एकेन्द्रजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर यहाँले?
1: आज रेडियो मिटेरी 22 लाइन गरेर अहिले सुन्नै पाएको छैन गुरु।
0: सुन्न पाइएन, रेडियो मिटेरी सुन्दै रहनु भएको छ, अरू बेला पनि सुन्नुहुन्थ्यो तर अहिले लाइन गयो होइन।
1: म दैनिक सुन्छु नि तपाईँको कार्यक्रममा सुन्छ अनि मलाई त पुरा हतपति लाग्छ नि।
0: हो, अनि अहिलेसम्म कार्यक्रम सुन्नुभयो, यो 16 श्राद्धमा के के खाने तयारी गर्दै हुनुहुन्छ, के तयारी गर्दै हुनुहुन्छ भन्नु त?
1: यसपालि 16 श्राद्धमा बुवाको श्राद्ध गर्नुपर्छ नि, सुन्तक परिरहेछ गुरु आफ्नै घरमा।
0: हो, के भयो, नाति भयो कि छोरो भयो?
1: छोरी
0: छोरी भइन है, ल ठिक छ, लक्ष्मीको आगमन भएछ। अब त तपाईँले नारायण गरिसकेपछि सल्लाह गरेर गर्नुपर्छ है, गर्न चाहिँ छोड्न चाहिँ हुन्न है फेरि।
1: म गुरुसँगै यसो फोन गरेर गुरुसँगै सल्लाह गरेर गर्छु नि।
0: ल ठिकै छ, अनि मान्छे घरमा सुत्केरी भए पनि सकभर 16 श्राद्धमा त्यस्तो चिज खानुहुन्न नि फेरि, के खुवाउनु भयो?
1: लसुन प्याज यताउता खाएको छैन, मैले केही खाएको छैन नि।
0: ल ठिक छ, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्नुहुन्छ अहिले?
1: छोरीको बारेमा गुरु।
0: छोरीको साल महिना गते समय दिनु त?
1: अहिले भर्खर जान्न त छोरी पनि हेर्न मिल्छ नि होइन गुरु?
0: नारायण गर्नुभन्दा पहिले नाम जुराउन मिल्छ, अरू हेर्न मिल्दैन?
1: त्यो नाम जुराउनको लागि
0: हेलो भन्नु त।
1: 2083 साल
0: हजुर,
1: असोज महिना
0: हजुर,
1: 9 गते
0: हजुर,
1: शुक्रबार
0: हजुर,
1: बिहानको 3:48
0: 3:48 कुन जिल्लामा भयो जन्म चाहिँ?
1: यही गुरु, छतरमै भयो, तेह्रथुम जिल्लामा।
0: तेह्रथुम जिल्लामा, अनि यो के बारको राति के बारको बिहान?
1: 2 बारको राति शुक्रबारको बिहान।
0: कति गते राति कति गते बिहान?
1: 8 गते राति 9 गते बिहान।
0: छोरीको नाम चाहिँ साह्रै राम्रो नाम आयो, सीता नाम आउँछ, कुम्भ राशि हुन्छ, लग्न चाहिँ सिंह लग्न छ, अनि चतुर्दशी भन्ने तिथिमा जन्म भएर रहेछ, शुक्ल पक्ष पर्यो, केही फरक परेन होइन?
1: हजुर,
0: आत्तिनु परेन। अब तपाईँलाई अर्को कुरो जानकारी गराउँ, यस्ता नाम तपाईँको बच्चापछि जन्मे, भान्जा भान्जी जन्मे भने एउटा म्यासेज लेखेको भरमा तपाईँको नाम प्रष्ट हुन्छ, भनेको हामीले यो कार्यक्रममा धेरै फोन लाग्न गाह्रो हुन्छ नि त, तपाईँले यस्तो नाम जुराउन, कहिलेकाहीँ घरको साइत हेर्न, जग हाल्ने साइत हेर्न भन्न खोजेको, यी सामान्य आवश्यकको लागि तपाईँले न टिकट लिनुपर्छ, न पालो कुर्नुपर्छ, म ठ्याक्कमा म पात्र भएको ठाउँमा म ठ्याक्क अफिसमा भएकोलाई ठ्याक्क फोन हान्ने, अथवा एउटा वाट्सएपमा अथवा मलाई फेसबुकमा फलो गरेर म्यासेज छोडिदिने, तपाईँको नाम तपाईँको सामान्य साइजहरू म भनिदिइहाल्छु नि है। अबदेखि चाहिँ यो रेडियोमा धेरै फोन लाउन कष्ट हुन्छ नि त, यदि धेरै कष्ट गर्नु पर्दैन है।
1: हुन्छ हुन्छ,
0: राधे राधे।
1: सीता नाम होइन गुरु?
0: हजुर, राधे राधे। कार्यक्रममा हुनुहुन्छ यतिखेर हामीसँग, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, नाम जोडाउनको लागि हामीसँग फोनमा सम्पर्कमा रहनु भएको थियो। हामीले तपाईँलाई अघि पनि जानकारी गरिरहेका छौँ कि हामी तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने प्रयासमा लागिरहेका छौँ। एउटा कमेन्टहरू हामीसँग छन्, मलाई कति कति कमेन्टहरू पढ्दाखेरि महत्वपूर्ण कुरा, अझ धेरै महत्वपूर्ण कुरा उठाइदिनु है भनेको थिएँ मैले, अझ यो सामान्य कुरा भन्दा पनि महत्वपूर्ण कुरा क्या, किनभने रेडियोबाट भन्दाखेरि हामीलाई लाखौंले हेर्नु भएको हुन्छ, लाखौंले सुन्नु भएको हुन्छ, त्यसो भएको हुँदा सबैलाई हुने खालको एकदम यस्तो महत्वपूर्ण कुरा उठाउनु, ओहो यो त यस्तो पो रहेछ भन्ने खालको चाहिँ तपाईँलाई ज्ञान होस् क्या, होइन। एउटा कमेन्ट छ राधे राधे गुरुजी, छोरा छैनन् छोरी मात्र छन् भने बाबा आमाको श्राद्ध गर्न मिल्छ कि मिल्दैन भनिदिनु न गुरुजी भन्नुभएको छ। वास्तवमा यो परम्परा अनुसार यो सभ्य अपसभ्य भन्ने धेरै कुराहरू छन्, धेरै यसको व्याख्या गर्नमा अहिले समय हामीसँग कम हुन्छ। सकभर जसले क्रिया गरेको छ त्यही मान्छेले श्राद्ध गर्ने परम्परा हो, नियम आचरणमा रहनलाई जसले श्राद्ध गर त्यही हो। अब जस्तै कोही मान्छेको चाहिँ अब छोरै छैन भने छोरी मान्छेले पनि श्राद्ध गरेको देखेका छौं, तथापि सकभर छोरा मान्छेले गरेको त्यसमा धेरै कुराहरू हुन्छ हजुर, कपालदेखि लिएर यज्ञोपवीत संस्कारदेखि लिएर धेरै कुरामा हामी कमी भइसकेका छौं। हामी अरू बेला चाहिँ कट्टु लाएर हिँड्ने, पाइट लाएर हिँड्ने, अनि म छोरी हुँ म पनि श्राद्ध गर्छु भन्नाले मिल्दैन कि, होइन। हाम्रो परम्परा अनुसार छोरी मान्छेले पनि जनै लगाउने परम्परा हो, अहिले पनि दक्षिणी भारतका महिलाहरूले जनै लगाउनुहुन्छ, तर हामी लाउँदैनौ, किन हाम्रो यो सामर्थ्यले भ्याएन, सम्भव भएन। त्यसो भएको हुँदा अब जनै लगाउने मान्छेले अथवा छोरा मान्छेले, आफ्नै छोरा छैनन् भने भाइका छोरा अथवा दाजुभाइले पनि श्राद्ध अथवा के काजक्रिया गर्न मिल्छ त्यही मान्छेले चाहिँ श्राद्ध गर्नुभयो भने उत्तम हुन्छ है। मैले चाहिँ यसरी भन्ने गरेको छु, हुँदैन पनि भन्नु भएन, हुन्छ पनि भन्नु भएन, तर जसले काजक्रिया गरेर उहाँ मान्छेले गर्नुपर्छ श्राद्ध चाहिँ। अब जय श्री राधे गुरु महिलाबाट समीर तामाङ हो भनेर हाम्रो पात्रबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, उहाँले आफ्नो छोराको बारेमा हेर्न चाहनु भएको रहेछ। चिना हेर्नको लागि चाहिँ नम्बरमै फोन गर्नुलाई, विशेष कुराहरू भए यहाँबाट जानकारी गराउने हो। अर्को कुरा छ, राधे राधे गुरु, म विमल बोहरा बझाङ बुङ्गल सातदेखि हो गुरु, मैले भर्खरै कमेन्ट गरेको थिएँ गुरु दशैंको बारेमा, अरूले भन्दा हजुरले भनेकोमा विश्वास गर्छु, म त दशैंको दिन ठ्याक्कै केही पनि बनाउने गरेका छैनन् यतातिर गुरु, दशैंको कुनै दिन पनि मनाउने गरेका छैनन् गुरु, दशैंको दिन पसलबाट मासु ल्यायो खायो राम राम राम राम, हट दशैंको दिन पनि मासु खान्छन् राम राम राम राम। यो स्वर साथमा के पढ्नु पर्यो मलाई आज, यो दशैंको कुनै दिन पनि मनाउने गरेका छैनन् गुरु, दशैंको दिन पसलबाट मासु ल्यायो खायो त्यस्तै चलेको छ दशैं। एउटा कुरा के सुनेको भने भवानी अथवा नेपालीमा दुर्गा भवानी कुले छैन भने जमरा हाल्न मिल्दैन रे सुनेको, यो कुल छैनन्। अब यो के मैले ठ्याक्कै बुझिनँ, यसको आशय भनिदिन्छु तपाईँलाई, लौ न विस्तृत रूपमा भन्नु पर्यो गुरु भन्नुभएको छ। पहिलो नम्बर त हामीले जमरा राख्नेदेखि लिएर हरेकको घरमा जमरा राख्नुपर्छ बारम्बार भन्दै आएका छौं, र दशैंको टीकाको दिन माता भवानीको प्रसाद भनेर देवीको पूजा गरेर दशौं दिनको दिनमा दियो कलश गणेश पूजा गरेर आफ्ना शुद्ध वचनहरूले आफ्ना छोराछोरीलाई आशीर्वाद दिने दिन, त्यस्तो अखाद्य वस्तु खानु यसैमा पनि त्यो आशीर्वाद लाग्दैन, त्यसमा पनि अब यो कुनै पनि कर्म गर्दैनन् भन्नुको अर्थ तपाईँको गाउँमा अलिकति संस्कारको कमी हुन सक्छ। नवरात्र विशेषमा 9 दिनसम्म देवीको आराधना गर्ने हो, होइन, त्यसमा हतियारहरूको पूजा गर्ने, यो हतियार किन पूजा गर्ने यसमा तपाईँलाई प्रश्न आउन सक्छ, म अलि पछि नवरात्रको समय आउने बेलामा भनिदिन्छु म बरु, अहिले अलिकति स्वर श्राद्धतिर छौँ यसमा अलिक मैले धेरै जोडिनँ, तर यसमा धेरै कुराहरू छन्, म अझै धेरै कुरामा जानकारी गराउँदै जान्छु। मेरो मात्रै विश्वास गर्नु हुँदो रहेछ युवराजीले, अरूहरूको पनि विश्वास गर्नुपर्छ, सत्य कुरा जसले बोल्छ उसको विश्वास सबैले गर्नुपर्छ भन्छु म। तपाईँको प्रश्नको उत्तरमा हामी अझै धेरै छलफल गर्छौं, तर अहिले स्वर श्राद्धमा होइन, अलिक पछि है त, म तपाईँको प्रश्नलाई रेडियोमा भन्नेछु, रेडियो सुन्दै हुनुहुन्छ थाहा पाउनुहुन्छ आज यसपालिको नवरात्रमा कसरी मनाउने, हामी यही कुरालाई पनि फेसबुकतिर परिराखिरहेका छौं, तपाईँले पनि फेसबुकमा फलो गर्नु भएको छैन भने फलो गर्दै आउन सक्नुहुन्छ। जय श्री कृष्ण राधे राधे लेख्नु भएको छ, अर्को कमेन्ट छ, जय श्री राधे गुरुदेव, आज पनि सुन्दैछु कार्यक्रम ज्योतिष दर्पण सनातन रेडियो नेटवर्क मार्फत कालीकोट जिल्ला पचाल झरना गाउँपालिका वडा नम्बर 9 तिखार्तीबाट भन्नुभएको छ। विशेष विशेष तपाईँलाई भन्दा धन्यवाद। बा हुनुहुन्छ, आमा हुनुहुन्न, आमाको श्राद्ध गर्न मिल्छ कि मिल्दैन गुरु भन्नुभएको छ। आमाको श्राद्ध अनिवार्य रूपमा गर्नुपर्छ, तर माताजीको श्राद्ध चाहिँ 16 श्राद्ध विधिले हुँदैन, अब यानि कि पार्वण वृद्धिमा हुँदैन, एकोदिष्ट विधि भनेको, एकोदिष्ट भनेको चाहिँ के भन्छ त्यसलाई, तपाईँको भाषामा मरे तिथि भन्छ अथवा के भन्छ छिन्ने तिथि के भन्नुहुन्छ तपाईँहरू, होइन? हामी चाहिँ जुन महिनामा बित्नुभयो, जुन पक्षमा जुन तिथिमा बित्नुभयो त्यही पक्षमा गर्नेलाई एकोदिष्ट विधि भनिन्छ। अब कसैले मरे तिथि अथवा कसैले खै के छिन्ने तिथि आफ्नो आफ्नो ठाउँको छ, अथवा जे होस् एक वर्षमा एउटा श्राद्ध आमाको अनिवार्य रूपमा गर्नुपर्छ। त्यस्ता मान्छेले पनि 16 श्राद्ध नै 16 श्राद्धमा पनि पूरै चाहिँ उपवास रहनुपर्छ, भनेको 16 श्राद्धमा पनि एकदम बार्नुपर्छ है, आमा नहुनुले पनि, आमा हुनुहुन्न पनि 16 श्राद्ध बार्नु पर्यो, बुवा हुनुहुन्न भने पनि 16 श्राद्ध गर्नु पनि पर्यो, बार्नु पनि पर्यो है त। जय जय श्रीमन्नारायण गुरुदेव, म दुर्गा राणा पहिली रेडियो सनातनबाट ज्ञानको भण्डार कार्यक्रम रेडियो ज्योतिष दर्पण सुनिरहेको छु। बत्ती गएको कारण फोनमा विदा माग्न पाइन, क्षमा चाहन्छु, विदा पाऊ, राधे राधे, साथै नमन गुरुदेव। ए बत्ती अघि यहाँ बोल्दा बोल्दै तपाईँकोतिर त बत्ती भएन भने फोन डिस्कनेक्ट हुँदो रहेछ है। ल खुसी लाग्यो कार्यक्रम सुन्न पनि रहनु भएको छ। हामी यस्तै चर्चा र परिचर्चाहरू गर्ने प्रयास गरिरहन्छौ। मलाई धेरैले श्राद्धको दिनहरू भनिदिनु न भन्नुभएको छ, श्राद्धको दिनहरू म तपाईँलाई जानकारी गराउँछु। आज 12 गते सोमबारको दिन परेको छ, हो आज 12 गते सोमबार द्वितीय श्राद्ध गर्नु पर्यो, भोलि तृतीय श्राद्ध, 13 गते मंगलबार परेको छ 29 तारिक, 14 गते बुधबार को दिन 30 तारीकमा चतुर्थी श्राद्ध गर्नु पर्यो भोलि, के अरे 14 गते, 15 गते बिहिबारको दिन यो 1 तारीक भनिन्छ, अक्टोबर 1मा पञ्चमी श्राद्ध पनि यसै दिन परेको छ र षष्ठी श्राद्ध पनि यसै दिन परेको छ, एकदम ध्यान दिनुहोला। 16 गते शुक्रबारको दिन सप्तमी श्राद्ध गर्नुपर्छ, 17 गते शनिबार यानि कि 3 तारीक अक्टोबरमा अष्टमी श्राद्ध गर्नुपर्छ, 18 गते आइतबार नवमी श्राद्ध गर्नुपर्छ, यसलाई मातृ नवमी श्राद्ध पनि गर्न मिल्छ यस दिन। 19 गते सोमबारको दिन दशमी श्राद्ध गर्नुपर्छ, 20 गते मंगलबार एकादशी श्राद्ध यो 6 तारीकमा परेको छ अक्टोबर, त्यस्तै गरेर 21 गते बुधबार द्वादशी श्राद्ध गर्नुपर्छ यो 7 तारीक अक्टोबरमा रहेको छ। यसमा तपाईँलाई धेरैले हुन सक्छ मगा श्राद्ध के भन्न सक्नुहुन्छ, त्यसो त भोलि ख्याल गर्नुहोला। 14 गते बुधबार पनि भरणी नक्षत्र छ, भरणी नक्षत्रको पनि श्राद्ध पर्छ, यो पञ्चाङ्गले चाहिँ अलिकति यहाँ कुरो बिगारेको छ होइन, यस्ता कुरा के लेख्दै नलेख्नु, केसको बारेमा व्याख्या धेरैचोटि हामीले गरिसक्यौं। भरणी नक्षत्रको पनि विशेष श्राद्ध गरे भने पितृखोजी हुन्छ भनेर लेखा छ, तर त भरणी नक्षत्र यो नक्षत्र परक श्राद्ध चाहिँ गर्नुपर्छ क्या, त्यो मगा श्राद्ध भनेर द्वादशी बार्नु पर्दैन है। 22 गते बिहिबार त्रयोदशी श्राद्ध गर्नुपर्छ, त्यस्तै गरेर 23 गते शुक्रबार चतुर्दशी श्राद्ध लेखेको छ। यो दिन चाहिँ विशेष गरी शास्त्रहरूले केही चोटपटक लागेर मृत्यु भएकाहरूको गर्नु, अन्यथा औँसीमा गएर श्राद्ध पनि गर्नु पनि भन्छन् यसलाई है। यो जुन चतुर्दशी श्राद्ध चाहिँ विशेष दिन, त्यसै दिनमा मृत्यु भएकाहरूको चाहिँ एकोदिष्ट विधिले गर्नु पनि पर्छ है। अनि 24 गते शनिबार औँसीको दिनमा पितृहरूका छुटपुट भएका श्राद्ध गर्ने, अनि श्राद्ध गरिसकेपछि पनि औँसीसम्म पूरै बारिसकेपछि औँसीको दिनमा पनि ब्राह्मणलाई भोजन गराउने, घरमा ल्याएर मिठा मिठा परिकारहरू खुवाउने, ब्राह्मणलाई साँच्चीको भन्ने हो भने भोजन गराउने दिनमा म पितृको आशीर्वाद चाहन्छु भनेर ब्राह्मणलाई भोजन गराउँदा सपत्नी सहित भन्छ क्या, सपत्नीको भनेको चाहिँ श्रीमती सहित भनेको गुरुआमा सहित भोजन गराउनु, सकभर त्यो दिन अमिलो एकदम कडा खुवाउनु हुँदैन, पिरो पनि खुवाउनु हुँदैन, सकभर गुलिया गुलिया है, अनि अन्नबाट बनेका, घिउबाट बनेका, दुधबाट बनेका परिकार खुवाउनुपर्छ। पिरो अमिलो तितो पितृको लागि एकदम अप्रिय हुन सक्छन्, त्यसो भएको हुँदा तपाईँहरूले ध्यान दिनुहोला। अनि पितृको नाममा भोजन गराउँदा सकभर यसो पितृलाई पनि त्यहाँ साथमा राखेर पहेँलो अष्टगन्धहरूले चन्दन लगाइदिएर सेतो फूलले अर्पण गरेर ओम देवताभ्य प्रतिव्यस्त महायोगिभ्यैव च नमः स्वाहाय स्वधाय नित्यभ्यैव नमो नमः यस्ता मन्त्रहरू जप गरेर अनि तपाईँहरूले पितृको नाममा स्मरण गरेर अनि तपाईँले ब्राह्मणलाई टिको लगाइदिएर यो चाहिँ भोजन पछाडि टिको लगाइदिएर हिँड्ने बेला कम्तीमा खाली भोजन गराउनुहुन्न क्या फेरि फेरि फेरि भन्नुहुन्छ जताबाट पनि गुरुहरूलाई नै फाइदा हुनुहुन्छ तपाईँलाई त अरबौं फाइदा हुन्छ पितृको कारणले गर्दा तर ब्राह्मणलाई त केवल तपाईँको घरमा भोजन गरिदिएको बापत थोरै दक्षिणा धेरै भन्दिनँ जति सक्नुहुन्छ त्यति दिनुहोस् खाली भोजन चाहिँ गराउनु हुँदैन है मैले धेरै ठाउँमा देखेको छु मान्छे धनी हुन्छ भन्छन् नि नेपालमा माडवाली जतिको धनी कोही पनि छैन माडवालीहरूले के गर्नुहुन्छ थाहा छ हरेक औँसीमा ब्राह्मणलाई भोजन गराउनुहुन्छ हामी इन्डिया बस्दाखेरि हामी वृन्दावन पढ्दाखेरि हरेक औँसीमा चाहिँ त्यहाँ चाहिँ हामी जहाँ बस्छौँ त्यो आश्रमहरूमा चाहिँ ल्याएर भोजन गराउनुहुन्थ्यो किन गरेको होला जस्तो लाग्थ्यो क्या सुरु सुरुमा यत्रो खर्च किन गर्छन् त्यहाँको महाराजले हरेक औँसी औँसीमा महिनामा एकचोटि औँसी आउँछ नि त एक महिनामा त्यहाँको महाराज त्यो आश्रममा आएर उनीहरूले पाँचौं लाख दशौं लाख खर्च गर्थे उनीहरू अरबौं कमाइरहेको हुन्छ नि त पितृलाई थोरै दिएका जस्तो हुन्छ उता पितृको यति धेरै आशीर्वाद मिलिरहेको हुन्छ कुरै नगर्नुहोस् यति धेरै उन्नति प्रगति भइरहेको हुन्छ त्यसो भएको हुँदा तपाईँहरूले पनि एकदमै ध्यान दिनुहोला हामी कार्यक्रम ज्योतिष तर्फमा यस्तै कुराको जानकारी गराइरहेका छौं अब तपाईँलाई भोलिको दिनमा यस्तो बारेमा चाहिँ तपाईँले पुरै हेरेर व्याख्या सहित हामीलाई भनिदिनु पर्यो शास्त्रका प्रमाणसहित भनेर हामीलाई केही कुराको प्रश्न पनि राखिदिनु न कहिलेकाहीँ प्रश्न राख्नुहुन्न जे भनौँ भन्ने सुन्नुहुन्छ है ल त्यसो भएको हुँदा तपाईँहरूले पनि कुन दिन श्राद्ध गर्दै हुनुहुन्छ एकदम पवित्र भएर श्राद्ध गर्न तपाईँको मनले मानोस् तपाईँलाई पनि धेरै धेरै पितृले आशीर्वाद दिउन् हाम्रो राष्ट्र हाम्रो राष्ट्रियता नै हाम्रो कर्मले धानेको छ त्यस कारणले गर्दा कर्म गरौं कर्म सबैले आफ्नो ठाउँमा गरिरहनु भएको छ तर सात्विक कर्म एकदम निर्मल कर्म सबैले गर्न सिकौं यही मेरो आशीर्वाद तपाईँहरूलाई धेरै धेरै आज पनि हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायबाट आज अन्तिम भागमा छौं भोलि तपाईँ र मेरो भेट पुनः रेडीको ध्वनितरंगमा बिहान 8 बजे पुनः रहनेछ तपाईँ जहाँ हुनुहुन्छ अनि जस्तो अवस्थामा हुनुहुन्छ कार्यक्रम सुन्दै हुनुहुन्छ भने प्रत्यक्ष रूपमा हामीलाई भेट गर्न पनि सक्नुहुन्छ फेसबुकतिर फोनबाट पनि सम्पर्क गर्दै गर्नुहोला आजको लागि आज्ञा चाहन्छु राधे राधे।

0: अनि महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98-5-20-55-768।
7: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ।
8: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
9: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-4-20-50-541।
10: This is Radio Sankhuwa Sabha 95.5 MHz.
11: Yes, Kantipur Diary ka saath ma.
12: Hulas Galvalam, 3 guna badi tik cha. Hulas bhai aru kina khojne?

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। मौसममा सुधार भएसँगै काठमाडौँ सहित कतिपय स्थानको जनजीवन सामान्य बन्दै गएको छ। गत बुधबार रातिदेखि निरन्तर वर्षा भइरहेकोमा हिजो दिउँसोदेखि मौसममा सुधार आएसँगै सर्वसाधारणको दैनिकी सहज बन्दै गएको हो। पूर्वी नेपालमा पनि मौसममा सुधार देखिएको छ। पूर्वमा आज बिहानैदेखि घाम लागेसँगै किसानहरू आफ्नो दैनिकीमा फर्किन थालेको हाम्रा सहकर्मीले जनाएका छन्। वर्षाका कारण बाटामा रोकिएका र गन्तव्यमा जानुपर्ने यात्रुहरू पनि गन्तव्यतर्फ लाग्न थालेका छन्। बाढ़ीको जोखिम बढ़ेको नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ। आज बिहान 6:30 बजेसम्म नारायणी नदीमा पानीको सतह करिब 2 मिटर तल झरेको जलमापन केन्द्र देवघाटले जनाएको छ। निरन्तर वर्षाले अवरूद्ध रहेका मुख्य राजमार्ग सहितका अन्य राजमार्ग खुलाउने प्रयास पनि भइरहेको छ। चितौन स्थित नारायणी नदीको पुलमा सानो पानी जहाज अड्किएपछि रोकिएको यातायात आवागमन आज बिहानदेखि सञ्चालनमा आएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै हलुका सवारी साधनलाई मात्रै पुल मार्फत आउजाउ गर्न दिइएको हो। प्राविधिकहरूको सल्लाह अनुसार आज बिहानैदेखि अत्यधिक भार वहन बाहेकका गाड़ीहरू चलाउन दिइएको प्रमुख जिल्लाधिकारी गणेश अर्यालले जानकारी दिए। पूर्वी नवलपरासीको गैड़ाकोट क्षेत्रमा रूखमा बाँधिएको राइनो क्रुजसी बाढ़ीले बगाएर पुलमा अड्किएपछि प्रशासनले हिजोदेखि पुलमाथि यातायात सञ्चालन गर्न दिएको थिएन। नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज से हटाउने तयारी आज बिहानबाट शुरू गरिएको छ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे बस्नेछ। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। महिला बालबालिका लैंगिक र तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। यता राष्ट्रिय सभाको बैठकमा बालेन्द्र शाहले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ।

पर्साको धोबिनी गाउँपालिका पाँचमा 62 वर्षीय लखर जिया देवीको हत्या गरी नगद तथा गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार चोरी गर्ने क्रममा महिलाले देखेपछि चन्दन कुमार पटेल, राजकुमार र रामु पासवानले उनको हत्या गरेका थिए। उनीहरू विरूद्ध जिल्ला अदालत पर्साबाट 7 दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ भने प्रहरीले चोरीको सामान र घटनामा प्रयोग भएका सामग्री बरामद गरेको जनाएको छ। पछिल्ला 4 दिन लगातार भएको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो डुबानमा परि अहिलेसम्म 21 जनाको मृत्यु भएको छ। विपदबाट 747 परिवार प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अविरत वर्षा शुरू भएको पछिल्लो 4 दिनभित्र बागलुङमा 5 जना, पाल्पामा 4, म्याग्दीमा 6, रोल्पामा 1, धादीमा 1, मकवानपुरमा 1, धनुषा 1, मनाङमा 2 जनाको मृत्यु भएको छ। वर्षाले 100 घर, सड़क, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएको छ। सर्लाहीको ब्रह्मपुरी गाउँपालिका पास पडरियामा करेन्ट लागेर 13 वर्षीय किशोरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय नन्टुन पासवानका छोरा आयुष पासवानको मृत्यु भएको हो। प्रहरीका अनुसार हिरेन्द्र राउतको खेतमा मोटरबाट सिंचाईका लागि प्रयोग गरिएको विद्युतको नाङ्गो तारमा परेपछि आयुषलाई करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। प्रत्येक वर्ष सेप्टेम्बर 28 का दिन यो दिवस मनाउँदै आइएको छ। सन् 2019 अक्टोबर 15 संयुक्त राष्ट्रसंघको महासभाको 74 सत्रले सो दिवस मनाउने निर्णय गरेको हो। विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिकका बीचमा पुर्याउने उद्देश्यसहित विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाउँदै आएको राष्ट्रिय सूचना आयोगले जनाएको छ। इंग्ल्याण्डको पश्चिम स्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको 1200 अखडा नजिकै विस्फोटक पदार्थ राखेको आशंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ। सो घटनालाई लिएर सुरक्षा निकायले उच्च सतर्कता अपनाएको छ। ग्लू स्टार सायरको बेलफोर्ड क्षेत्र आसपास विस्फोटक पदार्थको त्रास फैलेपछि प्रहरीले स्थानीय घर तथा संरचनाहरू खाली गराएको हो। पीए मीडियाका अनुसार घटनाको गम्भीरतालाई हेर्दै यसको अनुसन्धान बेलायतको आतंकवाद विरोधी प्रहरी टोलीले शुरू गरेको छ। र जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार आज टेनिसको महिला डबल्समा शिवाली गुरूङ र स्वस्तिका विष्टको जोड़ीले पहिलो चरणमा जापानका मोमोको कोबोरी र आयोनो सिमुजुको जोड़ीको सामना गर्नेछ। महिला सिंगल्समा भने शिवाली र स्वस्तिका दुवै पहिलो चरणबाटै बाहिरिसकेका छन्। शिवाली दक्षिण कोरियाकी दायनो बागसँग 6-1, 6-0 तथा स्वस्तिका जापानकी मोयुका उचीजीमासँग 6-1, 6-1 सेटमा पराजित भएकी थिइन्। मिक्स्ड डबल्समा पनि शिवालीले दोस्रो चरणको यात्रा तय गर्न सकिनन्। पुरूष सिंगल्सको दोस्रो चरणमा अभिषेक वास्तोलाले आज कजाकिस्तानका एलेक्जेन्डर सेप्चेन्को विरूद्ध खेल्नेछन्। अभिषेकले यसअघि प्रदीप खड्कासँगको जोड़ीमा पुरूष डबलतर्फ जित निकाल्दै प्रतियोगितामा सुखद शुरूआत गरेका थिए। एथलेटिक्सतर्फ आज महिला 5000 मिटरको फाइनलमा नेपालका सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपानेले प्रतिस्पर्धा गर्नेछन्। हवस् कान्तिपुर डायरी अनि यति नै। अहिले मध्याह बाह्र बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 98163551107 र 98030692089 खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
2: नमस्कार है वडा अध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
2: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
5: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
6: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
6: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौका

0: 44.
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: ठटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल 98615 39444
3: र 0295901155।
5: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
6: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान स्वागत होटल खादबारी। मिति 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025 535 040 तथा 98243 464 88 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
7: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
7: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका एक प्रगति टोल,
8: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
7: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180.

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।

0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो। सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860-9640-00
2: र 9819-32-77-75।
3: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
3: यो बुढेसकाल लागेपछि त नानी, आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
1: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
1: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
1: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
1: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
1: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तानकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029-562-061,
1: 029-573-315
2: र 98-520-7177
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँचबारीमा सेवा दिइरहनु भएको छ।
2: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 029-590-6667 र 98-420-22-667।
4: This is Radio Songkhua Sabha 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान: स्वागत होटल खादबारी। मिति: 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025 535 040 तथा 98243 464 88 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्खसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067। मोबाइल 97438640084।
7: आयो सबको घर घरमा।
8: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
11: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
12: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
11: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
12: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
13: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
12: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
13: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
12: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
13: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
12: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
13: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
12: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
13: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
12: सब जानकारीको लागि 029562061
13: 029570315
12: र 98520607
13: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी संखुवा सभा।
14: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
12: किन र काका?
14: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
12: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
14: आहा हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
12: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
14: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
12: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
14: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
12: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ,
14: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
12: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
14: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
12: प्रोप्राइटर सुनु एन भीमका दाइली।
14: सम्पर्क 029140084 र 98040458027।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: शंकर सभामे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट छेउ, शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98422667।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860-96-40-00
3: र 9819-32-76-75।
7: आयो सबको घर घरमा।
8: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
8: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
11: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान: स्वागत होटल खादबारी। मिति: 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-46488 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
12: नमस्कार वडा अध्यक्षज्यू।
13: नमस्ते नमस्ते, के भन्नु भयो त?
12: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
13: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
12: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
13: यो मेरो सुट त हाम्रै सरकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
12: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
14: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
15: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
16: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
17: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
18: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
16: सम्पर्क नम्बर 029-560-679 र मोबाइल नम्बर 9842-82-776।
19: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान: खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
20: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
21: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
18: हाम्रो सेवाहरू:
21: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029-560-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 9843-47-262,
1: 9010-55-55-85
2: र वाट्सएप नम्बर 9520-28-646।
3: आयो सबको घर घरमा आयो।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष, ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
8: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: छ्या, यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउन, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, त तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
8: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
9: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429908, जनक पौडेली 98525854 र 029560248।
8: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
10: हेरनु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
13: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842050541।
3: This is Radio Songkhua Sabha 95.5 MHz.
4: Yes, Kantipur Diary ka staff ma.
5: Hulas Galvanum, 3 guna badi tik cha. Hulas bhai aru kina khojne?

कान्तिपुर डायरीमा एआई प्रस्तोताको नमस्कार शुरू गरौं मुख्य समाचार अपडेटबाट। मनाङको हिमलुङ हिमालमा हिम पहिरोपछि आइतबार बिहानदेखि सम्पर्कविहीन भएका 14 नेपाली उच्च हिमाली कामदार तथा गाइडको खोजी तथा उद्धारका लागि 14 जनाको टोली परिचालन गरिएको छ। इमाजिन नेपाल ट्रेक एण्ड एक्सपेडिशनका संचालक तथा अन्तर्राष्ट्रिय गाइड मिङमा जी शेर्पाको नेतृत्वमा टोली खोजी अभियानमा खटिएको हो। टोलीमा उच्च हिमाली कामदार तथा गाइड सहभागी छन्। खोजी टोली काठमाण्डौबाट हेलिकप्टर मार्फत आइतबार दिउँसो हिमलुङ आधार स्याबिरतर्फ गएको थियो। प्रभु हेलिकप्टरका वरिष्ठ क्याप्टेन पासाङ नोर्बु शेर्पाका अनुसार कैलाश हेलिकप्टरले हिम पहिरोमा मृत्यु भएका दुईजनाको शव चामे अस्पतालबाट आज बिहान काठमाण्डौ ल्याइएको छ। शव त्रिभुवन विमानस्थल हुँदै शिक्षण अस्पतालमा ल्याइँदैछ। क्याप्टेन शेर्पाले उद्धार टोलीलाई आज बिहान हिमलुङ आधार शिविरमा पुर्याइएको। वहाँका अनुसार अकात टोली आधार शिविर पुगेपछि खोजी तथा उद्धार अभियान अघि बढ़ाइएको हो। काठमाण्डौबाट गएको टोली आइतबार राति मनाङको चामेमा बसेको थियो। उद्धार टोलीका केही सदस्य भने आइतबार साँझ आधार शिविरबाट फर्केर मनाङको फू गाउँमा बसेका थिए। आगामी शरद ऋतुको आरोहण अभियानको तयारीका लागि हिमालयन होलिडेज र इमाजिन नेपाल ट्रेक एण्ड एक्सपिडिशनका दुई दर्जन भन्दा बढ़ी नेपाली उच्च हिमाली कामदार तथा गाइड करिब दुई साता अघि काठमाण्डौबाट हिमलुङतर्फ गएका थिए। उनीहरू आरोहण मार्ग तथा आधार शिविरको तयारीमा खटिएका थिए। हिमलुङ क्षेत्रमा हिम पहिरो गएपछि उनीहरूबारे जानकारी लिन र सम्भावित स्थानमा खोजी गर्न टोली पठाइएको हो। हाल 14 जनाको टोलीले हिमलुङ आधार शिविरबाट खोजी अभियान अघि बढ़ाइरहेको छ। मौसम तथा हिमाली अवस्थाका कारण खोजी तथा उद्धार अभियान चुनौतीपूर्ण रहेको जनाइएको छ। हिमलुङ हिम पहिरोमा 14 जनाको खोजीमा टोली परिचालित छ। दुई शव काठमाण्डौ ल्याइँदैछन्। अब विद्युत आपूर्ति सुचारू राख्न प्राधिकरणको उच्च सतर्कता र प्रभावित क्षेत्रमा तत्काल पुनस्थापनाको खबर। अविरल वर्षा बाढ़ी पहिरो हावाहुरी तथा चट्याङका कारण विद्युत प्रसारण तथा वितरण संरचनामा क्षति पुग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरणले आवश्यक तयारी र समन्वय तीव्र बनाएको छ। प्राधिकरणले विद्युत आपूर्ति नियमित राख्न तथा प्रभावित क्षेत्रमा अवरूद्ध सेवा यथाशीघ्र पुनस्थापना गर्न जनशक्ति उपकरण र सामग्री तयारी अवस्थामा राखेको छ। देशभरको विद्युत आपूर्ति प्रसारण तथा वितरण संरचना र प्रभावित क्षेत्रबारे निरन्तर जानकारी लिने तथा अनुगमन गर्ने काम भइरहेको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आइतबार वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, ग्रिड संचालन विभागका प्रमुख, साथै प्रदेशका प्रादेशिक कार्यालय प्रमुख र दुईवटा डिभिजन कार्यालयका प्रमुखसँग जूम विधि मार्फत छलफल गर्नुभएको छ। छलफलमा विभिन्न प्रदेश तथा क्षेत्रमा भइरहेको वर्षा बाढ़ी पहिरोबाट विद्युत संरचनामा परेको प्रभाव, विद्युत आपूर्तिको वर्तमान अवस्था र सम्भावित जोखिमबारे जानकारी लिइएको छ। प्रभावित क्षेत्रमा विद्युत सेवा यथाशीघ्र सुचारू गर्न आवश्यक जनशक्ति उपकरण र सामग्री परिचालन गर्न कार्यकारी निर्देशक श्रेष्ठले कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। विद्युत आपूर्ति अवरूद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक लाइन तथा फिडर मार्फत सेवा सञ्चालन गर्न भनिएको छ। क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गरी सुरक्षित रूपमा मर्मत तथा पुनस्थापनाको काम तत्काल अघि बढ़ाउन पनि निर्देशन दिइएको छ। प्राधिकरणले थप जनशक्ति उपकरण तथा प्राविधिक सामग्री आवश्यकता अनुसार परिचालन गर्ने व्यवस्था मिलाएको छ। प्राकृतिक विपदका बेला कर्मचारी तथा प्राविधिक जनशक्तिको सुरक्षालाई प्राथमिकतामा राखेर मात्र मर्मत तथा पुनस्थापनाको काम अघि बढ़ाउन सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ। 214 words approx। विद्युत आपूर्ति सुचारू राख्न प्राधिकरण उच्च सतर्कतामा छ। प्रभावित क्षेत्रमा तत्काल पुनस्थापना गरिनेछ। अब पहिरोले सूर्यविनायक 8 को हरियाली टोल जोखिममा परेको खबर। लगातारको वर्षापछि चम्पामती खोलामा आएको बाढ़ीका कारण सूर्यविनायक नगरपालिका 8 स्थित हरियाली टोलको बस्ती जोखिममा परेको छ। पहिरो घरको आँगनसम्म आइपुगेको छ। पहिरोले माटो खोतलेपछि कतिपय घरको जगमै देखिएको छ। स्थानीय शिवहरी 40 को घरको जगसम्म पहिरो पुगेको छ। पहिरोले घरको जग देखिने अवस्थामा पुर्याएपछि उक्त घर थप जोखिममा परेको स्थानीय हरिशरण बस्नेतले बताएका छन्। गोविन्दहरी 40, कृष्णहरी 40, रामशरण बस्नेत र राजकुमार बस्नेत लगायतका घर पनि पहिरोको जोखिममा रहेका छन्। वर्षापछि पहिरोका कारण घरधनीहरू रातभर नसुतेको बताइएको छ।
वर्षा पूर्ण रूपमा नरोकिएकाले पहिरो थप पैन सक्ने र घरहरूमा क्षति पुग्न सक्ने भन्दै स्थानीयहरू चिन्तित बनेका छन्। स्थानीयहरूले बस्तीको सुरक्षाका लागि तत्काल पहिरो नियन्त्रण गर्न र आवश्यक सुरक्षाको बन्दोबस्त मिलाउन माग गरेका छन्। वडा नम्बर 8 का वडाध्यक्ष पुष्पराज बस्नेतले नगरपालिकाको बजेटले पहिरो रोकथाम गर्न नसकिने देखिएकाले संघ र प्रदेश सरकारसँग थप बजेट माग गर्नुपर्ने बताएका छन्। वडाध्यक्ष बस्नेतका अनुसार सूर्य विनायक 8 कै रानीकोटमा पनि पहिरो गएको छ। पहिरोको जोखिम कायम रहेकाले उक्त पहिरो नरोकिए रानीकोटका तल्लो क्षेत्रको डोरलाङ बस्ती जोखिममा पर्ने उहाँले बताउनु भएको छ। पहिरोले सूर्य विनायक 8 को हरियाली टोल जोखिममा परेको छ। अब बाढ़ीको जोखिम घटेपछि जंगलबाट फर्किएका मनाङवासीबारे अपडेट। बाढ़ी पहिरोका कारण जोखिम बढ़ेपछि गत आइतबार रातीदेखि जंगलमा बास बसेका मनाङवासी सोमबार बिहानदेखि घर फर्किन थालेका छन्। वर्षा रोकिएसँगै नदीको बहाव घट्दै गएपछि उनीहरू घर फर्किन थालेका हुन्। बाढ़ीको जोखिम बढ़ेपछि चामे गाउँपालिका 3 कोतोकी लक्ष्मी गुरूङ कोतोभन्दा माथि जंगलमा रहेको ओडारमा बास बस्न पुगेकी थिइन्। उनले सोमबार बिहान सबै घर फर्किएको बताइन्। चामेमा मर्स्याङदी नदी थुनिएपछि आफूहरू जंगलतर्फ भागेको र अहिले मौसम सफा भएर घाम लागेसँगै जोखिम पनि कम हुँदै गएको उनले बताइन्। नासो गाउँपालिका 1 का वडाध्यक्ष मीनराशी गुरूङका अनुसार ताल भएर बगेको मर्स्याङदीको बहाव घट्दै गएको छ। आइतबार डुबेका घरहरू पनि अहिले देखिन थालेका छन्। नदीको बहाव कम भएपछि जंगलतर्फ गएका स्थानीय बिस्तारै गाउँ फर्किन थालेका छन्। जिल्ला प्रहरी कार्यालय मनाङका निमित्त प्रमुख प्रहरी निरीक्षक विनोद बोहराले सोमबार बिहानदेखि जोखिम कम हुँदै गएको बताएका छन्। उनका अनुसार पानीको बहाव घटेपछि चामेमा थुनिएको पानी बिस्तारै घटेको छ र पुल देखिन थालेको छ। मौसम राम्रो रहेको तथा पहिरो नआएको उनले बताए। आइतबार दिउँसो घट्टे खोलामा आएको बाढ़ी र पहिरोले मर्स्याङदीको बहाव आंशिक रूपमा रोकिएपछि चामेमा ताल बनेको थियो। नदी थुनिएपछि चामे बजार र आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो। तालगाउँदेखि माथिल्लो क्षेत्र खोत्रो धारापानी बगरछाप र दानख्यु लगायतका बासिन्दा जंगलतर्फ गएका थिए। प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार चामेमा जमेको ताल आइतबारको तुलनामा करिब 1 मिटर घटेको छ। खोला फराकिलो रूपमा बग्न थाले पनि मर्स्याङदीले थुपारेको लेदोका कारण आसपासमा अझै जोखिम रहेको उनले बताए। घाम लागिरहेकाले केही भइहाल्छ कि भन्ने डर भए पनि जोखिम कम हुँदै गएको उनको भनाइ छ। बाढ़ीको जोखिम घटेपछि मनाङवासी जंगलबाट फर्किएका छन्। अब वर्षा र हावाहुरीले बर्दियाको 10% धानबालीमा क्षति पुगेको खबर। 3 दिनदेखि लगातार परेको झरीसँगै चलेको हावाहुरीले बर्दियामा भित्राउन लागेको धानबालीमा क्षति पुर्याएको छ। मुसलधारे वर्षाका कारण जिल्लामा 50,000 भन्दा बढ़ी हेक्टरमा लगाइएको धानबाली प्रभावित भएको छ। जिल्लाका 8 पालिकामा काट्दै गरेको र काट्ने अवस्थामा रहेको धानबालीमा क्षति पुगेको हो। एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाका सूचना अधिकारी फिर्तु चौधरीका अनुसार करिब 10% धानबाली ढलेको छ। पालिकाबाट प्राविधिकहरूले प्रारम्भिक तथ्याङ्क संकलन गरिरहेकाले क्षतिको यकिन गर्न केही समय लाग्ने उहाँले जनाउनु भएको छ। धान काट्ने तयारीमा रहेका र काटेर भित्राउने चटारोमा रहेका किसानलाई मुसलधारे पानीसँगै आएको हावाहुरीले निराश बनाएको छ। चाड़ पर्वको मुखैमा 3 दिनदेखि परेको लगातारको वर्षाले किसानलाई खल्लो बनाएको गुलरिया 11 किसान दिनेश मल्लाहले बताउनु भएको छ। 2079 सालमा पनि दशैंको समयमा आएको बेमौसमी वर्षा र बाढ़ीले धानबाली डुबानमा परेको थियो। धान भित्राउने समयमा हरेक वर्ष आउने बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याए पनि राज्यले राहत नदिएको भन्दै गुलरिया 11 किसान शौकत अली गद्दीले दुःख व्यक्त गर्नुभएको छ। निकै दुःख कष्ट गरेर लगाएको धानबालीमा क्षति हुँदा पनि राज्यले क्षतिपूर्ति नदिँदा किसान कष्ट भोग्न बाध्य भएको उहाँले बताउनु भएको छ। सोमबार बिहानैदेखि बर्दियाको मौसम सफा हुँदै घाम लागेको छ। वर्षा र हावाहुरीले बर्दियाको 10% धानबालीमा क्षति पुगेको छ। अब गुल्मीमा खोलाले बगाएकी महिला अझै अज्ञात छन्। खोजी जारी छ। श्रीमानसँग माछा मार्न गएका बेला खोलाले बगाएकी रेसुङ्गा नगरपालिका 14 परालमिकी तुलसी सूर्यवंशीको अवस्था अझै अज्ञात छ। तुलसीलाई सोही स्थानको खोलाखेत स्थित छल्दीपनाहा खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिनुभएको छ। सोमबारसम्म खोजी कार्य जारी रहे पनि तुलसीको अवस्था पहिचान हुन सकेको छैन। खोलाले बगाएको आसपासका क्षेत्रसहित छल्दीपनाहा खोलामा खोजी भइरहेको छ। खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका 34 तथा स्थानीयवासी खटिएका छन्। हालसम्म तुलसीको कुनै अवस्था पहिचान नभएको प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले बताउनु भएको छ।
गुल्मीमा खोलाले बगाएकी महिला अझै अज्ञात, खोजी जारी छ। अब बैतडीमा चोरीको आरोपमा जनप्रतिनिधि पक्राउ परेको खबर। बैतडीमा चोरीको आरोपमा दशरथ चन्द नगरपालिकाका कार्यपालिका सदस्य विनोद लुहार सहित चारजना पक्राउ परेका छन्। पक्राउ पर्ने अन्यमा महेश लुहार, तबिराम लुहार र लक्ष्मण मौनी रहेका छन्। उनीहरूमाथि प्रहरीले चोरी सम्बन्धी घटनामा अनुसन्धान गरिरहेको छ। उनीहरूलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार एक महिना अघि दशरथ चन्द नगरपालिका पाँच आला गाउँका जयदेव भट्टको घरमा कोही नभएको मौका छोपी छत फुटाएर तामाका भाँडाकुँडा चोरी भएको थियो। सोही चोरीको घटनामा संलग्न रहेको आरोपमा चारैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरी निरीक्षक सिंहका अनुसार चारैजनालाई अदालतबाट म्याप थप गरी चोरी मुद्दामा अनुसन्धान गरिनेछ। बैतडीमा चोरीको आरोपमा जनप्रतिनिधि पक्राउ परेका छन्। अब विपदपछिको पुनर्निर्माणमा अर्थमन्त्री वाग्लेले एआईआईबीको सहयोग मागेको खबरसँगै आजको सो समेट्दैछौ। अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको विपदबाट भएको क्षतिपछि राहत र पुनर्निर्माणका लागि एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ब्याङ्क एआईआईआईबीसँग सहयोग माग्नु भएको छ। उहाँले आइतबार दोहामा एआईआईबीका अध्यक्ष जौ जीआईसँगको भेटमा यस्तो आग्रह गर्नुभएको हो। भेटमा अध्यक्ष जौले विपदका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको थियो। उहाँले नेपाल र नेपाली जनतालाई सहयोग गर्न एआईआईबी तयार रहेको बताउनु भएको थियो। नेपाललाई निरन्तर सहयोग गर्दै आएकोमा अर्थमन्त्री वाग्लेले एआईआईबीलाई धन्यवाद दिनुभएको थियो। राहत तथा पुनर्निर्माणमा सहयोग गर्न उहाँले आग्रह गर्नुभएको नेपाली दूतावास दोहाले जनाएको छ। अर्थमन्त्री वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल एआईआईबीको बोर्ड अफ गवर्नर्सको वार्षिक बैठकमा सहभागी हुँदैछ। दोहामा सोमबार र मंगलबार हुने बैठकको मुख्य विषय भोलिको पूर्वाधार, प्रभाव र नवप्रवर्तन रहेको छ। वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले आइतबार दोहा पुग्नु भएको हो। उहाँले आइतबार साँझ एआईआईबीका अध्यक्षले विभिन्न देशका प्रतिनिधि मण्डल प्रमुखका लागि आयोजना गर्नुभएको स्वागत समारोहमा पनि सहभागिता जनाउनु भएको थियो। नेपाली प्रतिनिधि

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान: स्वागत होटल खादबारी। मिति: 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-46488 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
2: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुम्लिङतिर पनि

0: रबिन टेलर्स खातबारी नगरपालिका नौ तुमलिङ चार राधाकृष्ण मन्दिर अगाडि
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
0: सम्पर्क नम्बर 9860940000
1: र 9819327375
2: आयो सबको घर घरमा
3: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
4: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो संखुवा सभा तपाईँको आवाज जनताको साथ
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
0: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ
1: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
0: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने
0: दाँत खोल्ने दाँत सफा गर्ने
1: दाँतको एक्सरे गर्ने
0: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
1: झिक्न मिल्ने आरपीडी लगाइने
0: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने
1: बाङ्गोटिङको दाँत मिलाइने
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
1: मनकामना डेन्टल क्लिनिक खाँद्री नगरपालिका एक प्रहरी गेट सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि
0: सम्पर्क नम्बर 0295906667 र 9842226667
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
6: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खातबारी एक नगरपालिका रोड संखुवा सभा
6: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
1: प्रोप्राइटर लक्ष्मी काफले
6: सम्पर्क 9843447262
1: 9010555585
6: र वाट्सएप नम्बर 9852028646
1: छयालिस

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295 60 679 र मोबाइल नम्बर 98420।

0: छयासी सात सय छयत्तर
1: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खाजारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो
2: खोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना खोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9903096289 खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047 9800902062।
0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सम्कुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801, जनक पौडेली 9852558344 र 0295602048।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सम्कुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
8: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankowasowa.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
7: किन त काका?
6: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
7: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
6: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
7: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
6: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
7: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
6: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
7: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
6: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
7: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
6: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
7: प्रोप्राइटर सुनु एन भीम कदाई।
6: सम्पर्क 0291400084 र 9804045827।
8: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
7: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
8: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
7: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
6: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
7: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
6: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
7: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
6: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
7: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
6: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
7: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
6: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
7: थप जानकारीको लागि 0295625061,
6: 0295705315
7: र 9852601177
6: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295562066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
13: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान स्वागत होटल खादबारी। मिति 2083 साल आश्विन 18 गते आइतबार अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-464-88 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।
3: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, संखुवा सभा।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ। म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खादबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98 60 96 40 00
1: र 98 19 32 76 75।
6: ओहो लु, नमस्कार है सर।
7: ओहो लु, नमस्कार है सर। नमस्कार। अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ, कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लागेपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: छटाल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल, 98 615 39 444
8: र 029 590 155।
10: More style, more design. Total Tailors.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको हर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
5: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङ टार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813-51-107 र 9903-99-289। खादबारी नगरपालिका 9, तुमलिङ टार एयरपोर्ट गेट।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, शङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले,
7: सम्पर्क 98-433-47-262,
6: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
8: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: छ्या, यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
8: दुर्गा ज्वेलरी उद्योग, खादबारी एक, बुद्ध टोल, शङ्खुवा सभा।
9: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली 98-520-58-344 र 0-29-560-248।
8: दुर्गा ज्वेलरी उद्योग, खादबारी एक, बुद्ध टोल, शङ्खुवा सभा।
10: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याड ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432571841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: नमस्कार वडा अध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्नु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् त, त्यस्तो के कुरा थियो?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुदा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
10: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
11: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295566779 र मोबाइल नम्बर 9842827076।
14: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँदबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
15: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
15: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
15: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843347262,
15: 9010555580
1: र वाट्सएप नम्बर 9852028646।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन्दनमाको पाप थियो कुन्नी।
15: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
17: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
18: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
19: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
19: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।

0: This is Radio Songkhuasuba 95.5 MHz.
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958801, जनक पौडेली 98525854 र 029560248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
7: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदबारी 1, सङ्खुवा सभा।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले,
10: सम्पर्क 98433-47262,
9: 98-10-55-55-85
10: र व्हाट्सएप नम्बर 98-5-20-28-6-46।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
9: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
8: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
9: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
8: सम्पर्क नम्बर 9860-96-40-00
9: र 9819-32-76-75।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो.
1: This is Radio Songkhua Sabha 95.5 MHz.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पूर्व प्रधान न्यायाधीश जबरालाई बिना कारण पक्राउ गरेको भन्दै विपक्षीद्वारा संसदमा सरकारको कड़ा विरोध। जेएनजीको बदनाम नगर्न चेतावनी, राष्ट्रपतिका सांसद मौन। चाडपर्वमा यात्रुको शास्ति रोक्न सरकारलाई संसदीय समितिको निर्देशन। पेट्रोलियम पदार्थको मूल्य नबढेसम्म चाडपर्वमा भाड़ा नबढ़ाउने यातायात व्यवसायीको प्रतिबद्धता। हिमलुङ हिम पहिरोमा हराएका मध्ये 4 जनाको शव भेटियो, 12 जना बेपत्ता। अमेरिका इरान तनाव बढ़ेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ़्यो, विश्व बजारमा दबाव। र एसियाली खेलकुद क्रिकेटमा नेपाल र श्रीलंका बीचको खेल वर्षाले बिथुलिने चिन्ता। नेपाल खबरमा अब पूरा खबर। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरले पक्राउ गरेको विषयलाई लिएर विपक्षी दलहरूले संसदमा सरकारसँग जवाफ मागेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै विपक्षी दलका सांसदहरूले सरकारले कानून, विधि र विधिको शासनको उल्लंघन गरेको आरोप लगाए। बैठकमा एमालेका प्रमुख सचेतक एन बहादुर महरले बिना कुनै कसुर र अभियोग पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेको दावी गर्दै सरकारले कानून र विधिको शासनको उल्लंघन गरिरहेको बताउनुभयो। जेएनजी पुस्ताको नाम जोडेर सरकारले सुरक्षा थ्रेट देखाएको भन्दै महरले निन्दा गर्नुभयो। यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारले मध्यरातमा गरेको यो कदमलाई स्टन्ट बाजीको संज्ञा दिनुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले जबरा पक्राउको घटना केटाकेटी खेले जस्तो भएको टिप्पणी गर्नुभयो। राप्रपाका सांसद भरत गिरीले मानव अधिकार कर्मीले समेत भेट्न नदिएको प्रति आपत्ति जनाउँदै सरकारले बाटो बिराइरहेको बताउनुभयो। प्रहरले शनिबार राति 12:30 बजे महाराजगंजमा रहेको निवासबाट पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको थियो। 12 घण्टापछि जबरा छाडेको प्रहरीले सुरक्षा चुनौतीका कारण प्रहरी कार्यालय लगेको बताएको छ। तर सुरक्षा चुनौती रोक्न काम भयो भन्ने बारे प्रहरी वा सरकारले अहिलेसम्म आधिकारिक रूपमा केही भनेको छैन। यसैबीच पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालले आफ्नो र परिवारको सुरक्षाको माग गर्दै उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा निवेदन दिनुभएको छ। उहाँका छोरा सचिन्द्र शमशेर जबरालले हस्ताक्षर गरी दर्ता गराउनु भएको निवेदनमा विगतमा सम्पादन गरेका न्यायिक निर्णय र सामाजिक सञ्जालमा उठेका सुरक्षा सम्बन्धी विषयले आफूमाथि गम्भीर असुरक्षा महसुस भएको उल्लेख गरेको छ। प्रहरीले निवेदन प्राप्त भएको र अहिले उहाँ घरमै प्रहरी निगरानीमा रहनु भएको जनाएको छ। दशैं तिहार र छठ लगायत चाडपर्वमा सार्वजनिक यातायातलाई सरल, सुरक्षित र मर्यादित बनाउन प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यात्रुले भोग्ने शास्ति, टिकटमा हुने ठगी र दुर्घटना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना ल्याउन पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराएको हो। बैठकमा समितिका सभापति आशिष गजुरेलले यात्रुले शास्ति भोग्नु परेमा वा असुरक्षित यात्राको अवस्था देखिएमा जिम्मेवार निकायलाई कार्यवाही गर्ने चेतावनी दिनुभयो। पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बाढ़ी पहिरोले अवरूद्ध भएका मुख्य राजमार्गहरू दशैं अघि नै संचालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो। विशेष गरी पृथ्वी राजमार्गलाई 24 घण्टाभित्र र बीपी राजमार्गलाई दशैं अगावै खुलाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाई छ। छलफलका क्रममा सांसदहरूले मौसमी योजनामा मात्र सीमित नभई दिगो यातायात पुनर्स्थापना गर्नुपर्ने, बस पार्क बाहिरबाट जथाभावी यात्रु चढ़ाउने प्रवृत्ति रोक्नुपर्ने, राजधानी काठमाण्डुका प्रमुख सड़कमा ट्राफिक पूर्वाधार चुस्त बनाउनु पर्नेमा जोड़ दिएका छन्। सांसद राजनाथ पाण्डेले निर्णयहरू कार्यान्वयन नभए संसदीय समिति आफै अनुगमनमा निस्कने चेतावनी दिनुभयो। यस्तै बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद छिटौलाले इन्धनको मूल्य नबढ़ेसम्म चाडपर्वमा भाड़ा नबढ़ाउने प्रतिबद्धता जनाउनुभयो। नेपाल प्रहरीका डीएसपी सुनिल जंगशाहले यात्रु ठगी रोक्न प्रमुख नाकाहरूमा यात्रु सहायता कक्ष स्थापना गर्ने र कलंकी नागढुङ्गा खण्डको जाम हटाउन विशेष प्रहरी परिचालन गर्ने जानकारी दिनुभयो। मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये थप 2 जनाको शव भेटिएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीए को उद्धार टोलीले आज वीरेन्द्र गुरूङ र घनश्याम राईको शव फेला पारेको हो। हिजो छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो। यससँगै हिमलुङ हिम पहिरोमा परि ज्यान गुमाउनेको संख्या 4 जना पुगेको छ। एनएनएमजीएका अनुसार अझै 12 जना हराइरहेका छन्। हिमलुङ हिम पहिरो क्षेत्रमा आज पनि खोजी अभियानलाई निरन्तरता दिइरहेको एनएनएमजीएका अध्यक्ष तुलसिन गुरूङले जानकारी दिनुभयो। बाढ़ी र पहिरोका कारण देशका विभिन्न जलविद्युत आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा 1400 मेगावाट भन्दा बढ़ी बिजुली राष्ट्रिय प्रसारण लाइनबाट बाहिरिएको छ। पछिल्लो वर्षा र बाढ़ीले 1000 मेगावाट भन्दा धेरै बिजुलीको उत्पादन र प्रसारण अवरूद्ध बनाएको हो भने यसअघि भदौ 10 गतेको भटेकोशी बाढ़ीका कारण 431 मेगावाट बिजुली राष्ट्रिय प्रणालीबाट टुटेको थियो। नेपाल विद्युत प्राधिकरणका अनुसार पछिल्लो वर्षापछि उत्पन्न विपदले दानाकुसमा 220 केभी प्रसारण लाइनका 2 टावरमा बाढ़ीले क्षति पुर्याएपछि कालीगण्डकी करिडोरका 7 भन्दा बढ़ी आयोजनाबाट उत्पादन हुने 370 मेगावाट विद्युत रोकिएको छ। यस्तै मर्स्याङदी करिडोर आयोजनाहरू र 40 मेगावाटको राहुघाट जलविद्युत आयोजनाको स्विच रियाडमा पनि बाढ़ीले क्षति पुर्याएको छ। उत्पादनमा ठूलो गिरावट आए पनि आउँदो दशैं तिहारमा लोडसेडिङको जोखिम भने नरहेको विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले प्रसारण लाइनमा झण्डै 2500 मेगावाट विद्युत छ, जुन स्थानीय माग धान्न पर्याप्त छ। चाडपर्वका बेला उद्योग धन्दा बन्द हुने भएकाले माग अझ घट्छ। अहिले अवरूद्ध प्रसारण लाइन र टावरको मरमतमा विद्युत प्राधिकरण र निजी ऊर्जा उत्पादकहरूको संस्था इपान मिलेर तीव्र गतिमा काम गरिरहेका छन्। टावर मरमतका लागि 8-10 दिन लाग्ने अनुमान छ। अरू साना क्षति भएका आयोजनाहरू दशैं अघि नै पूर्ण संचालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। बिजुलीको करेन्ट लागेर ज्यान गुमाएकी काभ्रेको भुम्लु गाउँपालिका साथ फलाटेकी 45 वर्षीय देवी उप्रेतीको परिवारलाई नेपाल विद्युत प्राधिकरणले 10 लाख रूपियाँ क्षतिपूर्ति उपलब्ध गराएको छ। गएको साउन 7 गते भुम्लु 8 डाँडा थोक तल्लो टारमा विद्युत पोल अड्याउन राखेको स्टे वायरमा प्रवाह भएको करेन्ट लागेर उहाँको घटनास्थलमै ज्यान गएको थियो। स्थानीय बजारमा दूध पुर्याउन जाने क्रममा करेन्ट प्रवाह भएको तारको सम्पर्कमा पुग्दा उहाँको ज्यान गएको हो। घटनापछि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत प्राधिकरण र पीड़ित परिवारलाई 10 लाख रूपियाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो। अब विदेशको खबर। अमेरिका र इरान बीचको तनाव पुनः बढ़ेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उकाल लागेको छ। इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेपछि तेलको मूल्य बढ़ेको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 1.8% बढ़ेर प्रति ब्यारेल 106.19 अमेरिकी डलर पुगेको छ। गएको हप्ता संयुक्त राष्ट्रसंघको महासभामा इरानले 7 दिने युद्ध विरामको प्रस्ताव अघि सारेको थियो। प्रस्ताव स्वीकार भएमा रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलमार्ग खुल्ने र विश्वव्यापी ऊर्जा आपूर्ति हुने अपेक्षा थियो। तर व्हाइट हाउस बाहिर संचारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभयो। हर्मुज जलमार्ग खोल्ने इरानले रोक्का गरिएका आफ्ना सम्पत्ति फुकुवा हुनुपर्ने, तेलमाथिको प्रतिबन्ध हटाउनुपर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य हुनुपर्ने शर्त राखेको छ। यद्यपि राष्ट्रपति ट्रम्पले दुई देशबीच पुनः वार्ता शुरू हुने संकेत दिनुभएको छ। अमेरिकी संचार माध्यमका अनुसार दुवै देशबीच आजदेखि अप्रत्यक्ष वार्ता हुने सम्भावना रहेको छ। इरानको प्रस्ताव सार्वजनिक भएपछि अघिल्लो शुक्रबार कच्चा तेलको मूल्य 2% बढ़ीले घटेको थियो, तर पछिल्लो अनिश्चितताका कारण तेलको मूल्य फेरि बढ़दा विश्वव्यापी मुद्रास्फीति बढ़ने र विभिन्न देशका शेयर बजारमा नकारात्मक असर पर्ने चिन्ता छाएको छ। अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा भोलि नेपालले श्रीलंकासँग खेल्दैछ। यो खेल भोलि बिहान 6:45 करोगी स्पोर्ट्स पार्कमा शुरू हुनेछ। प्रतियोगितामा नेपाल समूह एको विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको थियो। एसियाली खेलकुदमा नेपाल र श्रीलंका बीच 16 वर्षपछि भेट हुन लागेको हो। यसअघि सन् 2010 भएको प्रतियोगिताको क्वार्टर फाइनलमा नेपाल श्रीलंकासँग 2 विकेटले पराजित भएको थियो। यसैबीच भोलि हुने नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेलमा वर्षाको सम्भावना छ। यो खेल वर्षाका कारण हुन नसकेमा आईसीसी वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ। नेपालले यो खेल जित्यो भने इतिहास रच्दै सेमी फाइनलमा पुग्नेछ र भारतसँग प्रतिस्पर्धा हुनेछ। आज भएको पहिलो र दोस्रो क्वार्टर फाइनल खेल पनि वर्षाका कारण रद्द हुँदा भारत र पाकिस्तान वरियताका आधारमा सेमी फाइनलमा पुगेका छन्। प्रतियोगिताको चौथो क्वार्टर फाइनलमा भोलि बिहान 10:15 बंगलादेश र मलेसिया बीच खेल हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पूर्व प्रधान न्यायाधीश दबरालाई बिना कारण पक्राउ गरेको भन्दै विपक्षीद्वारा संसदमा सरकारको कड़ा विरोध, जेएनजीको बदनाम नगर्न चेतावनी, राष्ट्रपतिका सांसद भने मौन। चाड पर्वमा यात्रुको शास्ति रोक्न सरकारलाई संसदीय समितिको निर्देशन, पेट्रोलियम पदार्थको मूल्य नबढ़ेसम्म चाड पर्वमा भाड़ा नबढ़ाउने यातायात व्यवसायीको प्रतिबद्धता। हिमलुङ हिम पहिरोमा हराएका मध्ये 4 जनाको शव भेटियो, 12 जना बेपत्ता। अमेरिका इरान तनाव बढ़ेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ़्यो, विश्व बजारमा दबाव। र एसियाली खेलकुद क्रिकेटमा नेपाल र श्रीलंका बीचको खेल वर्षाले बिथोलिने चिन्ता।
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
4: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9841294481। वेबसाइट झुले.com.np।
6: एनबीएल सर्वसुलभ आवास कर्जा,
7: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
6: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
7: विशेषताहरू: रु 3 करोड़ सम्मको कर्जा सुविधा,
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
10: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
11: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242, 44-28-242।
12: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। आसन्न चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरीले उपत्यकाका मुख्य नाकाहरूमा नागरिक यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समिति बैठकमा प्रहरी नायक उपरीक्षक सुनिल जङ शाहले काठमाडौँ उपत्यकाका नाकाहरूमा हुने कालोबजारी, बढ़ी भाड़ा असुली र क्षमताभन्दा बढ़ी यात्रु राख्ने प्रवृत्ति रोक्न प्रहरीले विशेष निगरानी बढ़ाउने बताउनुभयो। सहायता कक्षमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागका प्रतिनिधि रहनेछन्, जहाँ सबै गन्तव्यको भाड़ा दर प्रष्ट देखिने गरी राखिनेछ। यस्तै चाडपर्वमा उपत्यकाबाट बाहिरिने मुख्य बिन्दु कलंकी नागढुङ्गा खण्डमा हुन सक्ने अत्यधिक जाम व्यवस्थापनका लागि घटस्थापना अघिदेखि नै अधिकतम जनशक्ति परिचालन गर्ने प्रहरीले जनाएको छ। दुर्घटना न्यूनीकरणका लागि टिकट काउन्टरका कर्मचारीको परिचय पत्र अनिवार्य गर्ने र सम्बन्धित रूटमा अभ्यस्त चालकलाई मात्र गाड़ी चलाउन दिने तयारी समेत गरेको डीएसपी शाहले बताउनुभयो। ललितपुर महानगरपालिका वडा नम्बर 24 धापाखेलमा पहिरोका कारण 2.5 तले घर ढलेको छ। वर्षाका कारण जमीन गल्न पुग्दा भिरालो सतहमा बनेको घर आज बिहान 6:30 ढलेको ललितपुर प्रहरीले जनाएको छ। पहिरोको जोखिमका कारण घरधनीले हिजो नै घर खाली गर्न आग्रह गरेकाले मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ। यो घरमा शोभित कुमार थापाको 3 जनाको परिवार बस्दै आएको थियो। घर ढल्दा घरमुनि रहेको खोल्सो थुनिए पनि जोखिम भने नरहेको प्रहरीले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 422.5 ग्राम सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको दिल्लीका 46 वर्षीय असलम सौकात रहेका विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो। पक्राउ परेका सौकत मुम्बईबाट इण्डिगो एयरको उडान मार्फत काठमाडौँ आएका हुन्। प्रहरीका अनुसार गैराती सौकत अस्वभाव

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साधु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिका

0: उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आरसुटी गर्ने,
3: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98420 50 541।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
1: र 98 19 32 76 75।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खर सभा 95.5 मेगाहर्ज।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803692899। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतारा नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
6: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: आयो सबको घर घरमा।
8: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै अतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
13: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
12: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
13: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
12: सम्पर्क नम्बर 9860-9640-00
13: र 9819-32-76-75।
14: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न गहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
15: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
15: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
15: प्रोप्राइटर लक्ष्मी काफले।
12: सम्पर्क 9843447262,
15: 9810555580
12: र वाट्सएप नम्बर 9852286646।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1। जनक पौडेली, 98 5 20 58 344 र 029 5 60 248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
7: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन र काका?
7: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
7: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
7: सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
7: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
7: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
6: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
7: सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: प्रोप्राइटर सुनु एन भीमकदाइली।
7: सम्पर्क 029 41 00 84 र 98 40 45 827।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
11: साथै 98525577 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 62।
13: नमस्कार है वडा अध्यक्षज्यू।
14: नमस्ते नमस्ते, के भन्न आउनु भएछ?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
14: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
14: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
13: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
15: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
16: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
17: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
18: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
19: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
7: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776।
20: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।

रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 5 बज्यो।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार तनसरा मास्कुटी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बस्ने उपायबारे तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक उपसेनानी मनिष अधिकारीबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका दुईजना सहायक रथीलाई जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच असोज 6 गते दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले सहायक रथी श्री शुभेन्द्र सिंह महत र सहायक रथी श्री प्रकाश थापालाई उपरथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका महासेनानी श्री मदनजंग राणा र प्राविधिक महासेनानी श्री भरतलाल श्रेष्ठलाई समेत दर्जानी चिन्ह प्रदान गर्नुभयो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका नवौं ब्याचका नवदीक्षित चिकित्सकहरूलाई असोज 8 गते प्रमाणपत्र वितरण गर्नुभएको छ। उहाँले शैक्षिक सत्र 2076-77 सञ्चालन भएको चिकित्सा शिक्षा स्नातक तहको एमबीबीएस उत्तीर्ण गरी इन्टर्नशीप पूरा गरेका 85 जना चिकित्सकहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको हो। सो अवसरमा प्रधान सेनापतिले दीक्षित चिकित्सकहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभई स्वास्थ्य क्षेत्रमा सेवारत रहँदा मर्यादित र नैतिक धरातलमा रही समाज, राष्ट्र र समग्रमा मानव सेवामा समर्पित हुन सुझाव दिनुभयो। नेपाली सेनाले स्वास्थ्य शिक्षा मार्फत स्वास्थ्य सेवामा टेवा पुर्याउने पवित्र उद्देश्यका साथ 2068 सालमा स्थापना गरेको उक्त संस्थानबाट हालसम्म 944 जना चिकित्सकहरू दीक्षित भइसकेका छन्। नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूसहित 22 स्थानमा सञ्चालित सैन्य आधार तालिम असोज 9 गते सम्पन्न भएको छ। 9 महिना अवधिको उक्त तालिमबाट 2502 जना पुरूष तथा 466 जना महिला गरी 2968 जना सैन्य दीक्षित भएका छन्। तालिम समापनको अवसरमा आयोजित छुट्टा छुट्टी कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाच प्रदर्शन गरेका थिए। सो क्रममा नम्बर 1 सैन्य तालिम केन्द्र त्रिशुलीमा सञ्चालित तालिमको काठमाडौँको छाउनी स्थित नम्बर 16 बाइनी अड्डामा सम्पन्न अन्तिम दलेल कवाज सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभयो। त्यस्तै नम्बर 2 सैन्य तालिम केन्द्र सैना मैनामा मध्यपश्चिम पृतनापति उपरथी श्री हिम्मत बहादुर विष्टले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभयो। त्यस्तै मोरङ स्थित पूर्वी पृतना तालिम शिक्षालयमा पूर्वी पृतनापति उपरथी श्री शक्तिजङ बस्नेतले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। सिन्धुली स्थित भवानीबक्सगढ़मा मध्य पूर्वी पृतनापति उपरथी श्री भुवन खत्रीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। त्यस्तै हेटौडा स्थित गोरखबहादुरगढ़मा मध्य पृतनापति उपरथी श्री विष्णु कुमार खड्काले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। त्यस्तै सुर्खेत स्थित उत्तर पश्चिम पृतना तालिम शिक्षालयमा उत्तर पश्चिम पृतनापति उपरथी श्री पदम बहादुर बुढा पीएचडीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। कैलाली स्थित देवीदलगढ़मा सुदूरपश्चिम पृतनापति उपरथी श्री पवन खत्रीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। त्यस्तै थानकोट स्थित उपत्यका पृतना तालिम शिक्षालयमा उपत्यका पृतनापति उपरथी श्री द्रव्यराम भण्डारीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। कठिन परिस्थितिमा पनि कर्तव्य पालना गर्न सक्ने दृढ़ इच्छाशक्ति, सहनशीलता, आत्मविश्वास र पेशागत रूपमा दक्ष सैनिक तयार गर्ने उद्देश्यले 2082 मंगिर 7 गतेबाट तालिम सञ्चालन गरिएको थियो। उत्तर पश्चिम पृतनापति उपरथी श्री पदम बहादुर बुढा पीएचडीले असोज 6 गते पश्चिम एयरबेसको निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले ह्याङ्गर, स्टोर, हवाई साधन, जवान लाइनको निरीक्षण गर्नुभई सकल दर्जालाई सम्बोधन गर्नुभयो। निरीक्षणका दौरान बेसका प्रमुख पाइलट महासेनानी श्री प्रताप बहादुर बोहराले पश्चिम एयरबेसको वस्तुस्थितिबारे जानकारी गराउनु भएको थियो। पश्चिम एयरबेसले असोज 8 गते दुईजना बिरामी महिलाको हवाई उद्धार गरेको छ। बेसले जलेर घाइते भएकी जुम्ला जिल्ला कुटीचौर गाउँपालिका 5 की 50 वर्षीया माया भण्डारीलाई उद्धार गरी नेपालगंज र जटिल प्रसूति समस्या परेकी रूकुम पश्चिम जिल्ला मुसिकोट नगरपालिका 1 की 33 वर्षीया मनिषा केसी रावललाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। यसअघि बेसले जटिल प्रसूति समस्यामा परेकी बाजुरा जिल्ला गौमूल गाउँपालिका 5 की 26 वर्षीया मनिषा रोकायालाई असोज 6 गते हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। गोरखतलगढ़बाट खटिएको टोलीले नवलपरासी सुस्ता पश्चिम 5 थारू टोलका स्थानीयलाई असोज 10 गते सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढ़ेर नवलपरासी सुस्ता 5 थारू टोल डुबानमा परेपछि स्थानीयलाई उद्धार गरी सुस्ता गाउँपालिका 5 बलिनगर स्थित बीपी माध्यमिक विद्यालयमा सारिएको हो। कालीप्रसादगढ़ इन्जिनियर्सबाट भदौ 27 असोज 7 गतिसम्म खटिएको टोलीले धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका 3 शीतल बजारमा विरूद्ध भएको सड़क ब्लास्टिङ गरी खुलाएको छ। भदौ 14 गते त्रिशुली नदीमा पुनः आएको बाढ़ीले उक्त सड़क भाँसिएसँगै दुवैतर्फको सवारी साधनको आवत जावत ठप्प भएको थियो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश सम्बन्धी सूचना।
4: सैनिक कल्याणकारी कोषले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिलाई शैक्षिक सत्र 2082 सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश प्रदान गर्ने भएको छ।
3: शैक्षिक सत्र 2082 कक्षा 4 12 उत्तीर्ण भएको र 21 वर्ष ननागेका सैनिकका एकजना सन्ततिलाई वार्षिक एकमुष्ट रू 25,000 छात्रवृत्ति रकम प्रदान गरिनेछ।
4: निवेदन दिने मिति र स्थान
3: असोज 31 गतेसम्म बहालवाला सैनिकले सम्बन्धित कार्यालय वा युनिटहरूबाट निवेदन पेश गर्नुपर्नेछ।
4: त्यस्तै अवकाश प्राप्त सैनिकले स्थान विशेषका आफूलाई पाएक पर्ने नेपाली सेनाको युनिट फर्मेसनमा निवेदन पेश गर्नुपर्नेछ।
3: आवश्यक कागजातहरू
4: चारित्रिक प्रमाण पत्रको प्रतिलिपि वा विद्यालयको सिफारिस पत्र,
3: शैक्षिक सत्र 2082 वार्षिक लब्धाङ्क पत्रको प्रतिलिपि,
4: जन्म दर्ता प्रमाण पत्र वा नागरिकताको प्रतिलिपि,
3: सैनिक परिचय पत्रको प्रतिलिपि,
4: विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि,
3: अवकाश प्राप्त सैनिकका सन्ततिको हकमा
4: पेन्सन पट्टाको प्रतिलिपि,
3: नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
4: र श्रीमतीको नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ। थप जानकारीका लागि
3: सैनिक कल्याणकारी निर्देशनालय शिक्षा शाखाको फोन नम्बर 01-5979570 सम्पर्क गर्नुहुनका साथै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np वा भदौ 10 गतेको गोरखापत्र राष्ट्रिय दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बस्ने उपाय सम्बन्धी रेडियो सामग्री।
5: नेपालको भूगोल जति विविध छ, यहाँको प्राकृतिक परिवेश र जैविक विविधता पनि त्यत्तिकै समृद्ध छ। तर यही विविधताभित्रको समृद्धिमा जोखिमहरू पनि उत्तिकै छन्। यस्तै एउटा जोखिम हो सर्पदंश। सर्पदंशलाई जनबोलीमा सर्पले टोक्यो, साँपले डस्यो, मैथिली र भोजपुरी भाषामा साँप काटलक वा साँपले काट्यो भन्ने गरिन्छ। यस्तै कतै कतै नाग लाग्या, नागले छोएको वा सर्पले खाएको भन्ने चलन पनि छ।
6: जमिन मुनि वा सुरक्षित स्थानमा लुकेर बसेका सर्पहरू खास गरी गर्मी बढेपछि र वर्षायाम शुरू भएसँगै आहारा पानी र अनुकूल वासस्थानको खोजीमा बाहिर निस्कन्छन् र मान्छेलाई डस्न सक्छन्। सर्पदंशका घटनाहरू तराई र भित्री मधेसमा 12 महिना हुने गर्दछ। त्यसैले नेपालमा सर्पदंश अझै पनि जनस्वास्थ्यको एक चुनौती बन्दै आएको छ। यही चुनौतीलाई न्यूनीकरण गर्न नेपाली सेनाले देशका विभिन्न 21 स्थानमा सञ्चालित सर्पदंश उपचार केन्द्र मार्फत वर्षै नै हजारौं नागरिकको उपचार गर्दै आइरहेको छ। सैनिक युनिटहरूबाट प्राप्त विवरण अनुसार पछिल्लो एक वर्षमा सैनिक सहयोगमा सञ्चालित सर्पदंश उपचार केन्द्रहरूबाट 9634 जनाले उपचार पाएका छन्।
5: श्रोता, यसै पृष्ठभूमिमा आज हामी नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बस्ने उपाय बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी मन्दिरा बानिया
6: र म प्राविधिक सुबेदार सुदीप ढकाल।
7: किनेर विषालु सापले टोकेको भए त ज्यान पनि जान सक्थ्यो नि त. सबै ठिकै छ अहिले त, धन्यवाद उहाँहरूलाई.
8: मलाई थाहा थियो त्यो महिनाहरूको आर्मी क्याम्पमा उपचार भइरहेछ, अनि त्यही भएर त्यही 20 मिनटमा चाहिँ त्यहाँ पुगेको थियो. म त्यहाँ गएर खुट्टामा सुई हालेको अनि पानी छोरायो अनि राम्रो लाग्यो.
9: ब्रन्डको हाम्रो टेक्निसियनहरूले त्यहाँ चाहिँ असुविधा दिइराख्नु भएको छ. कैलाली जिल्लाका म्याक्सिमम पालिकाहरूको यहाँ चाहिँ औषधि उपचार सेवा दिने ठाउँबाट चाहिँ केन्द्र चाहिँ बनेको छ. नेपाली सेनाको सहयोगबाट यतिजनाको ज्यान जोगिरहेको रहेछ, हामीले चाहिँ यसमा सहयोग गर्नुपर्छ भन्ने भावना चाहिँ सबैमा उत्पन्न भयो.
5: सर्पदंशको उच्च जोखिममा रहेका तराई र भित्री मधेसमा स्थानीय निकाय तथा समुदायसँग समन्वय र सहकार्य गरी नेपाली सेनाले सर्पदंश उपचार गरिरहेको छ, जसमध्ये झण्डै 25 वर्षदेखि नेपाली सेनाको सहयोगमा सिराहा, झापा र कपिलवस्तु स्थित सर्पदंश उपचार केन्द्र सञ्चालित छन् भने अन्य उपचार केन्द्र विभिन्न मितिमा स्थापना भई सेवा दिन थालेका हुन्. साउन 31 गतेसम्मको तथ्याङ्क अनुसार सैनिक सहयोग रहेका सर्पदंश उपचार केन्द्र मार्फत 1,40,175 जनालाई उपचार गरिएको छ. यो तथ्याङ्कले सर्पदंश उपचारमा नेपाली सेनाको भूमिका र जनविश्वासलाई प्रस्ताएको छ. थोरी गाउँपालिका एक जानकी नगरकी हिरा श्रेष्ठ:
7: म त्यहाँ भैँसीलाई पराल हाल्नु गएको कहाँ, त्यही मुनि रहेछ, थाहै पाएन. चाप त किनेर त्यस्तो उपजन नजिकै भएर अब मर्न पाइन. विषालु सापले टोकेको भए त ज्यान पनि जान सक्थ्यो नि त, त्यही भएर अब धेरै राम्रो छ त्यहाँ. सबै ठिकै छ अहिले त, धन्यवाद उहाँहरूलाई.
6: सैनिक सहयोगमा सञ्चालित उपचार केन्द्रहरूमा 24 घण्टा आपतकालीन सेवा र एन्टी स्नेक भेनम उपलब्ध हुने गरेका छन्। उपचार सेवासँगै नेपाली सेनाले सर्पको टोकाईबाट बस्ने उपाय, प्राथमिक उपचार र बिरामीलाई तुरन्त अस्पताल लैजान पर्ने आवश्यकता आदिबारे सचेतनामूलक अभियान समेत सञ्चालन गर्दै आइरहेको छ। यसै क्रममा मध्यपूर्वी पृथना अन्तर्गत सर्लाही, महोत्तरी, पर्सा, धनुषा, सप्तरी र सिराहा गरी विभिन्न स्थानमा 8 सर्पदंश उपचार केन्द्र सञ्चालनमा रहेका छन्। सर्लाहीको लालबन्दी नगरपालिका एक नवलपुरमा 2068 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 8,874 जनाले उपचार पाएका छन्।
5: महोत्तरीको बर्दिवास नगरपालिका 3 गौरीडाँडामा 2071 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 32,451 जनाले र सप्तरीको खड़गपुर नगरपालिका 7 कल्याणपुरमा 2076 सालबाट सञ्चालित केन्द्रबाट 1,667 जनाले उपचार पाएका छन्। त्यस्तै पर्साको ठोरी गाउँपालिका 4 निर्मल बस्तीमा 2076 सालबाट सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 799 जनाले उपचार सेवा पाएका छन्। यस्ता कार्यले सर्पदंशको कारण हुने अकाल मृत्यु दरलाई घटाएको सेवाग्राहीको समेत विश्वास छ।
8: मेरो नाम चाहिँ दिनेश ठाकुर हो, घर चाहिँ देवकोटा टोल, जिल्ला धनुषा। मलाई थाहा थियो त्यो महिनाहरूको आर्मी क्याम्पमा उपचार भइरहेछ, अनि त्यही भएर त्यही 20 मिनटमा चाहिँ त्यहाँ पुगेको थियो म। त्यहाँ गएर खुट्टामा सुई हालेको अनि पानी छोरायो अनि राम्रो लाग्यो मलाई। 9 घण्टा त्यहाँ आर्मी क्याम्पमा राख्यो अनि नम्बरहरू दियो, केही भयो भने मलाई कल गर्नु। माछा मासु चाहिँ नखाने, अलिअलि थोरै पानी किने अनि थोरै खाने, त्यस्तो भनेको थियो। आर्मी क्याम्पमा जाँदाखेरि राम्ररीसित उपचार हुन्छ मान्छेलाई, अनि बाँच्न सम्भावना पुरै हुन्छ आर्मी क्याम्पमा गयो भने।
6: मध्यपूर्वी पृतना अन्तर्गत धनुषा जिल्लामा मात्रै 2 सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। धनुषाको छिरेश्वरनाथ नगरपालिका 5 महेन्द्रनगरमा 2077 सालबाट सञ्चालित केन्द्रले हालसम्म 1,481 जनाको र धनुषाधाम नगरपालिका 9 धारापानीमा 2077 सालबाट सञ्चालित केन्द्रले हालसम्म 449 जनाको उपचार गरेको छ। यस्तै सिराहा जिल्लामा पनि 2 उपचार केन्द्र सञ्चालनमा छन्। नरहा गाउँपालिका 3 चोहर्बामा 2058 सालबाट सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 4,783 जनाले र कर्जन्ना नगरपालिका 3 बन्दीपुरमा 2073 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 3,317 जनाले उपचार पाएका छन्। उपचार प्रक्रियाबारे जानकारी दिँदै सामुदायिक सर्पदंश उपचार केन्द्र चोहर्बामा कार्यरत अमलदार हरि कार्की:
10: सर्पको उपचार गर्न आउने धेरै जस्तो बिरामीहरू शहरमा 30% जति चाहिँ पोइजन केसहरू आउँछ, यहाँ उहाँहरूलाई
11: सम्झाउँछन्। बिस नलाग्ने साँपले टोक्यो भने त उनलाई सान्त्वना मात्र दिएर राखेपछि उनीहरू बिरामी आत्तिन छोड्छ र पछि कम्तीमा उहाँहरूलाई 8 घण्टा राखेर त्यसपछि मात्रै उहाँहरूलाई चाहिँ पठाउने गरिन्छ। सम्झाउँदै गरेर 8 इन्जेक्सनहरू लगाउँछ, टिटी इन्जेक्सनहरू लगाउनु पर्ने हुन्छ र अनि बिरामी आत्तियो भने पहि अनुसार डक्टर साहबलाई सोधेर जुन औषध दिनु भन्नुहुन्छ त्यो औषध दिइन्छ। हामी पोइजन स्नेकले टोकेर आएको बिरामीहरू आउँछ भने उनीहरूलाई चाहिँ साँपले टोकेर पोइजन स्टार हुन्छ। पोइजन स्टार हुने बित्तिकै अब डक्टर साहबलाई समन्वय हुन्छ, हाम्रो सही अनुसार हामीहरूले चाहिँ एन्टी स्नेक भेनम सेरम नै दिनुपर्ने हुन्छ।
5: सर्पदंशबाट अति प्रभावित क्षेत्र मध्ये पर्ने अर्को जिल्ला हुन् कञ्चनपुर र कैलाली। सुदूरपश्चिम पृतनाको जिम्मेवारी क्षेत्रमा पर्ने यी जिल्लामा समेत नेपाली सेनाको सहयोगमा सर्पदंश उपचार केन्द्र सञ्चालित छन्। कञ्चनपुरमा 2071 सालदेखि र कैलालीमा 2072 सालदेखि सर्पदंश उपचार सेवा प्रदान गर्न थालिएको हो। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 6 अर्जुनी स्थित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 1996 जनाको र कैलालीको गौरीगंगा नगरपालिका 8 स्थित बडैपुर सर्पदंश उपचार केन्द्रबाट 2536 जनाको उपचार गरिएको अभिलेख छ। स्थानीय निकाय, समुदाय र नेपाली सेनाको सहकार्यमा सञ्चालन भइरहेका यस्ता केन्द्रले सर्पदंश प्रभावित नागरिकलाई सहज उपचार सुविधा दिएको बडैपुर सर्पदंश उपचार केन्द्रका व्यवस्थापक रोहित प्रसाद भाटको भनाइ छ।
12: कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा हाम्रो यो सर्पदंश उपचार केन्द्र चाहिँ अवस्थित छ। काली रक्षाको हाम्रो टेक्निसियनहरूले त्यहाँ सेवा सुविधा दिइराख्नु भएको छ। कैलाली जिल्लाका म्याक्सिमम पालिकाहरूको यहाँ चाहिँ औषधि उपचार सेवा दिने ठाउँ एउटा केन्द्र चाहिँ बनेको छ। नेपाली सेनाको सहयोगबाट यतिजनाको ज्यान जोगिरहेको हामीले चाहिँ यसमा सहयोग गर्नुपर्छ भन्ने भावना चाहिँ सबैमा उत्पन्न चाहिँ भयो। हाम्रो नगरपालिकासँग जोडिएका मान्छे पनि त्यति प्रादेशिक अस्पताल जान छोडेर यही बडैपुरको सर्वदंश उपचार केन्द्रमा सेवा लिन उहाँहरू आउनुहुन्छ कि उहाँलाई त्यो विश्वास छ। उहाँलाई के प्रभाव परिरहेको छ भने यहाँ गयो भने चाहिँ हामी चाहिँ राम्रो उपचार पाउँछौ भन्ने प्रभाव परिरहेको छ। अहिले हामीले निशुल्क उपचार गरिराखेका छौँ, त्यसमा चाहिँ बिरामीहरूलाई पनि कुनै पनि चिन्ता नलाग्ने गरी हामीले उपचार गरिरहेका छौँ। त्यसमा सबैभन्दा ठुलो भूमिका भनेको नेपाली सेनाको नै हो, किनभने उहाँहरूले उपचार गर्ने हो, हामीले त सामान्य व्यवस्थापन गरिदिनु कुरा हो। नेपाली सेनालाई त म एकदमै अन्तर हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आम नागरिकले पनि अहिले के बुझेको छ भने नेपाली सेनाले धेरै सहयोग गरेको छ भन्ने चाहिँ बुझाए।
6: यस्तै उत्तर पश्चिम पृतना अन्तर्गत बाँके जिल्लाको राती सोनारी गाउँपालिका 9 2075 सालदेखि सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 269 जनाले उपचार पाएका छन्। सेनाको सहयोग बिना सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न असम्भव हुने स्थानीय जनप्रतिनिधिहरूको समेत बुझाइ छ।
13: शालिग्राम दाङी राप्ती सुनारी 8 वडा छ, पालिकाको लगानीबाट भवन बन्यो तर त्यतिखेर स्वास्थ्य चाहिँ पालिकाको नभावनाले सेनाले चाहिँ सुरुवात गरिदिनु भयो होइन। अहिले पालिकाको स्वास्थ्य कर्मी एकजना र सेनाको एकजना पालो पालो गरेर सञ्चालन भएको सर्प पिची तपाईँको किराकाटीबाट टोक्नबाट जो मान्छेको मृत्यु हुन्थ्यो नि त्यो चाहिँ उपचार गरेर यहाँको एकदमै राहत भएको छ। त्यसले गर्दाखेरि सेनाको पनि राम्रो भूमिका छ। यो सर्वदंशलाई सेना भएन भने त्यति उपचार गर्न सकिन्न भन्ने धेरै रहेछ। बाँके बदिया दाङ सल्यानसम्मको मान्छेले उपचार पार्छ, वर्षेनी 2-4 जना मध्य पनि अहिले न्यूनीकरण भएको केही भएको छैन।
5: मध्यपश्चिम पृतना अन्तर्गत प्युठान, दाङ, कपिलवस्तु र नवलपरासी बर्दघाट सुस्ता पश्चिम गरी 4 जिल्लामा नेपाली सेनाको सहकार्यमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। प्युठानको स्वर्गद्वारी नगरपालिका 9 कछारमा 2080 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 377 जनाको र दाङको गढवा नगरपालिका 6 2077 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 1191 जनाको उपचार गरिएको

0: औषधि उपचार गरेर घरमा आइपुग्यौँ। अहिले ठिकै छ, अब उपचार त राम्रो गर्नु नि रहेछ त्यहाँ, अति राम्रो। अब आर्मी हस्पिटलको शाखा राम्रो उपचार गर्नुभयो, उहाँहरूलाई सबैलाई राम्रो होस् र सुख शान्ति रहनु होला। अब धन्यवाद छ मलाई बचाउनु भयो।
1: पछाडि त्यो टाइलेट सफा गर्न जानु पर्यो भनेर म चाहिँ ब्रुस तल झरे छ लिन गथेँ, अनि त्यही बेलामा टोके। त्यसपछि अनि म सर्पडमसम्म गएँ, पानी अनि त्यसमा औषधिहरू मिसाएर चढाइदिनु भएको, अनि आश्वासन दिनुभएको थियो नडराउनुहोस् डराउनु हुँदैन ठिक हुन्छ भन्नुभएको थियो। त्यहाँ चाहिँ हाम्रो श्रीमानले पहिला पनि एकजनालाई लाउनु भएको थियो, त्यही अहिले सैनिकले बनाउनु भएको छ अरे नयाँ खोल्नु भएको छ गढवामा भनेर जानकारी चाहिँ थियो, उहाँले नै मलाई लड जानु भएको। उहाँहरूलाई धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि यसरी नै अगाडि बढाउनु होला, सर्पदंशबाट कोही पनि मान्छेहरू टाढा गएर अकालमै मृत्यु नहोस् भन्न चाहन्छु।
2: श्रोता, अब कुरा गरौं पूर्वी पृथना अन्तर्गत सञ्चालनमा रहेका सर्पदंश उपचार केन्द्रहरूको। यस पृथना अन्तर्गत मोरङ, सुनसरी, उदयपुर र झापा गरी चार जिल्लामा सर्पदंश उपचार केन्द्र रहेका छन्। उदयपुर जिल्लामा 2071 सालदेखि दुईवटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। कटारी नगरपालिका एक बेलस्रोत स्थित केन्द्रबाट हालसम्म 1770 जनाको र त्रियुगा नगरपालिका एक भुल्के स्थित केन्द्रबाट 5073 जनाको उपचार गरिएको छ। यस्तै झापाको मेचीनगर नगरपालिका 13 चार आर्मी ब्यारेकमा 2060 सालदेखि सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 22,264 जनाको उपचार गरिएको छ। सीमावर्ती क्षेत्रमा रहेका सर्पदंश उपचार केन्द्रबाट भारतीय नागरिकले समेत उपचार सेवा लिँदै आइरहेका छन्। यसले नेपालमा रहेका सर्पदंश उपचार केन्द्र तथा नेपाली सेनाप्रतिको विश्वासलाई उजागर गरेको ठान्नुहुन्छ झापा जिल्ला मेचीनगर नगरपालिका 13 अध्यक्ष दुर्गा प्रसाद भट्टराई।
3: 82 सालको साल मसान्तसम्म 22,283 जनाको उपचार भएको थियो। हरेक वन्य जातको सर्पले डसेका मानिसहरू आउनुहुन्छ। त्यसपछि छिमेकी देश भारतको दार्जिलिङ जिल्ला भनौँ न सिलगढी तपाईँको मिरिक र यता दक्षिणतर्फ बिहारसम्मको हाम्रो ढागाडुगा भन्नेतिरसम्मका पनि बिरामीहरू आउनुहुन्छ। अब आउँदाको फाइदा भनेको चाहिँ उहाँहरू सरल र सुविधासँगले आउँछ, साधनमा आउँदा अलिक केही पीड़ा भए पनि यहाँ आइपुगिसकेपछि सहज ढंगले उपचार नेपाली सेनाका प्राविधिकहरूबाट तत्काल उपचार हुन्छ। जाँदाखेरि डाइरेक्ट काहीँ कसैलाई नबक्साइकन डाइरेक्ट जान सक्नुहुन्छ, दुई घण्टा खुला रहन्छ। त्यहाँ नेपाली सेनाका प्राविधिक टोली हुनुहुन्छ, सेवाग्राहीहरू
4: सेनाको सहयोग रहेका उपचार केन्द्रहरूले सर्पदंश उपचारलाई प्रभावकारी बनाएका छन्। यसैको अर्को उदाहरण हो 2069 सालमा स्थापित सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका 4 स्थित सर्पदंश उपचार केन्द्र। सो केन्द्रले हालसम्म 18,878 जनाको उपचार गरिसकेको छ। यस्तै मोरङ जिल्ला स्थित पूर्वी पृतना तालिम शिक्षालय लेटाङको नम्बर 1 गेटमा 2081 साल र नम्बर 2 गेटमा 2067 सालमा स्थापना भएको उपचार केन्द्रबाट हालसम्म 547 जनाको उपचार गरिएको छ। सैनिक सहयोगमा सञ्चालित सर्पदंश उपचार केन्द्रले नागरिकको विश्वास जितेका छन्।
5: धनदीप राय, बडा क्षेत्र नगरपालिका 1 सुनसरी, सर्पदंश उपचारको लागि राम्रो भइरहेछ, हामीलाई सहज भइरहेछ। म मात्रै नभएर अरू हाम्रो स्थानीय छरछिमेकीहरू पनि सर्पले टोकेको त्यही नै हामीले उपचार गरिरहेका छौँ। धेरै राम्रो छ, धेरै सहज, अरू हस्पिटलहरू भन्दा सहज छ, राम्रो छ। नेपाली सेनालाई धेरै धेरै धन्यवाद। अब आगामी दिनमा अझै राम्रो होस्, सहज होस् हामी स्थानीयलाई।
2: नेपाली सेनाले सर्पदंश उपचार सेवा मात्र प्रदान गरिरहेको छैन, समुदाय स्तरमा पुगेर सर्पदंश सम्बन्धी सचेतना कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ। विशेष गरी देशका विभिन्न स्थानमा सञ्चालित सर्पदंश उपचार केन्द्र रहेका युनिटहरूले सचेतनामूलक कक्षालाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएका छन्। कालीध्वज गणका गणपति प्रमुख सेनानी श्री उमेश खड्का।
6: सर्लाही जिल्लामा अब यो 2068 सालबाट नेपाली सेनाले सर्पदंश सेवा शुरू गरेको थियो र स्थापनादेखि नै नेपाली सेनाले जिल्लामा हुने गरेका विभिन्न सर्पदंशका घटनाहरूमा जनताहरूलाई सचेतना जगाउने खालका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। पेट्रोलहरू जाँदाखेरि एलआरपी एमआरपी जाँदाखेरि स्थानीय बासिन्दाहरूलाई समावेश गरी कक्षाहरू सञ्चालन गर्ने, सर्पदंशबाट बस्ने उपायहरू, सर्पहरू चिन्ने तरिकाहरू बारेमा जानकारी दिने कामहरू चाहिँ हाम्रो नेपाली सेनाका जवानहरूले गर्ने गरेका छन् भने हाल अहिले यो सर्पदंशको यो जुन हाम्रो जिल्लामा भएको सर्पदंशको फेसबुक प्रोफाइल अकाउन्ट पनि छ, त्यहाँ पनि सर्पदंश बारेमा, सर्पको बारेमा जानकारीमूलक भिडियो सन्देश तथा अन्य विभिन्न सन्देश

0: जानकारीहरू अपलोड गरेर जनताहरूलाई चाहिँ सचेत गराउने कामहरू भइरहेको छ। यो बाहेक सर्पदंशबाट चाहिँ नि बिरामीपुर आउने स्थानीय बासिन्दाहरूलाई हाम्रो जवानहरूले 24 घण्टा सेवा प्रदान गर्ने गरेका छन्।
1: नेपालमा पाइने करिब 90 प्रजातिका सर्पहरू मध्ये 20 प्रजातिका सर्प विषालु छन्। पहाड़ी क्षेत्रको तुलनामा तराईमा अत्याधिक विषालु सर्पको जोखिम बढ़ी छ। त्यसैले सर्पदंश उपचार केन्द्रहरू पनि तराई क्षेत्रमै बढ़ी छन्। सर्पदंश भइहालेमा के गर्ने त? नम्बर 21 फिल्ड एम्बुलेन्स गुल्मका प्राविधिक सहसेनानी डाक्टर श्री सुमन बस्नेत,
2: जो घाइते हो उसलाई सबैभन्दा पहिला चाहिँ रियस अरेन्ज गर्नु पर्यो, त्यसपछि चाहिँ तुरन्त अस्पताल लिएर जानु पर्यो क्या, त्यो ठाउँलाई इमोबिलाइज गरेर, जुन ठाउँ जस्तै हातमा टोकेको हो भने केही कुराले अड्याएर हातलाई चाहिँ हलचल हुन नदिने गरी, वा खुट्टामा टोकेको छ भने खुट्टालाई चाहिँ अस्पताल वा सर्पदंशसम्म पुग्ने बेलासम्ममा चाहिँ हलचल नहुने गरी त्यसलाई चाहिँ इमोबिलाइज गर्नुपर्छ। त्यो हुँदाखेरि चाहिँ हाम्रो रक्त संचारमा चाहिँ यो विषहरू गइसकेको हुँदैन, जान पाउँदैन, त्यसलाई टर्निकेट लाउने भनेर भन्छ। त्यो टर्निकेट चाहिँ लाउन हुँदैन, सर्पले टोकेको ठाउँमा चाहिँ टोकेको ठाउँभन्दा माथि टर्निकेटहरू चाहिँ बाँध्न हुँदैन, यस्तो गर्दाखेरि झन् रक्त संचार नै प्रभाव पूर्ण रूपमा बन्द हुने, विषहरू तल नै अकुमुलेट भएर बस्ने, पछि झन् त्यो त्यहाँ रहेका तन्तुहरू चाहिँ मरिसके, त्यसले झन् नराम्रो असर गर्ने भएको कारणले गर्दाखेरि चाहिँ टर्निकेटहरू चाहिँ युज गर्न हुँदैन। हल्का नरम खालले ब्यान्डेजहरू लाएर वा काम्रोहरू भन्छ स्ल्याबहरू लाएर इमोबिलाइज गरेर चाहिँ नजिकको अस्पताल वा सर्पदंश केन्द्रहरूमा चाहिँ लान सकिन्छ।
3: श्रोता, सर्पदंश उपचारमा नेपाली सेनाको योगदानको कुरा गरिरहँदा सर्पदंशबाट बस्ने उपायबारे समेत चर्चा गर्नु सान्दर्भिक हुनेछ। त्यसो त नेपाल सरकारले सर्पदंशको जोखिम न्यूनीकरण गर्न सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 नै तयार गरेको छ भने, उक्त कार्ययोजनामा उपचारसँगै सचेतना पक्षलाई जोड़ दिँदै सर्पदंशबाट बस्ने उपायहरूबारे पनि उल्लेख छ। कार्ययोजनामा उल्लेख भए अनुसार
4: सर्पदंशबाट बस्न अपनाउनु पर्ने मुख्य सन्देशहरू:
5: सर्पको टोकाईबाट कसरी बस्ने,
4: आफ्नो ठाउँ वरिपरि पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, सर्प कस्तो ठाउँमा बस्छन्, कुन बेलामा बाहिर निस्कन्छन्, कुन याममा बढ़ी सक्रिय हुन्छन् भन्ने थाहा पाइराख्ने,
5: झाडी खेत वा अध्ययारो ठाउँमा हिँड्दा जुत्ता बुट हातमा पंजा र शरीर पूरा ढाक्ने कपड़ा लगाउने,
4: रातको समयमा बाहिर निस्कदा उज्यालो बत्ती वा टर्च लाइट र लट्ठी लिएर निस्कने,
5: ढुङ्गाका काप तथा झाडीहरूमा काम गर्दा विशेष सावधानी अपनाउने,
4: घर वरपर झाडी काठको थुप्रो र फोहोर नराख्ने, जमिनका पुवालहरू भए पूर्ने,
5: सम्भव भएसम्म भुइँमा नसुत्ने, सुद्धा झुल लगाउने, घरका झ्याल ढोकामा जाली हाल्ने,
4: सुत्नु अघि ओढ्ने ओछ्याउने लत्ता कपडा बेड सिरक कन्ना सिरानी इत्यादि टकटकाएर सर्प भए नभएको यकिन गरेर मात्र सुत्ने,
5: रुख अथवा जमिनमा भएका पुवालहरूमा अनावश्यक रूपमा हात नछिराउने,
4: भ्यागुता मुसा छेपारो आदि सर्पका आहार हुन्, तिनलाई सकेसम्म घरभित्र बस्न नदिने,
5: बाल बालिकाहरूलाई सर्प हुन सक्ने ठाउँहरूका बारेमा जानकारी दिने र सावधान रहन सिकाउने,
4: नजिकको सर्पदंश उपचार केन्द्रबारे जानकारी राखिराख्ने,
5: सर्पले टोकेमा के गर्ने के नगर्ने,
4: छिटो भन्दा छिटो नजिकको सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने,
5: नआतिने शान्त रहने, टोकेको अंगलाई अनावश्यक रूपमा नसलाउने,
4: टोकेको ठाउँमा ब्लेडले चिरेर रगत बगाई विषलाई बाहिर फाल्ने प्रयास नगर्ने,
5: मुखले चुसेर विष निकालेर फाल्न प्रयास नगर्ने,
4: घडी चुरा औठी पेटी र पाउजु जस्ता चिजहरू खोल्ने खोलिदिने,
5: धामी झाँक्री विष सोच्ने कालो ढुङ्गातिर लागेर समय नगुमाउने,
4: घाउमा कुनै पनि प्रकारको जडीबुटी बरफ तथा औषधिको प्रयोग नगर्ने,
5: चिकित्सकको सल्लाह बाहेक केही नखाने नपिउने,
4: विष नफैलियोस् भनेर टोकेको भाग भन्दा माथि कसेर नबाध्ने, टोकेको ठाउँ स्थिर राख्ने,
5: सर्प देखिएमा के गर्ने,
4: आतंकित वा उत्तेजित नभई बिस्तारै टाढा हट्ने,
5: सर्पलाई ढुङ्गाले हान्ने वा मार्ने प्रयास नगर्ने,
4: घरभित्र सर्प देखिएर उद्धार गर्नु परे सुरक्षा निकाय वन तथा संरक्षण कर्मी उद्धार कर्मी वा स्थानीय तहलाई खबर गर्ने।
1: यो सन्देशले सर्पदंशको जोखिम न्यूनीकरणका लागि उपचारसँगै सचेतना र सजगतालाई समेत जोड़ दिएको छ। त्यसैले सर्पदंशको जोखिमबाट जोगिनका लागि तपाई हामी सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुनेछ।
6: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौ। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हौस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुवेदार सुदीप ढकालसँगै म प्राविधिक अमलदार धनसरामास कुटी पनि बिदा हुन्छु। नमस्ते।
7: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
11: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: आयो सबको घर घरमा।
13: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
13: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
16: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
17: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दरनगर इलाकाबारीमा सेवा दिइरहनु भएको छ।
16: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
17: हाम्रा सेवाहरू
16: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
17: दाँत खोल्ने, दाँत सफा गर्ने,
16: दाँतको एक्सरे गर्ने,
17: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
16: झिक्न मिल्ने आरपीडी लगाइने,
17: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
16: बाङ्गो टिङ्गो दाँत मिलाइने,
17: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
16: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
17: सम्पर्क नम्बर 0 29 5 90 6 67 र 98 4 20 22 6 67।
18: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
19: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
18: हाम्रो सेवाहरू
19: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0 29 5 60 5 80, 98 5 20 61 5 80 र 98 4 21 08 181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, संखुवा सभा।
16: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
20: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
16: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
20: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
16: प्रोप्राइटर लक्ष्मी काफ्ले।
20: सम्पर्क 98433-47262,
16: 98-10-55-55-85
20: र वाट्सएप नम्बर 98-5-20-28-646।
1: खादबारी नगरपालिकाको अनुरोध।
0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
21: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
21: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
21: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
21: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी सङ्खुवा सभा।
22: ओहो लु नमस्कार है सर।
23: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
22: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
23: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
1: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
23: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
1: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
23: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
1: होटल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
23: डिजाइनर सुमन ठटाल 98-6-15-39-444
1: र 0295-90-155।
24: More style, more design. Total Tailors.

बिहान बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575147147।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू:
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा:
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 029562320 र 98420505141।

पछिल्लो प्राकृतिक प्रकोपका कारण 21 जनाको मृत्यु, 747 परिवार प्रभावित, विभिन्न राजमार्ग अवरूद्ध। इलाम र ओखलडुंगामा आगलागी लाखौंको क्षति, ताप्लेजुङका आगलागी पीड़ितको विचल्ली तत्कालीन र दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग माग। ताप्लेजुङको सुकेटार विमानस्थलमा 3.5 महिनापछि उडान, नियमित सेवा पाउनेमा स्थानीय आशावादी, चाडपर्वमा सहज हुने अपेक्षा। लगातारको वर्षाका कारण भारतको उत्तर प्रदेशको जनजीवन कष्टकर, 62 जनाको मृत्यु, 75,000 भन्दा बढ़ी मानिस सारिए। र एसियाली खेलकुदको क्रिकेटमा वर्षा बन्यो बाधक, नेपाल र जापानले बाँडे अंक, नेपाली टीमले मंगलबार श्रीलंकाको सामना गर्दैछ।

0: कामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साझाको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्जसँगै सभाको खाँदबारीमा रहेको रेडियो शंख सभा 95.5 मेगाहर्जसँगै खुशी प्रदेशका विभिन्न रेडियो स्टेशन हाम्रो पात्रो र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। इलाममा भएको आगलागीबाट घर र गाड़ी जलेर नष्ट भएका छन्। सोमबार बिहानको राति 2:30 बजेतिर इलाम सूर्योदय नगरपालिका 3 जिलगाउँ बस्ने सन्तुलाल तामाङको पक्की पिलर भएको काठले बनेको र टिनको छानो भएको एकतले घरमा भान्सा घरबाट आगलागी भएको हो। आगलागीबाट घर र घरभित्र रहेका सामानहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट छिमेकी पासाङ तामाङले आफ्नो घर अगाडि पार्किङ गरी राखेको प्रदेश 101002/1393 नम्बरको डबल क्याब गाड़ी पनि जलेर नष्ट भएको छ। बिहान 3:50 बजेतिर इलाका प्रहरी कार्यालय पशुपति नगरमा जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालयबाट अधीक्षक प्रवीण जोशीको कमाण्डमा टोली खटिएको थियो। प्रहरी सूर्योदय नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। ओखलडुङ्गाको सुनकोशी गाउँपालिका 5 ओखरेमा गत मध्यरात भएको आगलागीमा एक घर जलेर नष्ट भएको छ। आगलागीबाट घरभित्र रहेका नगद अन्नपात लत्ता कपड़ा भाँडाकुँडा फर्निचर तथा महत्वपूर्ण कागजात समेत नष्ट हुँदा 15 लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। सोमबार राति करिब 1 बजे स्थानीय नारायण बहादुर तामाङको ढुंगा माटोले बनेको खरको छानो भएको दुईतले घरमा आगलागी भएको हो। आगलागीको कारण खोल्न सकेको छैन। आगो लागेको खबर राति करिब 3 बजेतिर प्रहरी चौकी मूल खर्कमा पुगेको थियो। जानकारी पछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। स्थानीयवासीको सहयोगमा करिब 4:30 बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलडुङ्गाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी शेखर कुमार शाहले जानकारी दिनुभयो। उहाँका अनुसार आगलागीबाट घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। घरभित्र रहेको करिब 55,000 रूपियाँ नगद सहित अन्नपात लत्ता कपड़ा भाँडा बर्तन फर्निचर र विभिन्न कागजात जलेर नष्ट भएका हुन्। ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मेरिङदेन गाउँपालिका 3 स्थित दोवान बजारमा गत बिहिबार भएको आगलागीबाट विस्थापित भएकाहरू कष्टकर जीवन बिताउन बाध्य छन्। सो आगलागीमा परि 10 घर र 17 पसल जलेका थिए। हाल पीड़ित परिवार आफन्त तथा छरछिमेकीको आश्रयमा बसेका छन् भने केही भग्नावशेष पन्छाउने र पुनर्निर्माणको तयारीमा जुटेका छन्। यसैबीच ताप्लेजुङका सांसद क्षितिज थेवेले दोवानका आगलागी पीड़ितको दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा उहाँले आगलागी पीड़ित परिवार तथा व्यवसायीको तत्कालीन र दीर्घकालीन राहत र पुनर्स्थापनाका लागि माग गर्नुभएको हो। सांसद थेवेको यही भनाईले हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: सम्माननीय सभामुख महोदय, दशैं लगायतका चाडपर्वहरू नजिकिँदैछन्। चाडपर्वका निम्ति राखिएका खाद्यान्नहरू, जिन्दगीभर कमाइएका सम्पत्तिहरू, व्यापारका लागि राखिएका सम्पूर्ण सामग्रीहरू क्षणभरमै जलेर नष्ट भए खरानी भयो हो। असोज 8 गते ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक नाका दोबान बजारमा आगो लागि भएर 10 घर पूर्ण रूपले क्षति भयो, 15 घर पूर्ण रूपले विस्थापित भए र करिब 15 करोड़ बराबरको क्षति भएको छ। म सम्माननीय सभामुख महोदय मार्फत सरकारलाई राहत र पुनर्स्थापनाको लागि चाँडोभन्दा चाँडो व्यवस्थापन गरिदिनका निम्ति जोरदार माग राख्न चाहन्छु।
2: झापाको बारादशी गाउँपालिकामा बसले ठक्कर दिँदा एकजना मोटरसाइकल चालकको ज्यान गएको छ भने अर्का एक युवा गम्भीर घाइते भएका छन्। सोमबार बिहान 10:45 बजेतिर भागडुब्बा स्थित हिमाली राजमार्गमा भागडुब्बाबाट राजगढ़तर्फ जाँदै गरेको प्रदेश 101001/3524 नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश 101014/1196 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक बारादशी 4 का 18 वर्षीय करण राजवंशी र मोटरसाइकलको पछाडि सवार सो स्थानका 19 वर्षीय अभय राजवंशी घाइते भएका थिए। दुर्घटना लगत्तै दुवै घाइतेलाई उपचारका लागि बिर्तामोड स्थित बीएनसी अस्पताल लगिएको थियो। अस्पताल पुर्याउँदा मोटरसाइकल चालक करण राजवंशीलाई दिउँसो 12:10 बजे चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा परि घाइते भएका अर्का युवा अभय राजवंशीको अवस्था भने मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ। ताप्लेजुङ स्थित सुकेटार विमानस्थलमा 3.5 महिनापछि उडान भएको छ। सोमबार नेपाल वायुसेवा निगमको ट्विनेटर जहाजले उडान गरेको हो। मौसम खुलेसँगै निगमले ताप्लेजुङ विमानस्थलमा उडान शुरू गरेको हो। काठमाडौँदेखि 13 जना यात्रु लिएर निगमको ट्विनेटर जहाज ताप्लेजुङ आएको हो। यहाँदेखि 5 जना यात्रु लिएर जहाज काठमाडौँ फर्किएको छ। बर्खायामसँगै मौसम प्रतिकूल भएपछि गत जेठ 22 गतेदेखि उडान ठप्प बनेको थियो। यसबीचमा निगमको उडान तालिका रहे पनि उडान भने सञ्चालन हुन सकेको थिएन। यात्रुले टिकट लिँदै जहाज कुर्दै सेवा लिन नपाई फर्किनुपर्ने अवस्था बनेको थियो। असोज 12 गते सोमबार भने उडान भएसँगै अब नियमित उडान हुनेमा यात्रुहरू ढुक्क बनेका छन्। दशैं तिहार जस्ता चाडपर्व नजिकिएको र पर्यटकीय मौसम समेत शुरू भइसकेकाले नियमित उडान भएमा यात्रुहरूलाई सुविधा पुग्ने आशा छ। चाडपर्व नजिकै गर्दा झापा प्रशासनले सर्वसाधारणका लागि अत्यावश्यक खाद्यान्न, नुन, चामल र चिनीको आपूर्ति सहज बनाउने तयारी थालेको छ। प्रमुख जिल्लाधिकारी श्रवण कुमार पोखरेलको संयोजकत्वमा बसेको बैठकले जिल्लामा खाद्य वस्तुको पर्याप्त मौजदात कायम राख्दै सहज आपूर्ति र सहुलियत मूल्यमा बिक्री गराउने निर्णय गरेको हो। बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत झापाका 25 भन्दा बढी विक्रेता मार्फत थोक रूपमा नून उपलब्ध गराउने निर्णय गरेको छ। यसबाट जिल्लाका विभिन्न बजारमा नूनको नियमित आपूर्ति र वितरण सहज हुने अपेक्षा छ। यस्तै चाडपर्व बेला उपभोक्तालाई राहत दिने उद्देश्यले चामल, चिनी र नुन सहुलियत मूल्यमा बिक्री गर्ने पनि निर्णय भएको छ। सिंचाईको सुविधा नहुँदा बराहा क्षेत्र नगरपालिका 1 चुरे क्षेत्रका किसान वर्षौंदेखि बेचार खेती गर्दै आएका छन्। साना ठूला डाँडाकाँडा र पाखाबारी रहेको चुरे क्षेत्रमा अन्य बालीका लागि सिंचाई सुविधा नहुँदा बेचार खेती गर्दै आएका हुन्। सूर्यकुण्ड, चियाबारी, धापसी, अर्चले, कटारे र चावचा क्षेत्रमा 10 हेक्टर क्षेत्रफलमा बेसार खेती हुँदै आएको स्थानीय अगुवा कृषकहरूले बताएका छन्। किसानहरूका अनुसार चैत वैशाखमा रोपेको बेसार पुष माघमा खन्न तयार हुन्छ। यसबाट दैनिक गुजारा चलाउनु पर्ने अवस्था छ। स्थानीय किसानहरूका ले व्यावसायिक रूपमा यसको खेती समेत गर्दै आएका छन्। उत्पादित बेसार चतारा र धरान लगायतका बजारमा बिक्री हुने गरेको छ। सुकेको बेसार प्रति केजी 280 रूपियाँ भन्दा बढ़ीमा बिक्री हुने गरेको किसानहरूले बताएका छन्। खबर परिक्रमामा अब पालो ब्रेकको।
0: के तपाई ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मेङमाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। मेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिलजिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नजिक किन्नुहोस् है। बजारमा मेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर मेङमाङद्वारा सञ्चालित मेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर मेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98060-22730, 98526-70030। झिलझिले सम्पर्क 97073-21494। मेङमाङ ड्राइभिङ स्कूल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98190850350 97046073।
4: जनसेवा होमियोक्लिनिक सेन्टर अब तपाईँको सेवामा।
5: हाम्रो विशेषताहरू
4: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मूर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
5: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केश झर्ने, मानसिक तनाव,
4: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
5: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, पायस, प्रेसर, सुगर, चर्मरोग, मुसा, हिल, डन्डिफोर,
4: गुप्ता रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, बोल्ने, निदाउने,
5: तत्काल अपरेशन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
4: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
6: सम्पर्क जनसेवा होमियोक्लिनिक सेन्टर प्राली, दमक्ष थाना अगाडि। फोन नम्बर 0235707552 र 0235180052, मोबाइल नम्बर 98526705552।
2: भेटपछि बाँकी खबर। धनकुटामा पछिल्लो समय दूध उत्पादन निरन्तर घट्न थालेको छ। आर्थिक वर्ष 80-81 यता दुई वर्षमा धनकुटामा दूधको उत्पादन निरन्तर ओह्रालो लागेको हो। आर्थिक वर्ष 80-81 जिल्लामा 17,113 मेट्रिक टन दूध उत्पादन भएकोमा आर्थिक वर्ष 81-82 13,303 र गत आर्थिक वर्षमा 11,459 मेट्रिक टन दूध उत्पादन भएको भेटेनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्रले जनाएको छ। कृषकले पाउने दूधको भुक्तानी नियमित नहुँदा उत्पादन घट्दै गएको अनुसार भेटेनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र धनकुटाका प्रमुख हिमा कुमारी गौतमले आर्थिक वर्ष 80-81 नै डीडीसीले भुक्तानी नियमित दिन छोडेको थियो। त्यसपछिका आर्थिक वर्षहरूमा जिल्लामा निरन्तर दूधको उत्पादन घट्दै गएको छ। अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो र डुबानका कारण जनजीवन समस्यामा परेको छ। पछिल्लो प्राकृतिक प्रकोपका कारण 21 जनाको मृत्यु भएको छ भने 747 परिवार प्रभावित भएका छन्। यस्तै विभिन्न राजमार्ग अवरूद्ध हुँदा अत्यावश्यक यात्रा र ढुवानी समेत प्रभावित बनेको छ। एक रिपोर्ट।
7: अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो र डुबानमा परेर 21 जनाको मृत्यु भएको छ। 747 परिवार प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अविरल वर्षापछि शुरू भएको पछिल्लो 4 दिनभित्र बागलुङमा 5 जना, पाल्पामा 4 जना, म्याग्दीमा 6 जना, रोल्पामा 1 जना, धादिङमा 1 जना, मकवानपुरमा 1 जनाको मृत्यु भएको हो। यस्तै धनुषामा 1, मनाङमा 2 जनाको समेत मृत्यु भएको छ। वर्षाले सयौं घर, सड़क, पुल तथा अन्य भौतिक संरचनामा समेत क्षति पुर्याएपछि विभिन्न जिल्लामा उद्धार, राहत तथा अवरूद्ध सड़कहरू खुलाउने क्रम तीव्र पारिएको छ। वर्षाले सयौं घर, सड़क, पुल तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेपछि जनजीवन प्रभावित बनेको हो। यसैबीच पहिरो र बाढ़ीका कटानका कारण अवरूद्ध बनेको बीपी राजमार्गलाई खुलाउनका लागि अवरोध हटाउने कार्यलाई तीव्रता दिइएको प्रशासनले जनाएको छ। बीपी राजमार्गको नमोबुद्ध 6 को चौकी डाँडा, रोसी 7 को 400 बेसी, रोसी 8 को गिरिदी बेसी र रोसी 11 मान्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको थियो भने चौकी डाँडामा रोसी खोलाले डाइभर्सन कटान गरेको छ। पछिल्लो वर्षाका कारण पहिरो तथा रोसी नदीको कटानका कारण ठाउँ ठाउँमा अवरूद्ध बनेको बीपी राजमार्ग खुलाउन विभिन्न प्रयास भइरहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताउनु भएको छ।
8: नौ 10 गतेको बर्सातपछि धेरै ठाउँमा चाहिँ पहिरोले, केही ठाउँमा बाढीले कटान गरेको छ। बीपी राजमार्गको हाम्रो काभ्रे खण्ड सर्किटकै जस्तै भएको छ। त्यसैले अब यो बनाउने क्रम चाहिँ हिजोदेखि नै सुरु भइसकेको हो। कहिलेदेखि चल्नेछ, के छ भन्ने सन्दर्भमा स्थलगत रूपमा हामी हेर्न आएर आएको छौँ। यहाँ आउँदा के देखियो भने यो ठाउँ अहिले हामी जहाँ छौँ यहाँ चाहिँ क्लियर भइसकेको देखिन्छ। तर माथि चौकी डाँडामा चाहिँ अझै पनि 8 र 7 सम्म पनि सक्ने अवस्था देखिँदैन। र तल जात्ले चाहिँ ठेकालिएको छ त्यहाँ पनि धेरै नै वास आउट गरेको हुनाले भोलिसम्म लाग्छ भन्ने छ सडक विद्युत कार्यालय।
7: उहाँले जापानी ठेक्का अन्तर्गत काभ्रेपट्टिको अन्तिम खण्डमा बाढ़ीले सड़क धेरै बगाएकाले काम सम्पन्न हुन मंगलबारसम्म लाग्ने सड़क डिभिजन कार्यालयका प्राविधिकहरूले जनाएको उल्लेख गर्नुभएको छ। काभ्रेका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रतिनिधिहरूले अवरूद्ध बीपी राजमार्गको स्थलगत निरीक्षण समेत गरेका थिए।
2: मेची भन्सार कार्यालय काँकरभिट्टाले चालू आर्थिक वर्षको पहिलो दुई महिनामा 2,83,33,75,000 राजस्व संकलन गरेको छ।

0: सुन आज तोलामा 5,000 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको 2,94,300 रूपियाँमा कारोबार भयो। हिजो सुन 700 रूपियाँले बढ़ेर 2,99,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 145 रूपियाँले घटेर 4,510 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,655 रूपियाँमा कारोबार भएको थियो। खबर परिक्रमामा पुनः पालो ब्रेकको
1: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हाम्रा सेवाहरू।
2: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा।
1: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
2: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास बनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
1: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
2: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपीडी सेवा।
1: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5, गैलडागी रोड, डीमैक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैं।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: ब्रेकपछि अन्तर्राष्ट्रिय खबर। भारत उत्तर प्रदेशमा तीन दिनदेखिको भारी वर्षापछि आएको बाढ़ीमा परेर 62 जनाको मृत्यु भएको छ भने 40 जना घाइते भएका छन्। बाढ़ीका कारण 1000 भन्दा बढ़ी घरमा क्षति पुगेको राज्य सरकारले सोमबार जनाएको छ। भारी वर्षाले राज्यका विभिन्न जिल्लामा बाढ़ी आएपछि राजधानी लखनऊ सहित केही क्षेत्रमा सोमबार विद्यालय बन्द गरियो। त्यहाँ 75,000 भन्दा बढ़ी मानिसलाई बाढ़ी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्। उद्धार टोलीले बाढ़ी प्रभावित क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा सारिरहेका छन्। स्थानीय बासिन्दालाई जलमार्गमा अनावश्यक यात्रा नगर्न तथा तीव्र गतिमा बग्ने नदी खोला नालाबाट टाढा रहन आग्रह गरिएको छ। लखनऊ स्थित क्षेत्रीय मौसम विज्ञान केन्द्रका वरिष्ठ वैज्ञानिक अतुल कुमार सिंहका अनुसार बंगालको खाड़ीमा विकसित मौसम प्रणाली कमजोर हुँदै गएकाले सोमबारदेखि वर्षा कम हुने अपेक्षा गरिएको छ। र खेल खबर। विश्व एसियाली खेलकुदमा समूह एकको विजेता बन्दै अन्तिम आठमा पुगेको नेपालले मंगलबार श्रीलंकाको सामना गर्दैछ। अफगानिस्तानमाथि 5 विकेटको शानदार जीत र जापान विरूद्ध वर्षाका कारण खेल रद्द भएपछि श्रीलंकासँगको भेट पक्का गर्न नेपालले जोड़ेको 3 अंक पर्याप्त भयो। जापान विरूद्ध वर्षाले खेल 15 ओभरमा सीमित हुँदा पनि नेपालले 149 रनको बलियो स्कोर खड़ा गरेको थियो। सन्दीप जोराको अभिजित 57 र लोकेश बमको विस्फोटक 52 रनले नेपाली ब्याटिङको आत्मविश्वास देखाइसकेको छ। अफगानिस्तानलाई 102 रनमा रोक्दै 5 विकेटको जित निकाल्दा बलिङले पनि आफ्नो धार देखाएको थियो। आईसीसी टी20 वरियतामा श्रीलंका 9 र नेपाल 14 स्थानमा छन्। खबर परिक्रमाको अन्त्यमा प्रमुख खबर पुनः एकपटक। पछिल्लो प्राकृतिक प्रकोपका कारण 21 जनाको मृत्यु, 747 परिवार प्रभावित, विभिन्न राजमार्ग अवरूद्ध। इलाम र ओखलडुङ्गामा आगलागी लाखौंको क्षति, ताप्लेजुङका आगलागी पीड़ितको विचल्ली, तत्कालीन र दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग माग। ताप्लेजुङको सुकेटार विमानस्थलमा 3.5 महिनापछि उडान, नियमित सेवा पाउनेमा स्थानीय सहज हुने अपेक्षा। लगातारको वर्षाका कारण भारतको

उत्तर प्रदेशको जनजीवन कष्टकर 62 जनाको मृत्यु 75,000 भन्दा बढी मानिस सारिए र एसियाली खेलकुदको क्रिकेटमा वर्षा बनियो बाधक नेपाल र जापानले बाँडे अंक नेपाली टीमले मंगलबार श्रीलंकाको सामना गर्दै यसका साथै साँझको खबर परिक्रमा सकिएको छ प्रविधि संयोजनमा साथ दिने सुरजसँगै म गोपाल बिदा चाहन्छौ नमस्कार शुभ

0: दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बंगलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपीडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्तासुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ।
1: This is Radio Sankhuasubha 95.5 MHz.
2: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: This is Radio Sankhuasubha 95.5 MHz.
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खादारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खादारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सप्रेस सुविधा,
4: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।

जड़ीबुटी संकलनका लागि उच्च हिमालय क्षेत्रमा गएका 12 जना सम्पर्कविहीन स्थल मार्गबाट खोजी नहुने भएपछि हवाई उतार गर्ने निर्णय। बाढ़ी पहिरोका कारण देशका विभिन्न राजमार्गमा ठूलो क्षति, दशैं अघि नै सञ्चालनमा ल्याउने तयारी भएको सड़क विभागको भनाई। पूर्व प्रधान न्यायाधीश राणालाई नियन्त्रणमा लिएको घटनालाई लिएर विपक्षी दलद्वारा सरकारको आलोचना। कोही पनि नागरिकलाई अनाहकमा पक्राउ गर्ने कार्य नगर्न बार एसोसिएशनको आग्रह। र एसियाड अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।

0: नमस्कार कान्तिपुर डायरीका साथमा दीप शिखर नवीन समाचार अब विस्तारमा।
1: जड़ीबुटी संकलनका लागि उच्च हिमाली क्षेत्रमा गएका हुम्लाका 10 र मुगुका 2 जना सम्पर्कविहीन भएका छन्। हिमपात र खराब मौसमका कारण स्थलमार्गबाट खोज तथा उद्धार गर्न कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिदिन जिल्ला सुरक्षा समितिले पत्र पठाएको छ। सिमकोट गाउँपालिकाका धनमान सिंह बोहरा, पिजली बोहरा, पुन बोहरा, गोरसिंह भण्डारी, धनपुरी बोहरा, पलिवन बोहरा, जुन बोहरा, नर भण्डारी, खिम भण्डारी र लक्ष्मी बोहरा सम्पर्कविहीन भएका हुन्। उनीहरू सिमकोट 1 को दोजाम हुँदै उच्च हिमाली क्षेत्रमा जड़ीबुटी संकलनका लागि गएको प्रहरीको भनाइ छ। अविरल वर्षा र हिमपातका कारण स्थलमार्गबाट उनीहरूको खोजी तथा उद्धार गर्न असम्भव देखिएपछि जिल्ला सुरक्षा समितिको बैठकले हवाई उद्धारको पहल गर्ने निर्णय गरेको हो। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी शंकर भण्डारीले सम्पर्कविहीनको खोजी तथा उद्धार कार्य भइरहेको बताए। उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेकाले खोजी कार्यमा जटिलता आएको उनको भनाई छ।
0: बाढ़ी पहिरोले देशभरका मुख्य राजमार्गमा ठूलो क्षति पुर्याएको छ। लमजुङ मनाङ पर्वत, बागलुङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क टुटेको छ। पुल जोड्ने पहुँच सड़क बगेकाले सवारी आवागमन ठप्प भएको छ। पहुँच सड़क बनाएर सवारी चलाउन अझै केही दिन लाग्ने सड़क विभागले जनाएको छ। पर्वत बागलुङ जोड्ने मालढुङ्गाको पक्की पुल सञ्चालनमा ल्याउन कालीगण्डकीको बहाव घट्नुपर्ने सड़क डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए। पर्वततर्फ करिब 10 मिटर पहुँच सड़क बगेको छ। अस्थायी रूपमा ग्यापिन राखेर सवारी चलाउने तयारी भइरहेको र दशैं अघि सहज बनाइने उनले जानकारी दिए। बेनी जोमसम कोरोला सड़क खण्ड अन्तर्गत पोखरे बगर नौली बगर पुलको पहुँच सड़क बगेको सड़क डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए। लमजुङ मनाङ सड़कमा चामेका 3 वटा अस्थायी काठे पुल बगेका छन्। यता नागढुङ्गादेखि मुगलिनसम्म 2 तफी सड़क खुलिसकेको सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलले जानकारी दिए। यसैबीच बीपी राजमार्गमा शुक्रबारदेखि सवारी आवागमन रोकिएको छ। भोलिबाट सवारी खुलाउन सकिने सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन युकेशले बताए।
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो। बाढ़ी पहिरोले रसुवा र नुवाकोटका सयौं परिवारको जीवन एकै छिनमा तहस नहस बनायो। आफन्त गुमाएका र घर सम्पत्ति गुमाएर स्थायी आश्रयमा पुगेका पीड़ितहरू अहिले शोकसँगै फेरि सुन्नेबाट जीवन शुरू गर्ने संघर्षमा छन्। तर राहत र पुनस्थापनाका लागि आवश्यक नागरिकता, लाल पूर्जा, शैक्षिक प्रमाणपत्र र बैंक खाता जस्ता कागजात जुटाउने प्रक्रियाले उनीहरूको पीड़ा थप बढ़ाएको छ। थप विवरणसहित कान्तिपुर कर्मी सजना बराल र आर्याचन्दले गरेको रिपोर्टिङका आधारमा तयार पारिएको एक सामग्री कान्तिपुर सविस्तारमा।
2: भोटेकोसी र त्रिशुलीमा आएको बाढ़ीले कतिका आफन्त खोस्यो, कतिका घरबार बगायो। बाँचेकाहरू अहिले शून्यबाट जीवन शुरू गर्ने प्रयासमा छन्। रसुवा र भोटेकोसीका अस्थायी आश्रय स्थलमा भेटिएका पीड़ितहरूका लागि समस्या घर र सम्पत्ति गुमाउनुमा मात्रै सीमित छैन। आँखै अगाडि गुमेका आफन्तको सम्झना, भविष्यको चिन्ता र आवश्यक कागज पत्र जुटाउने झन्झटले उनीहरूको पीड़ा थपिएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिका एक ठूलो हाकुकी मिना घले भन्छिन्,
3: 20 वर्षको छोरा केरोङमा चाइनाबाट ल्याएको त नयाँ गाडीहरू कानुन पुर्याउने गर्थ्यो। त्यो केरोङको भन्सारमा गाडी दिन जाँदाखेरि सम्पर्क दिन भयो, अहिलेसम्म कन्डे मन छैन। दुनियाँ संसार खोज्यो मैले
4: फिटिङहरू खोजेर कमाएर घुम्ने थिएँ, एउटा मात्रै छ मेरो छोरा, म पीडित भएर बसेको छु, मैले अर्कोले दिएको रात पनि मैले लिनै सकेको छैन।
2: घले 10 भदौको बाढीपछि जेठो छोरा 20 वर्षीय रितेश तामाङको खोजीमा छिन्। रितेश केरुङबाट नयाँ इभी गाड़ी काठमाडौँ ल्याउने चालक थिए। बाढ़ी आएपछि उनी सम्पर्कविहीन छन्। मीना अहिले आफन्तको शरणमा छिन्। कान्छा छोरा र छोरी पनि छुट्टा छुट्टै बसिरहेका छन्। तर उनीसँग अब बाँकी 2 सन्तान हुर्काउनु पर्ने जिम्मेवारी छ।
3: राज्यले दिएको कुरा हो, सबैले बराबर पाल्नु पर्छ, न बाबुलाई खोली मिली गरेर सोध्नु पर्ने दिनुपर्ने, तर मैले छोरा सम्पर्कविहीन भएको कारण मैले सोध्नु सकेको छैन। मलाई यो पायो यो पाएन भनेर मैले भन्नु पनि सकेन. अब जे दिन हात हात्छु नदिने कोसँग म गुनासा गर्दैन भनेदेखि बरु म ज्यामी गमी गरेर खुवाउँला भनेर बस्छ. म बहिनीसँग यहाँ चाहेर मागेर बस्छ. म
2: मिना जस्तै नुवाकोटका सुरेश थिङले पनि परिवारका 12 जना गुमाएका छन्. बाढीबाट भाग्ने क्रममा उनकी हजुरआमाले आफूहरूलाई छाडेर भाग्न भनेको क्षण सुरेशको मनमा अझै ताजा छ.
5: बाढी आयो भने सुनेर अनि हजुरबा हजुरआमालाई पिचाएर जाऊ जाऊ जाऊ भन्दा कुद्न त कुदे थियो. अनि हजुरबाजी चाहिँ त्यही पसलमा हल्का पैसाहरू एनदेनहरू भएर त्यस्तै मायाले गएर लग्यो होला. हजुरबाजी त अलि कुद्न सक्थ्यो अनि हजुरआमा चाहिँ अलि मोटी मोटी थियो क्या, हिँड्न नसक्ने. अनि धेरै माथि नै आइपुगेको थियो तर नसोचेको आएपछि हजुरआमा आतेर तिमी भाग, हाम्रो त उमेर गयो तिमी भाग भनेर भनेको कि. अनि म चाहिँ कुद्यो अनि हजुरआमा त देख्दा देख्दा लग्यो. हजुरआमा लगेकै देखेको छ हल्का क्लिपमा, हल्का मात्रै देखेको छ हजुरआमा. त्यो हेर्दाखेरि त अलि हेर्नै नसक्ने.
2: बाढीले सुरेशको परिवार मात्रै खोसेन, उनका नागरिकता, शैक्षिक प्रमाण पत्र र जन्म दर्ता लगायतका कागजात पनि बगायो. उनी मलेसिया जाने तयारीमा थिए. म्यान पावर कम्पनीलाई रकम बुझाइसकेका थिए तर कागजात र परिवार गुमाएपछि उनको योजना अन्यलमा परेको छ. बाढीमा सबै परिवार गुमाए पनि सुरेशले हिम्मत हारेका छैनन्. होस्टेलमा रहेका भाइ निकेशको भविष्य बनाउने जिम्मेवारी अब आफ्नै काँधमा आएको उनी बताउँछन्।
5: स्ट्रिट बजेको भने त्यो पासपोर्ट मात्रै हो. मलाई अब जति वर्ष भयो भने अब ऋण तिर्नलाई अलिक सहु भएपछि अलिक त्यस्तो हुन्छ. त्यसले अहिले हल्का भएपछि अब यता बसेर के काम भनेर जति ऋण भयो नि अब ऋणलाई.
2: बाढी पीड़ितका लागि अहिलेको अर्को ठूलो चुनौती हो कागजात र सरकारी प्रक्रिया. नागरिकता, लाल पूर्जा, शैक्षिक प्रमाण पत्र र ब्याङ्क खाता जस्ता कागजात हराएका कारण राहत लिन र पुनस्थापनाको प्रक्रियामा सहभागी हुन उनीहरूलाई समस्या भइरहेको छ. कतिपयको राहत सूचीमा नाम छुटेको छ. भाडामा बस्नेहरू पनि राहत पाउन छुटेको गुनासो गरिरहेका छन्. मानव शास्त्री सुरेश ढकालका अनुसार विपदपछि पुरानै झन्झटिलो प्रशासनिक प्रक्रिया दोहोरिँदा पीड़ितको समस्या थपिन्छ. उनका अनुसार तत्काल राहतसँगै कागजात पुनः प्राप्ति र सम्मानजनक पुनस्थापनामा ध्यान दिन आवश्यक छ. जिल्ला प्रशासन कार्यालयहरूले भने पीड़ितलाई सहजीकरण गर्ने प्रयास भइरहेको जनाएका छन्. देवीघाटकी सविता नेपाली र उनका श्रीमान जनक बहादुर नेपालीको कथा पनि उस्तै छ. वर्षौंको दुःख र मेहनतबाट उनीहरूले आफ्नै नाममा 3 आना जग्गा किनेका थिए तर जग्गा किनेको 2 महिना नबित्दै आएको बाढीले उनीहरूको सपना नै बगाइदियो.
6: घर बगाएर लयो, तस नस बनायो, केही छैन. भएको चिज सबै बगाएर लैहाल्यो. एउटा घर यसपालि मैले किनेको 3 महिना पनि भएन. विकल्प हामीसित त केही छैन, बगाएर लैहाल्यो. सरकारले नै केही गर्नुहुन्छ कि भन्ने ठुलो आशा लाग्छ. अब 3 आना जग्गा देवीहरूकै ठाउँमा किन्नलाई सफल भएको थियो. किनेको 2 महिना भित्रमा तस नस सबै बगाएर पास गरेको 2 महिनामा कहाँनिर हो मेरो जग्गा भने मैले सिक्न सक्थेँ.
2: बाढीले जग्गा र सम्पत्ति बगाए पनि उनीहरूको काँधमा ब्याङ्कको ऋण र आफन्तसँग लिएको सापटी भने बाँकी छ. शल्यक्रिया गरेर 4 दिनमै घर फर्किएका जनक बहादुरले बाढीबाट भागेर ज्यान जोगाए. अहिले परिवार अस्थायी आश्रय स्थलमा छ.
6: अब सरकारले केही गर्ला, भएको कुरो त बगाएर लैहाल्यो होइन. उहाँहरूले नै केही नगर्ने विकल्प हामीसित केही छैन. मेन कुरा ऋण कसरी तिर्ने भन्ने पनि झन् टेन्सन भयो. अब हामीलाई कसैले घर बनाइदिए, कसैले जग्गा जग्गा उपलब्ध गराइदिए, त्यसमा खुसी छ. ज्यानलाई सफल छ, उपाय त्यही विकल्प के पनि छैन. स्रोत त छ, अब कहाँबाट गर्नु सहायता. म पसल गर्छु, पसल गरिराखेकै मान्छे हो. मलाई कसैले लगानी राखिदिएर मलाई एउटा कोठा खोज भनेर राखिदिनु भने म एकदमै राम्रोसित गर्छु. फालफुल पसलमा सायद सबै राखिन्छ त होइन. फालफुल पसलले मात्रै होइन, त्यसमा मिलाएर के जान्छ भन्दा मलाई थाहा छैन त. म गइरहेको
2: कागजात नभएका पीड़ितका लागि ब्याङ्क खाता खोल्न सहजीकरण गर्ने र छुटेका लाभग्राहीको विवरण स्थानीय तहबाट संकलन गर्ने काम भइरहेको उनीहरूको भनाई छ. नुवाकोटमा विस्थापितलाई डेरा खोजेर बस्न 6 महिनासम्म प्रति परिवार मासिक 15,000 रूपियाँसम्म भाडा सहायता दिने व्यवस्था गरिएको छ. परिवारमा 4 जना भन्दा बढ़ी सदस्य भए थप प्रति व्यक्ति 2,000 रूपियाँका दरले सहायता दिने व्यवस्था छ. सरकारले रसुवा, नुवाकोट र धादिङमा विस्थापितको दीर्घकालीन पुनर्स्थापनाका लागि सुरक्षित सार्वजनिक तथा निजी जग्गाको विवरण संकलन गरी एकीकृत पुनर्स्थापना योजना योजना बनाइरहेको जनाएको छ। तर त्रिपालमुनि बसेका मीना, सुरेश, सविता र जनक जस्ता परिवारका लागि पुनर्स्थापना भने कागजमा बनेको योजना भन्दा धेरै ठूलो हो। उनीहरूका लागि पुनर्स्थापना भनेको हराएको घर मात्रै होइन, गुमेका आफन्तको पीड़ा बोकेर फेरि काममा फर्किनु, ऋण तिर्नु, छोराछोरी पढ़ाउनु र जीवनलाई फेरि पुरानै लयमा फर्काउने प्रयास पनि हो।
0: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढ़ीमा बेपत्ता भएका व्यक्तिको एकिन राहत वितरण तथा मृत्यु दर्ताको प्रक्रिया सहज बनाउन विद्यमान कानून संशोधन आवश्यक रहेको बताएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा प्राधिकरणकी प्रवक्ता शान्ति महतले रसुवा बाढ़ीमा विभिन्न जिल्लाका मानिस समेत बेपत्ता भएको तथ्याङ्क भए पनि विवरण एकिन गर्न चुनौती रहेको बताइन्। उनले विपदका कारण बेपत्ता भएका व्यक्तिलाई एकिन नगरी राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन कानूनी जटिलता रहेको उल्लेख गरिन्। कार्यविधि अनुसार मृत भएका व्यक्तिका परिवारलाई 2,00,000 रूपियाँ राहत उपलब्ध गराउने व्यवस्था भए पनि बेपत्ता व्यक्तिको हकमा पहिले बेपत्ता भएको पुष्टि गर्नुपर्ने अवस्था रहेको महतको भनाई छ। कान्तिपुर डायरीमा अब गोपालु।
7: ओहो जेठा, बजार हिल कि क्या हो?
8: जस्ता पाता किनौ कि भनेर नि काका।
7: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
8: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
7: लाटा, जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
8: उसो भए कुन किन्ने त काका?
7: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नि किन्ने नि लाटा।
8: कहाँ काका, हुलास जस्ता पाटा किन सहरसम्म को जाओस्?
7: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
9: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
8: त्यसो भए त म हुलास जस्ता पाटा नै किन्छु नि काका।
10: हुलास भए अरू किन खोज्ने?

0: टम वर्मा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: ब्रेकफास्ट कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा विपक्षी दलहरूले सरकारको आलोचना गरेका छन्। संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा बोल्दै विपक्षी दलका सांसदहरूले जबरालाई नियन्त्रणमा लिएको घटनाबारे सरकारले जवाफ दिनुपर्ने बताएका हुन्। एक रिपोर्ट।
2: आइतबार बिहान काठमाडौँको महाराजगंज स्थित निवासबाट नियन्त्रणमा लिइएका सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश राणालाई प्रहरीले सोही दिन परिवारको जिम्मा लगाएको थियो। राणालाई नियन्त्रणमा लिएर छाडिएपछि सरकारको कार्यशैलीलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाएका छन्। सरकारले प्रतिशोधका लागि उच्च पदस्थ अधिकारीहरूलाई अस्वाभाविक रूपमा बिना कारण धरपकड गरेको उनीहरूको आरोप छ। सुरक्षा चुनौतीका कारण राणालाई नियन्त्रणमा लिएको भन्ने प्रहरीको भनाइप्रति समेत सांसदको आपत्ति छ। सोमबारको प्रतिनिधि सभा बैठकमा नेकपाका सांसद युवराज दुलालले राणालाई मध्यरातमा नियन्त्रणमा लिएर सरकारले अराजक शैली प्रस्तुत गरेको आरोप लगाए। उनले भने,
3: एउटा गैर कानूनी राज्यको दृष्टान्त फेरि एकपल्ट सरकारले देखायो र मध्यरातमा अर्को नयाँ स्टन्ट सरकारले देखायो। हामी कानूनी राज्यमा छौ कि गैर कानूनी राज्यमा देश एउटा कानूनी बाटोमा हिँड्दैछ कि अराजकताको बाटोमा हिँड्दैछ। पूर्व प्रधान न्यायाधीशलाई सुरक्षा थ्रेट भनियो र जेएनजीबाट सुरक्षा थ्रेट भन्ने समाचारहरू आए। गिरफ्तार सुरक्षा थ्रेट दिनेलाई गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई गरिन्छ, यसको जवाफ पनि सरकारले दिनुपर्छ। के गरेपछि यस्तो बहुलठीपूर्ण पागलपन आउँछ? सभामुख मार्फत म सरकारसँग आवेदन गर्न चाहन्छु, यो देश हाम्रो पनि हो। 12 घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेट के हो र को हो त्यो सुरक्षा थ्रेट? म भन्न चाहन्छु, कतै सरकारी जेएनजीकै सुरक्षा थ्रेट त होइन। के खाएपछि मध्यरातमा जोस आउँछ र मध्याहमा होस आउँछ? सरकारले यसको जवाफ नेपाली जनतालाई दिनुपर्छ। यो देशलाई यस्तो तरिकाले चलाउन मिल्दैन।
2: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले राणालाई आइतबार नै परिवारको जिम्मा लगाएको छ, तर नियन्त्रणमा लिनुको कारणबारे आधिकारिक जानकारी भने अहिलेसम्म सार्वजनिक गरेको छैन। बिना आरोप र कसुरमा उनलाई नियन्त्रणमा लिइएको घटनाले सरकारले विधिको शासनको उल्लंघन गरिरहेको पुष्टि हुने विपक्षी दलहरूको ठहर छ। सरकारले विरोध गरेको आधारमा प्रतिशोधपूर्ण रूपमा उच्च पदस्थ अधिकारीहरूलाई पक्राउ गर्ने नीति लिएको एमाले सांसद ऐन महरले बताए। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले भने,
4: सरकारले फेरि आफूलाई नै सिङ्गो राज्यको रूपमा प्रस्तुत गर्दै राज्य र विधिको शासनको उल्लंघन गरिरहेको छ, बर्खेलापमा छ। बिना कसुर बिना अभियोग चाहिँ चोलेन्द्र शमशेरलाई यो सरकारले पक्राउ गरेको छ। हामी चाहन्छौ, हामी भन्न चाहन्छौ सरकारलाई, कानून भन्दा र प्रश्न भन्दा माथि लोकतन्त्रमा कोही पनि हुँदैन, कोही पनि छैन। र यदि कोही मान्छेले कानून हातमा लिने, कानून मिच्ने काम गरेको छ भने जोसुकै मान्छेलाई पनि त्यो अभियोग लगाएर तथ्य र प्रमाणका आधारमा पक्राउ गरिनुपर्छ र राज्य कानूनको दायरामा ल्याउनुपर्छ। हामी यसमा सहमत छौं। तर सरकारले पटक पटक पूर्वाग्रहका आधारमा, प्रतिशोधका आधारमा, उसको विरोध गरेका आधारमा सरकारले मान्छेहरूलाई तर्साउने, धम्काउने, पक्राउ गर्ने र हुर्मत लिने काम गरिरहेको छ। यो सरकार भनेदेखि श्रृङ्खलाबद्ध रूपमा सरकारले यी कामहरू गरिरहेको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई पनि सरकार भनेकै दिनमा डाका शैलीमा राज्य आतंक सिर्जना गर्ने गरिकन घरमै गएर चाहिँ राति पक्राउ गरेर आयो।
2: एमाले, नेकपा र राप्रपा लगायतका विपक्षी दलहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाइरहँदा सत्तारूढ राष्ट्रपाका सांसदहरू भने मौन देखिन्थे। सामाजिक सञ्जालमा केहीले घटनाबारे प्रतिक्रिया जनाए पनि बहुमत सदस्य रहेको प्रतिनिधि सभा बैठकमा भने उनीहरूले हालैको बाढ़ी पहिरो लगायतका विषयमा धारणा राखे, तर पूर्व प्रधान न्यायाधीश राणालाई नियन्त्रणमा लिएको विषयलाई महत्व दिएनन्। यद्यपि जबरालाई प्रहरले नियन्त्रणमा लिएको विषयमा सामाजिक सञ्जालमा अहिले पक्ष विपक्षमा बहस भइरहेको छ। यसैबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहालले पनि सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। आगामी दिनमा यस्तै प्रकारका घटना दोहोरिन नदिने गरी काम गर्न सल्लाह दिँदै दाहालले भने,
5: सरकारको लागि भारी पर्छ। यही तरिकाले सरकार चलाउने कोसिस दुस्साहस भइराख्यो भने यसको मूल्य धेरै ठूलो पर्छ भन्ने म भन्न चाहन्छु। र यस खालको घटना नदोहोर्याउन म सरकारलाई अलि गम्भीर रूपले ध्यान आकर्षण गराउनु। बहानाबाजी त्यो लाटोले पनि बुझेको छ, यो बहानाबाजी हो भने सुरक्षा थ्रेट हो भने त सुरक्षा कर्मी बढाइदिनु पर्यो नि घरमा। जे भए पनि यदि सरकारले यो सोचेको हो कि छोरीलाई पिटेर बुहारी तर्साउन खोजेको हो भने यो पनि घातक हुन्छ।
2: यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि पूर्व प्रधान न्यायाधीश जबरालाई बिना पुर्जी पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ। सुरक्षा चुनौती हुँदा मान्छेलाई सुरक्षित गर्नुपर्नेमा पक्राउ गर्न सरकार उद्धत भएको सो पार्टीका सांसद भरत गिरीले बताए। राणालाई पक्राउ गर्नुको कारणबारे सरकारले जवाफ दिनुपर्ने उनको माग छ। उनले भने,
3: थ्रेट हुँदाखेरि मान्छेलाई सुरक्षित गर्नुपर्नेमा पक्रेर यसरी लगिएको छ र सामान्य उहाँलाई भेट्न जाँदाखेरि एउटा संवैधानिक निकायको मानव अधिकारका कर्मीहरूलाई पनि भेट्न दिएको छैन। त्यस्तै गरिकन अहिले सामान्य सोधपुछ गरेर छाडिएको भनिएको छ र अहिले फेरि के भने सरकार किन बाटो बिराइरहेको छ। सरकारले गर्नुपर्ने कामहरू धेरै गर्छु भनेर बाचाहरू बाँधेका थिए, ती बाचाहरूको बारेमा चाहिँ कुनै ध्यान र कुनै किसिमको त्यसमा एउटा सोच अगाडि बढ़िरहेको छैन। यस्ता क्रमिक रूपले घटेका घटनाप्रति यो सम्मानित संसद र सरकारप्रति ध्यान आकर्षण गराउँदा यस्ता घटना घट्ने घटिरहेका छन्।
2: यसैबीच राष्ट्रिय सभामा पनि विपक्षी दलहरूले सरकारको कार्यशैलीमाथि आपत्ति जनाएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले जबराको हालको अवस्थाबारे जानकारी दिन माग गरे। मानव अधिकार आयोगको टोलीलाई समेत भेट्न नदिए धरपकड गरिएको जनाउँदै उनले भने,
6: बिना पक्राउ पुर्जी मध्यरातमा घरबाटै पक्राउ गरिएको घटनाले सुरक्षा निकायको कार्यशैली र विधिको शासनमाथि गम्भीर प्रश्नहरू उठेका छन्। गैर कानूनी रूपमा पक्राउ गरी नियन्त्रणमा राखिनु, राष्ट्रिय मानव अधिकार आयोगलाई समेत सँग भेट्न नदिनु राज्यको संविधान विरोधी र निरङ्कुश शैली हो। म यसको कडा शब्दमा विरोध गर्दछु र सरकारलाई प्रश्न गर्न चाहन्छु, के सरकार अधिनायकवादको बाटोतर्फ हिँड्न खोजेको हो? होइन भने पूर्व प्रधान न्यायाधीश पक्राउ गर्नुको कारण के हो? बिना कारण पक्राउ गरेर न्यायालयलाई के सन्देश दिन खोजेको हो? उहाँलाई साँच्चै रिहा गरिएको हो वा अहिले पनि घरमै नजरबन्दमा राखिएको छ? जेएनजी समुदायबाट सुरक्षा खतरा थियो भनेर अनावश्यक रूपमा जेएनजीहरूलाई बदनाम र उत्तेजित बनाउने काममा सरकार किन स्वयं लागिरहेको छ?
2: राणालाई पक्राउ गरिएको घटनाबारे मानवाधिकार आयोगले चासो दिइरहँदा नेपाल बार एसोसिएशनले पनि सो घटनाबारे चासो देखाएको छ। एसोसिएशनले सोमबार विज्ञप्ति जारी गर्दै पर्याप्त आधार र कारण बिना कोही पनि नागरिकलाई नियन्त्रणमा लिने र छाड्ने कार्य संविधान कानूनको शासन तथा लोकतान्त्रिक शासन प्रणाली विपरीत भएकामा जोड़ दिएको छ। बारका महासचिव केदार प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, न्यायपालिका स्वच्छ र भ्रष्टाचार मुक्त हुनुपर्छ। सरकार राजनैतिक नेता वा न्यायपालिकाका पूर्व पदाधिकारीबाट यसको स्वच्छता र स्वतन्त्रता विरूद्ध हुने कुनै पनि प्रकारको हस्तक्षेपको यस एसोसिएशन प्रतिवाद गर्दछ। आधार कारण र प्रमाण बिना कोही पनि नागरिकलाई अनाहकमा पक्राउ गर्ने लगायतका कार्य नगर्न बारले सम्बन्धित निकायलाई ध्यानकर्षण समेत गराए। न्यायालयलाई दबाव अभाव र प्रभावमा पारेर आफ्नो अनुकूल चलाउन खोज्ने कार्यको डटेर सामना गर्ने पनि बारले विज्ञप्ति मार्फत जनाएको छ। रेडियो कान्तिपुरका लागि नवीन कोइराला। यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सन्तोष खड्कालाई बयानका लागि पत्र काटेको छ। पूर्व प्रधान न्यायाधीश राणालाई हिरासतमा राखेका बेला आइतबार भेटघाट गर्न नदिएपछि आयोगले खड्कालाई पत्र लेख्दै बयानमा बोलाएको हो। आयोगका सचिव मुरारी खरेलले मानवाधिकार हनन र संविधान पालनाको विषय उठेको र आयोगको अनुगमनका लागि सदस्य सहित पुगेको टोलीलाई समेत भेट्न नदिएको कारण सोध्न पत्र लेखिएको बताए। प्रधान न्यायाधीश राणालाई पक्राउ पूर्जे समेत नदिए अपराध अनुसन्धान कार्यालयमा ल्याइएको समाचार सार्वजनिक भएपछि आयोगको टोली अनुगमनका लागि पुगेको थियो।
1: राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा परसाई पक्राउ परेका छन्। परसाईलाई आज भक्तपुर स्थित निवासबाट नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवड़ा विरूद्ध दिएको अभिव्यक्तिको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेका अनुसार प्रसाई विरूद्ध विद्युतीय कारोबार ऐन 2063 विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान हुनेछ। प्रहरीले परसाईको अभिव्यक्ति सम्बन्धी विषयमा आवश्यक अनुसन्धान अघि बढ़ाउने जनाएको छ।
7: ओहो जेठा, बजार हिँड कि क्या हो?
8: जस्ता पाता किनौ कि भनेर नि काका।
7: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
8: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
7: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
8: उसो भए कुन किन्ने त काका?
7: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र झिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नि किन्ने नि लाटा।
8: कहाँ काका, उल्लास जस्ता पाटा किन सहरसम्म को जाओस्?
7: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
9: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
8: त्यसो भए त म उल्लास जस्ता पाटा नै किन्छु नि काका।
10: उल्लास भए अरू किन खोज्ने?
2: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले परीक्षण चरणमा रहेको 40 मेगावटको राहुघाट जलविद्युत आयोजनामा क्षति पुगेकाले सञ्चालनमा हुन 10 दिन लाग्ने बताएका छन्। प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले आयोजनाको टेलरेस र डाक्टमा क्षति पुगेको जानकारी दिए। आयोजनाको टर्बाइन फ्लोरमा पानी पसेकाले सफा गरी सञ्चालनमा आउन करिब 10 दिन लाग्ने उनको भनाइ छ। आयोजनाको स्विच यार्डको अवस्था सामान्य रहेको समेत उनले जानकारी दिए। कार्यकारी निर्देशक श्रेष्ठले भारतबाट 1154 मेगावट बिजुली आयात गरी आगामी हिउँदको माग व्यवस्थापन गरिने पनि बताएका छन्।

0: डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. भारतको उत्तर प्रदेशमा तीन दिनदेखि परेको भारी वर्षापछि आएको बाढ़ीमा परी कम्तीमा 62 जनाको मृत्यु भएको छ भने 46 जना घाइते भएका छन्। राज्य सरकारले बाढ़ीका कारण 1000 भन्दा बढ़ी घरमा क्षति पुगेको जनाएको छ। बाढ़ीका कारण राजधानी लखनऊ सहित विभिन्न क्षेत्रमा सम्भार विद्यालय बन्द गरिएको छ। उद्धार टोलीले बाढ़ी प्रभावित क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा सारिरहेका छन्। स्थानीय वासिन्दालाई जलमग्न क्षेत्रमा आवश्यक यात्रा नगर्न र तीव्र वहाव भएका नदी तथा खोलाबाट टाढा रहन आग्रह गरिएको छ। मौसमविदहरूले आजदेखि वर्षा कम हुने जनाएका छन्। यद्यपि भोलिसम्म पूर्वी र पश्चिमी उत्तर प्रदेशमा हल्का वर्षा जारी रहन सक्ने बताइएको छ। यसैबीच ओडिशामा पनि बाढ़ीबाट 75,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन्।
1: कान्तिपुर डायरीमा अब एउटा खेल प्रसंग. जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ. नेपालले श्रीलंकालाई पराजित गरी एसियन गेम्समा पहिलो पटक सेमी फाइनल पुग्दै इतिहास रच्नेछ. सेमी फाइनलमा नेपालको प्रतिद्वन्दी भारत हुनेछ. भारत वर्षाका कारण अफगानिस्तानसँगको क्वार्टर फाइनल खेल

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संसदसभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
3: र 98 19 32 76 75।
4: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साधु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा वडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी वडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रूप बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 00 62।
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो? कुन्नी
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यसो भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
10: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
11: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
10: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287676।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
14: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खादबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025535040 तथा 98243464888 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
15: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
16: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
15: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
16: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपद मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553 र 9843318049।
17: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
16: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
17: हाम्रो सेवाहरू:
16: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852061580 र 9842108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।

0: This is Radio Sonkhua Sabha 95.5 MHz.
1: सर साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। अविरल वर्षापछि आएको बाढ़ी पहिरो र डुबानमा परि एक्काइसजनाको मृत्यु, पाँचजना बेपत्ता, देशका विभिन्न क्षेत्रमा विद्युतीय संरचनामा ठूलो क्षति, सातवटा जलविद्युत केन्द्रको 190 मेगावाट विद्युत प्रसारण अवरूद्ध।
2: यसपल्ट बाढ़ीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1000 मेगावाट उत्पादन अवरूद्ध भएको छ।
1: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित चारजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू, 13 सम्ममा सम्पन्न हुने।
3: 13 गतेसम्म सबै 165 जिल्ला क्षेत्रमै पत्नी सभा क्षेत्रमै तपाईँको माध्यमिक पत्नीको निर्वाचन भइसकेको हुन्छ।
1: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम बढ़दै विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि छुट्टै कानून आवश्यक रहेको सांसदहरूको भनाई। प्रधानमन्त्रीको महातत्वमा बलियो संयन्त्र बने मात्र विपदमा संयोजनकारी कार्य हुने।
4: गृह मन्त्रालयको अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि।
1: र जापानमा जारी 20 एसियन प्रतियोगिताको पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दै।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: बसाईसराई आफैमा नकारात्मक होइन, यो अवसर र विकासको खोजीसँग जोड़िएको सामाजिक प्रक्रिया पनि हो, तर गाउँबाट शहरतर्फको एकतर्फी प्रवाहले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक र जनसांख्यिक सन्तुलनलाई कमजोर बनाएको छ। अझ डोजरे विकासले बाढ़ी र पहिरोको चपेटाले असुरक्षित भएपछि पहाड़ छोड्नेको संख्या बढ़दो छ। यस्तो बसाईसराईले गाउँलाई समृद्ध र शहरलाई बस्न योग्य दुवै बन्न दिँदैन। अब खबर सन्तोष गन्धर्वबाट।
6: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ़दै गएको छ। आर्थिक वर्ष 2079-80 देशभर 119,392 जनावरको टोकाईका घटनाहरू दर्ता भएकोमा 2080-81 यो संख्या बढ़ेर 210,301 पुगेको थियो। पछिल्लो आर्थिक वर्ष 2081-82 आइपुग्दा टोकाईका कुल घटना 223,510 पुगेका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार प्रदेशगत आधारमा हेर्दा 2081-82 सबैभन्दा बढ़ी बागमती प्रदेशमा 80,185 जनावरको टोकाईका घटनाहरू दर्ता भएका छन्। जनावरको टोकाईका घटना बढ़नुले रेबिज नियन्त्रणमा थप चुनौती देखिएको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन्। विशेष गरी कुकुरको टोकाई र रेबिजको जोखिम बीच प्रत्यक्ष सम्बन्ध भएकाले पनि टोकाईपछि समयमा उपचार तथा रेबिज विरूद्धको खोप लगाउनु महत्वपूर्ण हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डाक्टर अनुप वास्तोलाले सीआईएनसँग बताउनुभयो।
7: एउटै मात्र भनेको कम्युनिकेसन, रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट, संचार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा। अर्को कुरा चाहिँ हामी अहिले पछि छलफल गरौँला होइन, एउटा अर्को एकदमै इम्पोर्टेन्ट कुरा छ, त्यो भनेको चाहिँ हाम्रो कम्युनिटीमा भएका कुकुरहरू हामीले होइन भन्दाखेरि स्टे डग भन्छौँ, तर अहिलेको परिप्रेक्ष्यमा हामी रेस्पेक्ट होइन कम्युनिटी डग भन्छौँ, र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने, बच्चाहरूको संसर्गमा आयो, अन्य व्यक्तिहरूको संसर्गमा आयो भने जुन अघि म्यामले भन्दा चेन हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकिन्छ।
8: यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटै, जस्तो आज कसैलाई टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ, कति छिटो हाम्रो
7: एकदम ट्रिकी क्वेसन छ। यसलाई के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ, कुकुरको टोकाई भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन, त्यो कुकुरको टोकाई भइसकेपछि यताशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। अब मुख्य अर्को एउटा कुरा पनि म यहाँ जोडिहाल्छु अहिले, होइन के छ भन्दाखेरि कुकुरको टोकाई हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नै पर्ने कुरा छ, एकदमै इम्पोर्टेन्ट कुरा के छ,
8: तत्कालै
7: तपाईँको समुदायको मान्छे बाबुआमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
6: विभिन्न राजनैतिक दलका सांसदहरूले भोटेकोशी बाढ़ी पछिको उद्धार तथा प्रतिकारको समयमा भएको सिकाइका आधारमा आवश्यक कानून निर्माणका लागि पार्टीभित्र र संसदमा सक्रिय र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अखोराब नेपालले काठमाडौँमा आज आयोजना गरेको विपद जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी कानूनी प्रावधान तथा कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सांसद तथा सरकारवाला निकायका प्रतिनिधिले भएका कानून लागू गर्न र नभएका कानूनहरू बनाउनुपर्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन्। छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद कमल सुवेदीले विपद जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो। नेकपा एमाले सांसद पद्मा अर्यालले विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि छुट्टै कानून आवश्यक रहेको बताउनुभयो।
9: कानून भनेर त यो पूर्व सूचनासित जोडिएर गरे हो, अब अर्को कानून चाहियो, अहिलेको पुनर्स्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो, रातो कास्टसित त निर्देशिकाले पनि काम गर्छ होइन, कार्यविधिले पनि काम गर्छ, तर हामीले अस्थायी खालको पुनर्स्थापना के हो भन्दा अस्थायी, पुननिर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानुन छ। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गर्यो अहिले हामीले भनिरहेछौँ।
6: जल विज्ञान तथा जलस्रोत केन्द्रका उप कार्यकारी निर्देशक डाक्टर राजन भट्टराईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय पोर्टल आवश्यक रहेको बताउँदै बाढ़ी पहिरो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक स्थानीय प्रशासन र जलविद्युत आयोजनाले गर्नुपर्ने काम प्रष्ट हुने गरी कानूनी रूपमा नै राष्ट्रिय पोर्टल बनाउनुपर्ने धारणा राख्नुभयो।
10: यो अर्ली वार्निङ सिस्टमको एउटा नेशनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेछौ हैन, एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौ। नेशनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ अथवा यहाँ चाहिँ खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर, चाहे त्यो चाहिँ मौसमी म्यापिङहरू हुन्छ होइन, अलर्टहरू जारी हुन्छ, त्यसपछि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब शुरू गर्न खोजिरहेछौँ। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो, अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भनरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन।
6: कार्यक्रममा राष्ट्रिय प्रकोप सञ्जालका अध्यक्ष सूर्य बहादुर थापाले गृह मन्त्रालय अन्तर्गत भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूरै राज्य शक्ति परिचालन गर्न नसकेकाले पनि त्यो प्रधानमन्त्री कार्यालयको मातहतमा हुनुपर्ने बताउनुभयो।
4: गृह मन्त्रालयको अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन, प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि सञ्चालन गर्ने कुरा अझ त्यहाँ चाहिँ हुने पनि, हामीले त अझ के हुने, त्यसको चाहिँ आफ्नो अध्यक्ष चाहिँ प्रधानमन्त्री भइसक्यो भने त्यसको अझ उपाध्यक्ष चाहिँ अलि पोलिटिकल टाइपको अलि डाइनामिक टाइपको मान्छे त्यहाँ पोलिटिकल्ली ल्याउनुपर्छ।
6: यसैबीच लगातारको अविरल वर्षापछि आएको बाढ़ी पहिरो र डुबानमा परि करिब विभिन्न जिल्लामा 21 जनाको मृत्यु भएको छ भने 5 जना अझै बेपत्ता छन्। तर विज्ञहरूका अनुसार बाढ़ी पहिरोको तीव्रता र क्षतिको अवस्था हेर्दा मानवीय क्षति झन ठूलो हुन सक्ने सम्भावना रहेको पनि बताइएको छ। समयमै गरेको मौसम पूर्वानुमान, पूर्व सूचना र उद्धारका कारण ठूलो संख्यामा मानिसहरू सुरक्षित हुन नसकेको विज्ञहरूले दावी गर्दै आएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी पहिरोबाट 419 परिवारका 1,451 जना विस्थापित भएका छन्। बागलुङ पर्वत म्याग्दी नवलप्रासी पूर्व लगायतका जिल्लामा घर सड़क र पुलमा ठूलो क्षति पुगेको छ। बागलुङमा मात्र 10 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता छन्। नवलप्रासी पूर्वमा डुबानका कारण 613 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यता 3 दिन परेको अविरल वर्षा र बाढ़ी पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत संरचनामा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण कुस्मा, दाना, त्रिशुली, मर्स्याङदी, सेतीमादी, कालीगण्डकी तथा समुद्र टार लगायतका क्षेत्रमा गरी कुल 1,292 मेगावाट क्षमताका जलविद्युत आयोजनामा प्रभाव परेको छ। प्रसारण लाइनतर्फ कालीगण्डकी करिडोरको 220 केवी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दाना कुस्मा खण्डको टावर नम्बर नम्बर 21 र 22 क्षति पुगेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हाल 7 जलविद्युत केन्द्रको 190 मेगावट विद्युत प्रसारण अवरूद्ध भएको बताउनुभयो।
2: असोज 8-11 गतेसम्म परेको अविरल वर्षापछि आएको बाढ़ी तथा पहिरोका कारण प्रसारण वितरण तथा विद्युत उत्पादन संरचनामा क्षति पुग्दा विद्युत उत्पादन र आपूर्ति प्रभावित भएको छ। प्रारम्भिक विवरण अनुसार कालीगण्डकी करिडोर प्रसारण लाइन अवरूद्ध हुँदा 13 आयोजनाको करिब 370 मेगावाट तथा विभिन्न नदी खोलामा आएको अत्याधिक बहावका कारण म्याग्दी स्याङ्जा कास्की लमजुङ र तनहुँका थप 14 आयोजनाको करिब 630 मेगावाट उत्पादन प्रभावित भएको छ। यसपल्ट बाढ़ीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1000 मेगावाट उत्पादन अवरूद्ध भएको छ।
6: त्यस्तै भदौ 10 गते भटिकोशी र त्रिशुली नदीको बाढ़ीले माथिल्लो त्रिशुली 3B 220 केबी हबमा क्षति पुगेको छ। त्यस्तै विभिन्न आयोजनामा क्षति पुर्याउँदा 430 मेगावट प्रणालीबाट बाहिर रहेको र त्यहाँ प्राधिकरण तथा सहायक कम्पनीहरूको करिब 74 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान पनि सार्वजनिक गरिएको छ। कांग्रेस आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू गरेको छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार 32 जिल्लाका 55 निर्वाचन क्षेत्रमा आज अधिवेशन शुरू भएको हो। यसअघि 10 असोजमा प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन सक्ने तालिका थियो, तर देशभर बाढ़ीका कारण धेरैजसो जिल्लामा अधिवेशन हुन सकेको छैन। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएमसँग भन्नुभयो,
3: अन्तर्गत प्रतिनिधि सभा क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन 10 गतेदेखि 13 गतेको अवधिभित्रमा सबै 165 क्षेत्रमै सकिनेछ। यही अवधिभित्र काठमाडौँ 5 भ्यालीमा, काठमाडौँ 5, ललितपुर 3, ललितपुर 1 को निर्वाचन सकिसकेको छ भने अरूमा निर्वाचन सकिएर मत परिणाम अथवा निर्वाचन परिणाम आउन सुरु भएको छ अहिले र कार्यक्रम जारी छ। यो निर्वाचन कार्यक्रम जारी छ, भोलिसम्ममा सम्भवत आधीभन्दा बढी निर्वाचन क्षेत्रहरूमा चाहिँ निर्वाचन परिणाम पनि आइपुग्छ र 13 गतेसम्म सबै 165 निर्वाचन क्षेत्रमै प्रतिनिधि सभा क्षेत्रमै तपाईँको माध्यम प्रतिनिधिको निर्वाचन भइसकेको हुन्छ।
6: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अधिकार दुरूपयोग अनुसन्धान आयोगले अधिकारी सहित वसन्त कुमार बस्याल छेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठ विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। अख्तियारका अनुसार चीनको बोर्डरमा रोकिएको सामान आयात गर्न स्वीकृति दिलाइदिने भन्दै अधिकारीले सेवाग्राहीसँग व्हाट्सएप मार्फत कुराकानी गरी घुस रकम माग गरेको आरोप लागेको छ। साझा खबरमा अब खेल खबर। जापानमा जारी विशौं एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल बिहान 6 बजेदेखि शुरू हुनेछ, तर खेल समय शुरू हुनु पूर्व उच्च वर्षाको सम्भावना रहेको समय जनाइएको छ। जापानको आइची निसनमा हुने खेलमा वर्षा बाधक बन्ने देखिएको छ। वर्षाले खेल नै रद्द हुने सम्भावना बढ़ेको छ भने खेल हुने भनिएको अधिकांश क्षेत्रमा करिब 80-90% वर्षाको सम्भावना रहेको देखाइएको छ। यसैबीच नेपाली क्रिकेट टोली हङकङ सिक्सेल क्रिकेटमा सहभागी नहुने भएको छ। आयोजकले आज सार्वजनिक गरेको टीमको सूचीमा नेपालको नाम परेको छैन।
1: सन्तोष गन्धर्व धुन्चेर स्याप्रु बेसी जोड्ने पुल छिट्टै बन्दै
11: धुन्चेर स्याप्रु जोड्नका लागि हामीले त्यहाँ अहिले जुन ट्विनहरू राखेका छौँ त्यो ट्विन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस बनाउने काम चाहिँ भोलि या पर्सिबाट शुरू गर्छौं।
1: बाढ़ी प्रभावित क्षेत्रका सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली भोटेकोशी बाढ़ीपछि आपतकालीन छुट्टै कानूनको आवश्यकता महसुस विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
13: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
12: ओहो, तिमी त घरको खाने भएछौ नि।
14: के को सरसल्लाह हो दुईजनाको?
13: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
14: सही भन्यौ शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
12: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
14: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
15: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सकी आइएन।
16: प्याज त फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
17: धुम्चे र स्याफ्रुबेसी जोड्ने पुल बाढ़ीले बगाउँदा रसुवाको आमा छोदिङमो गाउँपालिकामा फलेको बन्दा बजारसम्म पुर्याउन समस्या भइरहेको किसानले बताएका छन्। हामीले रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेलाई धुम्चे र स्याफ्रुबेसी जोड्ने पुल निर्माणको काम कहिलेबाट शुरू हुन्छ भनेर सोधेका छौं।
11: धुम्चे र स्याफ्रु जोड्नका लागि हामीले त्यहाँ अहिले जुन ट्विनहरू राखेका छौं त्यो ट्विन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस बनाउने काम चाहिँ भोलि या पर्सिबाट सुरु गर्छौँ। बेली ब्रिज पनि हो र हामी चाहिँ त्यसको अल्टरनेट झोलुङ्गे पुल पनि त्यसमा सँगसँगै अहिलेलाई राख्ने भन्ने हाम्रो प्लान छ। पूर्वाधार मन्त्रालयबाट आउनुभएका सम्बद्ध निकायबाट आउनुभएका प्राविधिक टोलीले के सुझाव दिनुहुन्छ त्यो अनुसार चाहिँ दीर्घकालसम्म चाहिँ कायम हुने खालको चाहिँ कनेक्टिभिटी चाहिँ हामी जोड्छौँ। उद्धार र खोजको चाहिँ जुन काम गरिरहेका थियौँ त्यसले गर्दा पनि हामीलाई चाहिँ त्यो एसेसमेन्ट गर्नको लागि अलिकति गाह्रो भयो र कहाँनिर चाहिँ हामीले बेली ब्रिजहरू राख्ने कहाँ चाहिँ सजिलो हुन्छ एक्सेसिबल हुन्छ भन्ने विषयमा पनि हामीले प्राविधिक रूपमा चाहिँ तय गर्नुपर्ने अवस्थाले गर्दा केही ढिलो पक्कै भएको हो। यद्यपि अहिले हामीले ट्विन सञ्चालन गरेका छौँ त्यहाँ त्यो ट्विनलाई चाहिँ इलेक्ट्रिक बनाउने र अटो सञ्चालन हुने बनाउने साथसाथै चाहिँ बेली ब्रिजको प्रक्रिया पनि हामी अगाडि बढाउँछौँ।
17: अबको केही दिनमै धुम्चे र स्याफ्रुबेसी जोड्ने पुल निर्माणको काम शुरू हुने बताउँदै हुनुहुन्थ्यो रसुवाका प्रमुख जिल्लाधिकारी कमल प्रसाद पाण्डे। कुकुरले टोक्न साथ रेबिज विरूद्धको खोप लगाउन चिकित्सकहरूले सुझाव दिएका छन् अनि कुकुरले गाईवस्तुलाई टोक्यो भने चाहिँ के गर्ने? पशुसेवा विभागका डाक्टर रोशिका श्रेष्ठ।
18: तपाई यदि बाढ़ी प्रभावित क्षेत्रहरूमा बसिराख्नु भएको छ भने रेबिज रोगको संक्रमणको उच्च जोखिमको एरियामा हुनुहुन्छ। हाल आएको बाढ़ीको कारणले घर गाई गोठहरू नै बगाइरहेको अवस्थामा हाम्रा जनावरहरू विस्थापित भएको अवस्था छ। उनीहरू खानाको खोजीमा आवासको खोजीमा जंगलतिर भौतारिरहेको अवस्था छ जसले गर्दा उनीहरूलाई रेबिज रोगको संक्रमण भई पुनः हाम्रो समुदायमा आएर रेबिज रोग फैलाउने सम्भावना रहेको छ। यदि तपाईँलाई शंकास्पद कुकुरहरूले टोकिहालेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिज विरूद्धको सुई लगाउनु अत्यन्त आवश्यक हुन्छ। यो रेबिज रोग लागिसकेपछि यसको कुनै पनि उपचार हुँदैन भने समयमा नै हामीले भ्याक्सिन लगायौं भने यस रोगबाट सजिलै बस्न सकिन्छ। यदि हाम्रा घर पालुवा जनावरहरू गाई भैंसी भेडा बाख्राहरूलाई शंकास्पद कुकुरहरूले टोकिहालेमा स्थानीय तहको पशु स्वास्थ्य शाखामा सम्पर्क गरी रेबिज रोग विरूद्धको सुई निशुल्क लगाउनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु।
17: कुकुरले टोकिहाले जति सक्दो छिटो रेबिज विरूद्धको खोप लगाउन सुझाव दिँदै हुनुहुन्थ्यो पशु सेवा विभागका डाक्टर रोशिका श्रेष्ठ। गत भदौ 10 गते बाढ़ी आउँदा नुवाकोट देवीघाटका अर्जुन लाल श्रेष्ठको परिवारका सबै सदस्य काठमाण्डुमा थियो। बाढ़ीले घरमा चाहिँ क्षति गर्यो। यो बाढ़ीको सिकाई पनि अघिल्लो पटकको भन्दा फरक छ।
19: हामी 9 गतेदेखि नै घरमा कोही पनि थिएनौं जसको कारणले गर्दाखेरि मेरो आफ्नै परिवारमा चाहिँ मानवीय क्षति मैले बेहोर्न परेन। परिवारमा मैले व्यक्तिगत हिसाबले मानवीय क्षति बेहोर्न नपरेको कुरो त्यो आफ्नामा छ। तथापि यहाँ बस्ने हामी सबै पीड़ित छौँ, सबै मर्माहत छौँ। सेवा सुविधा जहाँ पाइन्छ मान्छेको बस्ती त्यहीँ हुने, बजार त्यहीँ बस्ने, भएको कारणले गर्दाखेरि अब वर्षै पछि कहिले चाहिँ नि अब कुन जिल्लामा चाहिँ नि अब बाढी पहिरो पर्ने, कहिले कुन जिल्लामा बाढी पहिरो गर्ने हुने भएको कारणले गर्दाखेरि पुल पुलेसाहरू बनाउने सन्दर्भमा अब नदी किनारको तल बेसीको भाग छेउछाउमा भए पनि अब सड़कको विकास गर्दाखेरि त्यसलाई चाहिँ अलिकति अलि माथिल्लो भेग हुँदै लगिदिएको भएदेखि सायद अब बेसीमा बस्ने बस्तीहरू त्यो नदी सतहभन्दा माथि बस्थ्यो होला, पूर्वाधारहरू पनि नष्ट हुने थिएन, मानव क्षति पनि हुने थिएन, अब अहिले अब यसलाई स्थानान्तरण गर्न सक्ने अवस्था पनि छैन। त्यसो भएको हुँदा अब जुन जुन ठाउँमा चाहिँ नयाँ विकासका संरचनाहरू निर्माण हुँदाखेरि कम्तीमा पनि नदी सतहबाट 50-60 मिटरको चाहिँ अब माथिबाट सड़क सञ्जालको विकास भइदियो भने यो किसिमको क्षति हुँदैन थियो भन्ने मलाई लाग्छ।
17: नुवाकोट देवीघाटका अर्जुन लाल श्रेष्ठ रसुवा भोटेकोसी बाढी पछिको अनुभव सुनाउँदै, तपाईलाई पनि बाढी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट गर्न र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोसी बाढी र विपद सम्बन्धी कानून निर्माणको कुरा,
19: यी सबैलाई समेटेर एउटा कानून बनाउन जरूरी छ। अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ।
1: पछिल्ला घटनाहरूले आपतकालीन छुट्टै कानूनको आवश्यकता देखाएको, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
21: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
20: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
21: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
20: पर्छ नि बहिनी, झन यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
21: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
22: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
21: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
17: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
23: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
24: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब भोटेकोसी बाढ़ी र विपद सम्बन्धी कानून निर्माणको प्रसंग। 1,000+ मृत्यु भइसकेको रसुवाको भोटेकोसी बाढ़ीको कारण परेका प्रभावहरू अनगिन्ती छन्, त्यसको तथ्याङ्क समेत निकाल्न सकिएको अवस्था छैन। बाढ़ीपछिको उद्धार अनुभव, आवश्यक कानून र अप्नाउनुपर्ने सावधानीका बारेमा सांसद श्रीराम नेउपानेसँग साथी लील प्रकाशचन्दले कुराकानी गर्नुभएको छ।
19: भूकम्प पनि हुन्छ, कोविड पनि विकम्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आग लागि पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्। यी सबैलाई समेटेर एउटा कानून बनाउन जरूरी छ। अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ। किनभने त्यो विपदको समयमा त्यहाँ के चाहिन्छ त्यो तत्काल निर्णय गरेर तत्काल कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसलाई विद्यमान अहिले भइरहेको कानूनमा टेक्दै गर्दाखेरि त्यो ढिला हुन्छ। त्यो कानून हुने हो भने त्यो शक्तिशाली निकाय छुट्टै प्रधानमन्त्री कार्यालय अन्तर्गतै हुनुपर्छ भन्ने पनि छैन। मानव गतिविधि संसारको अर्को कुनामा हुन्छ, त्यसको प्रभाव हाम्रो जस्तो देशमा आइपुग्छ र हाम्रो जनजीवनमा प्रत्यक्ष रूपमा पार्छ भने त्यस्ता कुराहरूलाई हामीले त्यही किसिमको संयन्त्र तयार गर्नु पर्यो, विकास गर्नु पर्यो र सहकार्य पनि अब क्षेत्रीय सहकार्य हो कि आन्तरिक देशभित्रका विभिन्न संयन्त्रहरूको बीचको विभिन्न तहका सरकारहरूको बीचको समन्वयको कुरा हो कि क्षेत्रीय हो कि अन्तर्राष्ट्रिय हो त्यसलाई पनि हामीले वर्गीकरण गर्न जरुरी छ।
0: प्रधानमन्त्रीजीले राष्ट्रसंघको सभामा त भन्नुभयो होइन चीन भारत नेपाल लगायत देशसँग एउटा संयन्त्र बनाउनु पर्यो, तपाईँले सायद सुन्नुभयो होला कि यो समयमा सूचना नदिएको कारणले यस्तो भयो भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। यो चीनसँग हाम्रो भारतसँग जति सजिलो भइरहेको छ चीनसँग त्यो जुन खालको त्यो अप्ठ्यारो छ नि त्यो फुकाउनको लागि प्रधानमन्त्रीसँग तपाईँले संवाद गरेको अथवा अघि तपाईँले जति पनि यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुभयो नि त्यो बनाउने ठाउँमा त तपाईँ आफै हुनुहुन्छ नि अहिले
19: तपाईँको पार्टी भनेर मैले भन्दै गर्दा तपाईँहरू पनि सम्बन्धित निकायको कन्सर्न निकायमा हुनुहुन्छ र अहिले यहाँ सबै निकायबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ र हामी त संसदमा हामीले त आवाजै उठाउँछौ, हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौ र त्यसलाई हामी इस्ट्याब्लिसै गर्छौ, त्यसमा कुनै शंकै छैन, त्यसमा हामी प्रतिबद्ध छौं, त्यो गर्छौ। अहिले मैले भन्दै गरेको सबै ठाउँबाट त्यो सरकार पक्षहरूबाट पनि त्यो आवाजहरूलाई सम्बन्धित निकायमा ल्याउँदै गर्दा त्यसलाई रियलाइज गर्दै गर्दा अझ थप छलफल गरेर त्यसलाई परिष्कृत बनाएर बुन्दागत रूपमा ल्याउँदै गर्दा अझ नीति निर्माणमा सहज हुन सक्छ। अब विशेष गरी हिमताल अहिलेको सबैभन्दा फ्युचरमा अब भविष्यमा हुन सक्ने जोखिम भनेको हिमतालमै केन्द्रित छ। 2000 भन्दा बढी हिमतालहरू भएको नेपाल हो। अब सर्वोच्च शिखर लगायत 14 मध्ये 8 शिखरहरू नेपालमै छन्। विशाल हिम श्रृंखला छ अनि त्यसपछि त्यो हिमतालहरू 2000 भन्दा बढी मध्ये 47 हिमतालहरू जोखिम को अवस्थामा छन् भनेर इसी मोडको 2020 होला सायद स्टडीले बताएको छ। तर अब के हुनु पर्यो भने अब त्यसलाई अपडेट गर्नु पर्यो। 6 अगाडि जे थियो आज त्यही स्थिति छ कि छैन, तिनीहरूको स्थिति के छ, त्यहाँको भौगोलिक अवस्था, सेन्सिङ सिस्टम, नेभिगेसन सिस्टम अनि त्यसपछि पछिल्ला प्रविधिहरू प्रयोग गरेर अबको सिचुएसन के छ र कुन कुन बढी जोखिमपूर्ण छन्, त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ, के उपाय अवलम्बन गर्न सकिन्छ, त्यतातिर ध्यान दिने गरी हामीले कानून निर्माण गर्नुपर्छ, नीति निर्माण गर्नुपर्छ। अहिलेको यो भोटेकोसीले त्यो एउटा लेसन पाठ पनि सिकाएको छ। कानून निर्माण गर्ने अनि प्रविधिको प्रयोग गर्ने, जनशक्तिको दक्षता वृद्धि अभिवृद्धि गर्ने अनि त्यसपछि हामीले ती पछिल्ला मेसिन उपकरणहरूलाई प्रयोग गर्ने, त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको र कार्यान्वयन पक्ष अलिकति फितलो हुँदै गइरहेको अवस्थामा अब त्यतातिर यो विपदलाई त्यो दिशातिर हामीले अगाडि बढाउन जरुरी छ। जलविद्युत आयोजनाहरूको त मैले पटक पटक भन्छु,
0: त्यो आयोजनामा यो हाम्रो नागडुङ्गा सुरुङ मार्गको विषयमा तपाईँले पनि धेरै ठाउँमा लेखेको पनि हामीले हेर्यौं होइन, कम्तीमा बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ।
19: यो विषयमा
0: हामीले के कुरा सुधार गर्नुपर्छ,
19: उहाँले पनि उठाउनु भएको थियो, मैले अब जस्तो उहाँले एउटा कुरो के उठाउनु भयो भने माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले झन पानी त्यो बढी असर गर्यो भने त्यो चाहिँ होइन। के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजना, तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ, नदीलाई कटान गर्नबाट जोगाउँछ।
1: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ़दै गएको छ। लगातारको अविरल वर्षापछि आएको बाढ़ी, पहिरो र डुबानका कारण 21 मृत्यु भएको छ भने 5 बेपत्ता छन्। आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ र जापानमा 20 एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दैछ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 13 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98036906289। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
6: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
6: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
7: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
6: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180049।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29047, 98000-90062।
13: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
12: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
13: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
13: एनएनसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
12: दाँत खोल्ने, दाँत सफा गर्ने,
13: दाँतको एक्सरे गर्ने,
12: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
12: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
13: बाङ्गो टिङ्गो दाँत मिलाइने,
12: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट छेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
12: सम्पर्क नम्बर 029590667 र 98422667।
14: ओहो लु नमस्कार है सर।
15: ओहो लु नमस्कार है सर। नमस्कार।
14: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
15: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
14: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
16: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
14: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
16: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
14: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
16: होटल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
14: डिजाइनर सुमन ठटाल 98615-39444
16: र 029590155।
17: More style, more design. Total Tailors.
18: नमस्कार है वडा अध्यक्षज्यू।
19: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
18: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
19: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
18: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
19: यो मेरो सुट त हाम्रै शङ्खुवा सभाको नबुदा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउँदा दिशा टेलर्समा जानुहोला।
18: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
20: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
21: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
18: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
22: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कूल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
23: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
12: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422-87776।
24: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खाजारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
12: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
21: किन र काका?
12: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
21: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
12: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
21: हजुर, जुनसुकै ठाउँबाट आएमी र सुती एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
12: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आएमी र सुती एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
21: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
12: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
21: पुनश्च हामीसँग निरन्तर 10 पटक सम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा एक तला चाँदी उपहार दिइनेछ।
12: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
21: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
12: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
21: प्रोप्राइटर सुनु एन भीमका दाइली।
12: सम्पर्क 0249 40 00 84 र 98 40 45 827।
11: Celebrating the history and future of Sankhu Aspa, Radio Sankhu Aspa 95.5.

0: ए बा तिमी छिर्छौ क्या हो कति केटी हेरिया
1: नगर यो गीत हेर्यो कि आनन्द हुन्छ केही गीत सुनाइ सुनाइ त्यसले आमालाई उडाइदिए मैले
0: सुरु भए छोटो लाबिस छोरी
1: नगर तैँले एउटा केटी उडाउन सकिस्
0: जोइन हो र ब्याटरी हालेर भुरेर उडाउनलाई केटीको घरमा कति टाढा छ बिचमै बास बाँच्नु पर्ने छ डिस्टेन्सको कारणले ला एउटा साइकल किन्दै हुन्छ म चढाइ चाहिँ हान्छु
1: साइकल किने बुहारी ल्याउन सक्छ किन्दै एउटा साइकल

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पछिल्लो वर्षबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसक्ने सड़क विभागको भनाई,
1: बिस्तारै हामीले 2-3 दिनभित्र सबै राजमार्गहरू सुधार गराउँछौं।
0: मागढाङ आउँदो हिउँदयाममा भारतबाट 1150 मेगावाट बिजुली आयात गर्ने सरकारको तयारी,
2: कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ,
0: र पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीको घटनाबारे एक कानूनविदसँग कुराकानी। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। ड्रोन हमलामा परेपछि युक्रेनको चर्चित नेशनल एकेडेमी अफ साइन्समा आगो लागेको छ। किएवको मध्य भागमा अवस्थित उक्त 3-तले भवनमा लागेको आगोको लपका र बाक्लो धुवा तस्विरहरूमा देख्न सकिन्छ। किएवबाट बीबीसीका पल एडम्स भन्छन्, जेटको इन्जिन भएको ड्रोन भुइँमा बजारिएको बेला उक्त हमलाले पारेको प्रभाव एकजना प्रत्यक्षदर्शीले कैद गरेका थिए। कालो बाक्लो धुवाँ आकाशमा फैलिरहँदा त्यहाँ कार्यरत स्टाफहरू भित्र दन्किएको आगोबाट आफूलाई जोगाउन झ्यालतर्फ भागिरहेको देखिएको थियो। हामी जब त्यहाँ पुग्यौं, किएवका मेयर भिताली क्लिच्को घटनास्थलमा थिए र उनले उक्त शहर रूसको प्रमुख निशाना बनेको बताए। किएवस्थित बीबीसी संवाददाता राष्ट्रपति जेलेन्स्कीले उक्त हमलाको युक्रेनले जवाब दिने भन्दै आफ्नो देशका साझेदारहरूलाई कदम चाल्न आह्वान गरेका छन्। इरानले दक्षिण इंग्ल्याण्डमा अवस्थित एउटा एयरबेस नजिकै संदिग्ध बम हमलाको योजनामा आफ्नो कुनै हात नरहेको बताएको छ। लन्डनस्थित इरानी राजदूतावासले अनुमानका आधारमा उक्त घटनामा इरानलाई जोड़िनु निन्दनीय रहेको जनाएको छ। अमेरिकाले इरानलाई हमला गर्न प्रयोग गरेको उक्त एयरबेसतर्फ भ्यानमा आइरहेका 5 जना पुरूषहरूलाई आइतबार सबेरै पक्राउ गरिएको थियो। आतंकवाद र विस्फोटक सामग्रीसँग सम्बन्धित कसूरमा संलग्न रहेको आशंकामा पक्राउ गरिएका ती सबै ब्रिटिश नागरिक रहेको ब्रिटेनका प्रहरीले जनाएका छन्। नाइजेरियाको प्रहरीले दक्षिण पूर्वी राज्य एबिया स्थित संदिग्ध अपराधीहरूको शिविरमा फेला परेका 20 जनाको अस्थि पंजरको पहिचान गर्न अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानकर्ताहरूले ती अवशेष बन्धक बनाइएका व्यक्तिका हुन सक्ने ठानिरहेका छन्। देशको उत्तरमा 2 घटनामा 80 जना भन्दा बढ़ीलाई सामूहिक रूपमा बन्धक बनाइएको स्थानीय विवरणमा यो घटना प्रकाशमा आएको हो। नाइजेरियामा कतिपय आपराधिक समूहहरूले अपहरणलाई पैसा असुलीको प्रमुख माध्यम बनाएका छन्। इजरायली संचार माध्यमहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति मोहम्मद बिन जायदसँगको भेटवार्ताका लागि गोप्य रूपमा संयुक्त अरब एमिरेट्सको भ्रमण आइतबार गरेको विवरण प्रकाशित गरेका छन्। युएईका नेताले अक्टोबर 7 हमलाभन्दा केही समय अघि नै हमासले ठूलो आक्रमण गर्न लागेको चेतावनी नेतान्याहुलाई दिएका खबर इजरायली संचार माध्यमले प्रकाशित गरेपछि आक्रोश व्यक्त भएका छन्। इजरायली प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्दै आएका छन्। र उत्तर पश्चिम भारतको पंजाब राज्यमा अवस्थित एउटा युनिभर्सिटी क्याम्पसमा भएको हिंसात्मक प्रदर्शन 2000 भन्दा बढ़ी प्रहरी खटाएर नियन्त्रणमा लिइएको छ। शनिबार सामाजिक सञ्जालमा पागवाडामा रहेको लवली प्रोफेशनल युनिभर्सिटीले सञ्चालन गरेको एउटा छात्रावासमा एक महिला विद्यार्थीको बलात्कार गरिएको हल्ला चलेको थियो। विश्वविद्यालयले उक्त हल्ला पूर्ण रूपमा झुटो भएको उल्लेख गरेको थियो, तर सप्ताहन्तमा त्यसलाई लिएर झडपहरू भएका थिए। पछिल्लो घटनापछि 10 दिनसम्म पठन पाठन स्थगित गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसकिने सड़क विभागका प्रमुखले बताएका छन्। विभागका महानिर्देशक विजय जैशीले भोटेकोशी त्रिशुली बाढ़ीले पुर्याएकै स्तरमा पछिल्लो पटक सड़क पूर्वाधारमा क्षति नपुगेको भए पनि ठूलै प्रभाव परेको बीबीसीलाई बताए।
1: मुख्यतया कालीगण्डी कोरिडोर बेनीबाट जोमसोङ कोरोला राजमार्ग र यतातिर विशेषर पानी र त्यो ठाउँका धेरै पुलहरू र सड़कमा पनि ठूलो प्रभाव पर्यो। वर्ष बाढी जस्तो पुरै काटेर कामी नलाग्ने सड़क चाहिँ धेरै भएको छैन। करिब करिब जोड्दाखेरि 2-3 किलोमिटरको रेन्जमा प्रत्येक हाइवेको खोलाले काटेको छ र अहिले पुनः त्यसलाई निर्माण गर्नुपर्ने भएको छ।
0: महानिर्देशक जेसीका अनुसार पछिल्लो वर्षाले 6 पुलमा सामान्य असर पुर्याएको छ। बाढीले 2 पुलको एप्रोच काटेको उनले बताए। तर आइतबारदेखि पानी घट्न थालेपछि प्रभावित राजमार्गहरू पुनः सञ्चालनमा ल्याउन काम थालिएको जेसीले बताए। राजमार्गहरूको पछिल्लो अवस्थाबारे उनले भने,
1: समग्रम भन्नु भन्नुपर्दा पृथ्वी राजमार्ग अहिले चलेको छ, पृथ्वी राजमार्ग समस्या छैन। भोलि बेलुकासम्म बिपी हाइवे पनि चल्ने स्थितिमा ल्याउँछौँ हामीले। कान्ति राजमार्ग पनि आजबाट चलेको छ, हालाकि यो रातिमा चाहिँ सम्भावित पहिरोको जोखिमलाई हेरेर स्थानीय प्रशासनले बन्द गर्न पनि सक्नुहुन्छ। त्रिवेन्द्र राजपथ चलेको छ, अरू राजमार्गहरू पनि बिस्तारै हामीले दुई तिन दिनभित्र सबै राजमार्गहरू सुचारू गराउँछौँ।
0: चार दिने वर्षाले कुल कति रकम बराबरको सड़क पूर्वाधार तथा पुलहरूमा क्षति पुर्याएको छ भन्ने बारे आकलन गर्न बाँकी रहेको अधिकारीहरूले बताएका छन्। अर्को विषय, आउँदो हिउँदियाममा बिजुलीको माग धान्न भारतबाट 1150 मेगावाट विद्युत आयात गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आन्तरिक उत्पादनले मात्र माग धान्न नसक्ने भएकाले हिउँदमा भारतबाट बिजुली आयात गर्नुको विकल्प नरहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सोमबार बताए। सुनौ एक रिपोर्ट। विद्युत प्राधिकरणले आज एउटा पत्रकार सम्मेलन गरी भदौ 10 र पछिल्लो वर्षपछि जल विद्युत उत्पादनमा परेको असरबारे जानकारी गराएको हो। आम उपभोक्ताले हिउँदियाममा लोड सेडिङ हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका बेला प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले अपुग बिजुली भारतबाट आयात गरिने योजना सुनाए।
2: सुक्खा याममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1218 मेगावाट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुरबाट 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न विन्दुबाट 350 मेगावाट, आरटीसी को माध्यमबाट 150 मेगावाट गरी कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ। जस अनुसार कुल विद्युत उपलब्धता 2372 मेगावाट हुने अनुमान गरेको छ।
0: भोटे कोशी त्रिशुलीको विनाशकारी बाढ़ीले झण्डै 1 दर्जन जल विद्युत आयोजनामा अर्बौं रूपियाँ बराबरको क्षति पुर्याएको प्राधिकरणको अनुमान छ। यद्यपि ती आयोजनाहरूका सुरुङ तथा पावर स्टेशनहरूबाट गेग्रान हटाउने काम सकिएपछि थप क्षतिको तस्विर प्रष्ट हुने अधिकारीहरूले बताएका छन्। क्षतिग्रस्त आयोजनाको पुननिर्माणको सन्दर्भमा पुनः प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठ,
2: सम्पूर्ण सफा गरिसके पछाडि मात्रै वास्तविक ड्यामेजको चाहिँ एसेसमेन्ट गर्न सकिन्छ र सोही ड्यामेज एसेसमेन्टको आधारमा त्यस पछाडिका टेन्डरिङ गर्ने वा बजेटको लागि व्यवस्थापन गर्ने कार्य अगाडि बढाइने कुरा पनि म जानकारी गराउन चाहन्छु।
0: गत बिहिबारदेखि आइतबारसम्म भएको वर्षबाट पनि कैयौं जल विद्युत आयोजनामा प्रभाव पर्न गई आपूर्तिमा असर परेको प्राधिकरणले जनाएको छ। तर बुधबारसम्म प्रभावित सबै क्षेत्रमा बिजुली आपूर्ति नियमित भइसक्ने उसले जनाएको छ। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। आजबाट हामीले भोटे कोशी त्रिशुली बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। उक्त कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एको र्याब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ। चर्चा बाढ़ीसँग सम्बन्धित विषयकै, भोटे कोशी त्रिशुली बाढ़ीका कारण बन्द रहेका विद्यालयहरू खुल्न थालेपछि सहपाठीहरूसँग घुलमिल हुन पाउँदा राहतको महसुस गरेको विद्यार्थीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार हाल नियमित पठन पाठन भन्दा अरू क्रियाकलापमा जोड़ दिइएको छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
4: बाढ़ीका कारण बन्द रहेको देवीघाटमा रहेको शहीद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालय असोज 1 गतेबाट सञ्चालन गरे तापनि त्यस अघिदेखि नै विद्यार्थीहरूलाई विद्यालयमा सहभागी गराई विभिन्न खेलहरू खेलाउने मनोपरामर्श लगायत कार्यहरूमा सहभागी गराउँदै आएको विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारले बताइन्।
5: कक्षाको साथसाथै बच्चाहरूलाई काउन्सिलिङ पनि गर्दै गर्दै अगाडि बढ़िरहेका छन्। केही स्टुडेन्टहरू पुल पारेको हुनुहुन्थ्यो, त्रिशुली खोला पारेको तुइनमा आउनुभयो र स्कूलमै हामीले होस्टल व्यवस्थापन गर्यौं र उहाँहरू आवासीय रूपमा स्कूलमै बसिरहनु भएको छ।
4: बाढ़ीले घरहरू बगाएपछि होल्डिङ सेन्टर र आफन्तकोमा बस्दै आएका आफूहरूलाई विद्यालय खुल्दा समय बिताउन सहज हुनुका साथै शिक्षक र साथीहरूसँगको कुराकानीले पहिला भन्दा डर कम भएको त्यसै विद्यालयमा अध्ययनरत विराज चित्रकारले बताए।
6: स्कूल शुरू नहुँदा पहिलाखेरि अब साथीहरू भेट हुँदैन थियो, आफूलाई मात्र परेको रस लाग्थ्यो। अब स्कूलहरू खुलेपछि अब अरू यस्तो पीड़ित साथीहरू पनि छ अनि उनीहरूसँग गफहरू गर्न पाइन्छ, के भयो सोध्ने, खेलाउने, अलिक बिर्साउन खोज्ने यस्तो बाहिरको वातावरण।
4: बाढ़ीले आफू जन्मेको घरसँगै आफ्नो बालापनको धेरै यादहरू बगाएको प्रकृति चित्रकारले बताइन्। स्कूल आउँदा पीड़ा कम हुने बताउँदै उनले भनिन्,
7: स्कूल आउँदैसम्म सबै बिर्सिन्छ, जब जाँदाखेरि चाहिँ यस्तो भाथ्यो है जस्तो लाग्ने, बाढी पछि चाहिँ अब पहिलाको जस्तो त यति पनि रहेन जब पहिला थियो, घरको मात्रै सम्झना आउने, मैले घरमा अब के गर्थ्यो होला मैले घरमा यस्तो गर्छु भनेर राखेको चिज नै छैन, अब के गर्ने जस्तो लागेर आफै रुन मन लाग्यो।
4: बाढीले घरबार गुमाउँदाको पीडासँगै बाल बालिकाको भविष्य र पठन पाठनको चिन्ताले सताउने गरेकोमा अहिले विद्यालय खुल्दा राहत महसुस गर्छिन् अभिभावक रञ्जना श्रेष्ठ। तर उनी भन्छिन् बच्चाहरूमा डराउने आत्तिने समस्या भने छ।
8: उनीहरूले त न्युज पनि हेर्छ अनि त्यहाँबाट खोला आउँछ अरे भन्छ, यसो क्लासमा हेर्दा नि खोला देख्छ आउँछ कि के आऊ भने जस्तो डर चाहिँ लाग्छ अरे के बच्चाहरूलाई नि अहिले पनि।
4: लामो समयपछि विद्यालय आउन पाउँदा केही राहत महसुस भए तापनि बाल बालिकाहरूमा बाढीको गहिरो मानसिक आघात रहेको र पहिलेको अवस्थामा ल्याउन अझै केही समय लाग्ने अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब आजको अन्तिम विषय, पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारी र रिहाईको विषयले संसदमा समेत प्रवेश पाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। यसै सन्दर्भमा हामीले काठमाडौँ विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारीलाई सरकारको पछिल्लो कदमबारे सोधेका छौं।
9: यो त धेरै चिन्ताजनक कुरा भयो, किनभने हामीले चोलेन्द्र शमशेर व्यक्तिका रूपमा मात्र लिनु हुँदैन, उहाँ नेपालको पूर्व प्रधान न्यायाधीश पनि हो र नेपालका न्यायालयहरूको स्वतन्त्रतासँग जोडिनु भइरहेछ। उहाँ उपर गरिने कुनै पनि काम कारवाहीको तुरन्तै प्रभाव भनेको आज कर्तव्य निर्वाह गरिरहेका सयौं न्यायाधीशहरू उनीहरूमा प्रभाव पर्दछ। त्यस हुनाले नम्बर एक, यसको कानूनी हैसियत के हो प्रष्ट भएको छैन। दोस्रो कुरो, ल गिरफ्तारी गर्दा प्रष्ट भएन तर छोड्दाखेरि त प्रष्ट गर्नु पर्थ्यो, त्यो पनि देखिँदैन। अनि जे जति भए अर्धरात्रिमा भए र आजसम्म यत्रो कोलाहल हुँदाखेरि पनि सरकारले सार्वजनिक जानकारी दिएको छैन कि यस्तो केस हो भनेर। सरकारले देशको फौजदारी कानूनलाई अक्षरश पालन गरेर यो काम कारवाही अघि बढाएको छ भन्ने देखिनु पर्यो।
0: एक थरीले यो अवस्था आउनुमा तिनै व्यक्तिका पनि केही न केही गतिविधि क्रियाकलाप जिम्मेवार छ भन्ने पनि तर्क गरिरहेका छन्।
9: हुन सक्दछ यसमा धेरै कुरा होला, तर पहिलो कुरो त हामीले जुन रूपमा यो काम कारवाहीलाई अगाडि बढायौं त्यो रूपमा गर्नु जरुरी थियो। कानूनको जुन एउटा घोषित नीति छ त्यस बमोजिम त यो गर्नै पाइँदैन। अनि हामी यत्रो देशमा परिवर्तन भएको छ, यो परिवर्तन राम्राका लागि हो भनेर कसरी देखिने? त्यहाँको समस्या त्यो हो, हुन सक्दछ धेरै कुरा होला, तर आश्वस्त बनाउन सक्नुपर्छ र त्यो त सरकारले नै गर्नुपर्छ। रिटायर भएको न्यायाधीशलाई यदि यसै गरी धरपकड गरियो भने उसले आफ्नो कुर्सीमा बसेर स्वतन्त्र रूपमा न्याय कसरी गर्न सक्छ? यो संविधानको संरक्षण गर्ने जुन शक्ति छ त्यो शक्तिको प्रयोग अब उपरान्त सर्वोच्च अदालतले कसरी गर्ला त? यत्रो पूर्व प्रधान न्यायाधीशलाई हिरासतमा लिँदा देशको प्रधान न्यायाधीशलाई कन्सल्ट गरिँदैन, हामी कहाँ न्याय परिषद छ, त्यसका बारेमा कुनै दृष्टिकोण लिँदैन भनेदेखि त चिन्ताजनक कुरो हो भनेर त यसै पनि जसले पनि त्यो कुरो ठान्न सक्दछ।
0: अब अन्त्यमा यहाँले भने जस्तै यदि यो काम एकदम चिन्ताजनक हो, बेलगाम देखिन्छ भने कसरी लगाम लगाउन सकिन्छ सत्तामाथि यस्ता गतिविधि आगामी दिनमा नगरोस् भनेर?
9: खास गरी अहिले जुन सक्रियता देखिएको छ सरकारको भ्रष्टाचारलाई निर्मूल गर्ने या यस सम्बन्धमा विभिन्न काम कारवाहीहरू अगाडि बढाउने, सुशासनको ग्यारेन्टी गर्ने, तर ती सबै प्रक्रियाहरू कानून बमोजिम सम्पन्न गर्न र कानून बमोजिम सम्पन्न गर्न बाध्य गर्ने संस्थाहरू भनेको अड्डा अदालतहरू नै हुन्। त्यस हुनाले अड्डा अदालतलाई छुँदा अड्डा अदालतको माथवर मान्छेहरूसँग सल्लाह गरेर गर्ने हो, यति कुरो त विवेकमान मान्छेले त्यसै पनि बुझ्नु पर्दछ। यो निर्णयकर्ताहरूमा त्यति कुरो पुगेन र यस बारेमा मलाई लाग्दछ न्याय परिषदले पनि, नेपाल बार एसोसिएसनले पनि र न्याय क्षेत्रका सबैले सरोकार राख्नु पर्दछ। सरकारले पनि के भएको हो भन्ने बारेमा स्पष्टता दिने र अब उपरान्त यस्तो गरिने छैन भनेर आश्वस्त पनि गर्नुपर्दछ।
0: काठमाडौँ विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारी। यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौं। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्बत 2083 साल असोज 13 गते मंगलबार आश्विन कृष्ण तृतीया 29 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
3: सरकारको छ महिना सुशासनमा आशा, कार्यशैलीमा प्रश्नै प्रश्न। रासोपामा नबोल्ने भद्र सहमति, पालिका गाभ्न मापदण्ड तयार, सहकारी ठगेर विदेशमा बिन्दास र चीनतर्फका तीनवटै नाका अवरूद्ध लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको केराले मूल्य पाउँदा किसान उत्साहित शीर्षकको शुभ समाचार।
0: चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका छन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित बनेका हुन्। राप्ती गाउँपालिका 7 सिसहनिया निवासी रणप्रसाद सुवेदीले कृष्ण जन्माष्टमीदेखि हालसम्म 9 लाख रूपियाँको केरा बिक्री गरेको बताउनुभयो। सिसहनिया लगायत देवखुरी क्षेत्रमा 35 बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आउनुभएका सुवेदीले एक महिनामा 9 लाख रूपियाँ बराबरको केरा बेचेको बताउनुभयो। जन्माष्टमीका बेला मात्रै 5 लाख रूपियाँको केरा बेचेका सुवेदीले तीजको अवसरमा हालसम्म करिब 4 लाख रूपियाँ बराबरको मालभोग केरा बेचेको बताउनुभयो। उहाँका अनुसार गएको फागुनमा आएको हावाहुरीका कारण 12,000 बोट ढल्दा उत्पादनमा कमी आएको छ। राप्ती केरा प्रवर्धन समूहका अध्यक्ष समेत रहनुभएका सुवेदीका अनुसार गत वर्षको तुलनामा यस वर्ष केरा उत्पादक किसानले केराको राम्रो मूल्य पाएका छन्।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै

0: अनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइरा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

0: यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकारको 6 महिना सुशासनमा आशा, कार्यशैलीमाथि प्रश्न शीर्षकमा खबर छ। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको मंगलबार 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न आम निर्वाचनमा नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा 182 सीट सहित स्पष्ट बहुमत हासिल गरेपछि बालेन्द्र देशको प्रधानमन्त्री बन्नुभएको थियो। सरकार गठन लगत्तै बसेको पहिलो मन्त्री परिषदको बैठकले शासकीय सुधार, सुशासन र नागरिक राहत केन्द्रमा राखेर 100 प्रमुख कार्यसूची सार्वजनिक समेत गरेको थियो। सरकारले सुशासन र पारदर्शिता, डिजिटल रूपान्तरण, कानूनी तथा नीतिगत सुधार र नतिजामुखी अनुगमनलाई आफ्नो प्राथमिक कार्यक्षेत्र घोषणा गरेको थियो। त्यसलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट रूपरेखा तयार पार्न सरकारले 7 हप्ता, 1 महिना, 45 दिन, 3 महिना, 6 महिना, 1 वर्ष, 2 वर्ष हुँदै 10 वर्षसम्मको अल्पकालीन तथा दीर्घकालीन कार्यसूची समेत तय गरेको थियो। तर शुरूआती दिनमा देखिएको उत्साह र सुधारका प्रयासहरू 6 महिना पुग्दा अपेक्षाकृत रूपमा अघि बढ़न नसकेको र विभिन्न समस्याहरू झन बल्झिँदै गएको विश्लेषण हुन थालेको छ। सरकार संचालनको शुरूआती चरणमा सुशासन र प्रशासनिक सुधारका क्षेत्रमा केही सकारात्मक र उत्साहजनक लक्षणहरू देखिएका थिए। सार्वजनिक सेवा प्रभावलाई छरितो बनाउने, आम जनतालाई सरकारका तर्फबाट तत्काल राहत उपलब्ध गराउने, भ्रष्टाचार नियन्त्रण गर्ने र राज्यको प्रशासनिक खर्च कटौती गर्ने जस्ता सकारात्मक पहलहरू भएका थिए। खास गरी फजुल खर्च नियन्त्रण र प्रशासनिक संरचनाको सागुरो करोडमा सरकारले साहसिक कदम चाल्यो। वर्षौंदेखि राज्यको ढुकुटीमा बोझ बनिरहेका अनावश्यक बोर्ड, समिति र निकायहरू खारेज गरिए। पूर्ववर्ती सरकारहरूले बढ़ाएर 22 पुर्याएको संघीय मन्त्रालयको संख्या घटाएर 18 सीमित गरियो। निजामती प्रशासन र संस्थानहरूमा दलीय प्रभाव अन्त्य गर्न दलगत ट्रेड युनियनहरू खारेज गरियो भने विभिन्न निकायमा अघिल्ला सरकारहरूले गरेका करिब 1500 राजनीतिक नियुक्तहरू समेत रद्द गरिए। त्यस्तै ताली पाएका र गाली पाएका कार्यहरूमा केही सूचीमा खबर छापिएको छ। प्रशासनिक फजुल खर्च कटौती, मन्त्रालयको संख्या कटौती, राजनीतिक नियुक्ति र दलगत ट्रेड युनियन खारेजी, पूर्व विशिष्टको सम्पत्ति छानबिन आयोग गठन, 100 शासकीय सुधारका कार्यसूची सार्वजनिक, सार्वजनिक सेवा प्रभाव र राहतमा शुरूआती सक्रियता लगायतका बुदाहरूमा ताली पाएका केही कार्यहरू भनी छापिएको छ। त्यस्तै गाली पाएका केही कार्यहरूमा सल्लाहकारको हालीमुहाली र कर्मचारी अविश्वास, राजनीतिक प्रतिशोध र बिना पूर्जी गिरफ्तारी, संसद संविधान र संवैधानिक निकायको उपेक्षा, मेरिटोक्रेसीको उल्लंघन र मर्यादाक्रम मिचिएको नियुक्ति, वैकल्पिक व्यवस्था विहीन, सुकुम्बासी विस्थापन, अर्थतन्त्र कर वृद्धि र कूटनीतिक अपरिपक्वता लगायतका कार्यलाई गाली पाएका कार्यको सूचीमा राखिएको छ। सरकारको 6 महिना सुशासनमा आशा, कार्यशैलीमाथि प्रश्न शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
3: सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा प्रहरीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रण लिएर छाड़िएको विषय उठ्यो। प्रष्ट कारण र आधार बेगर नियन्त्रणमा लिएर छाड़िएको बारे विपक्षी दलका सांसदहरूले सरकारसँग जवाफ मागे। जबरालाई प्रहरीले शनिबार राति घरबाट नियन्त्रणमा लिएको थियो। यो विषयमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू भने पूरै चुप रहे। कतिपय सांसदले यो विषयमा पार्टीभित्र आन्तरिक रूपमा प्रश्न उठाएका थिए। केही सांसदले सामाजिक सञ्जाल मार्फत आफ्ना असहमति राखे। संसदमा भने राष्ट्रपाका एकजना सांसदले पनि यो विषय उठाएनन्। न सरकारको कदममा समर्थन जनाए, न विरोध। राष्ट्रपाका एक नेताले भने हामी यस्तो विषय जबरालाई नियन्त्रणमा लिएर छाड़िएको विषयको पक्षमा छैनौं, तर संसदमा बोलेनौं। केही विषयमा नबोल्दा सरकार सच्चिन्छ भने सच्चियोस् भन्ने हाम्रो भद्र सहमति शीर्ष तहमा भयो। यस अनुसार निर्देशित भयौं। राष्ट्रपाका नेताहरूका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह पक्षधर नेताहरूले सरकारी काममा प्रश्न नगर्ने नै भए। चोलेन्द्र शमशेर प्रकरणमा बोल्दा सभापति रवि लामी छानेलाई अप्ठ्यारो पर्न सक्ने भए उनी पक्षधरमा पनि अप्ठ्यारो पर्न सक्ने भय उनी पक्षधरमा पनि रहयो। परिणाममा सांसदहरू संसदमा चुपचाप रहेका हुन्। तथापि केही सांसदहरूले आन्तरिक प्रश्न गरेका छन्। राष्ट्रपाकी सांसद रंजू दर्शनाले फेसबुक मार्फत कसुर देखिए पक्राउ गर्न पाइने भए पनि पक्राउ गर्ने क्रममा कानूनी प्रक्रिया र प्रमाणको आधार महत्वपूर्ण हुने बताएकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर कानूनमै व्यवस्था छ, तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नै पर्छ, कसुर अदृश्य भए पनि कानूनले प्रमाण माग्छ। यो खबरसँगै सर्वोच्चले भन्यो स्वेच्छाचारिता शीर्षकमा खबर छ। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबरालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगिएको घटनाप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अदालतका सह रजिस्ट्रार एवं प्रवक्ता अर्जुन प्रसाद कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणार्थ प्रचलित कानूनले उचित प्रक्रिया अपनाएर मात्र नियन्त्रणमा लिन सकिने प्रत्याभूति गरेको उल्लेख गरेका छन्। चोलेन्द्र प्रकरण राष्ट्रपामा नबोल्ने भद्र सहमति शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: सहकारी ठगेर विदेशमा बिन्दास शीर्षकमा खबर छ। सहकारी ठगीमा इन्टरपोलको रेड नोटिस जारी गरिएका जीवी राई, भरत महर्सन, भूपेन्द्र राई, छेला नेपाली, थानबहादुर बुढा, बालगोपाल श्रेष्ठ, सागर केसी, ज्योति गुरूङ र देवेन्द्र बाबु राई फरार छन्। करोड़ौं ठगेका उनीहरूलाई कार्यवाहीको दायरामा ल्याउन सरकार चुकेको छ। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएसँगै सहकारी पीड़ितलाई रकम फिर्ता गराउने विश्वास दिइयो। विशेष गरी सहकारीको रकम हिनामिना गर्ने संचालक तथा ऋणीहरूको सम्पत्ति जफत र लिलामी गरेर भए पनि पीड़ितको बचत फिर्ता गर्ने योजना अघि सारियो। तर बचतकर्ताले रकम फिर्ता त पाएका छैनन् नै, सहकारीको करोड़ौं रकम अपचलन गरेर फरार भएकालाई कार्यवाहीको दायरामा ल्याउने काम समेत भएको छैन। सहकारीको करोड़ौं रकम अपचलन गरेर फरार रहेका मध्ये एक मुख्य व्यक्ति हुन् जितेन्द्र बाबु अर्थात जीवी राई। एक दर्जन भन्दा बढ़ी निजी व्यवसायमा सहकारीकै रकम ल्याएर लगानी गरेका उनी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा आइसँगै फरार छन्। जीवी विरूद्ध कास्की, रूपन्देही, चितुवन, पर्सा र काठमाण्डुमा समेत गरेर छवटा सहकारीको रकम अपचलनको अभियोग छ। संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा समेत मुद्दा चलाएर इन्टरपोलको रेड नोटिस जारी भए पनि उनलाई पक्राउ गर्न सकिएको छैन। जीवी विरूद्ध 2080 माघ 25 गते इन्टरपोलमा रेड नोटिस समेत जारी भएको थियो। रेड नोटिसको रेकर्ड अनुसार 2080 चैत 6 गते जीवीले मलेसियामा म्यासेज रिसिभ गरेको देखिएको थियो। त्यसै त इन्टरपोलको कुनै पनि सदस्य राष्ट्रले उनीबारे जानकारी दिने र पक्राउ गर्न सहयोग गर्ने कार्य समेत गरेको छैन। जीवीलाई खोज्न मलेसियामा गएको नेपाल प्रहरीको टोलीले त्यहाँ कुनै सहयोग प्राप्त नभएको गुनासो गरेको थियो। यता नेपालमा उनले अवैध रूपमा सहकारीको रकम ल्याएर लगानी गरेको सबै व्यवसाय र सम्पत्ति समेत रोक्का राखिएको छ। कास्कीको सूर्य दर्शन सहकारीमा 1,86 करोड़, रूपन्देहीको सुप्रिम सहकारीमा 55,52,00,000, चितवनमा सहारा बहुद्देश्य सहकारीमा 37 करोड़ बिगो दावी गरिएको मुद्दा लागेका जीवीलाई फिर्ता ल्याउन सरकारलाई ठूलो सकस भएको छ। जीवीले सहकारीकै रकम लगानी गरेर स्थापना गरेका व्यवसाय लिलामी तथा बिक्री गरेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया समेत शुरू भएको छैन। त्यसै गरी नेपालमा सहकारीको पैसा अपचलन गरेर इन्टरपोल मार्फत खोजी भइरहेका अर्का व्यक्ति हुन् सुमेरू सहकारीको पैसा दुरूपयोग गर्ने भरत महर्सन। सुमेरूको 7 अर्ब भन्दा बढ़ी रकम दुरूपयोग गरेको आरोप लागेका उनी विरूद्ध 2080 पुष 17 गते इन्टरपोल मार्फत रेड नोटिस जारी भएको थियो। 2080 माघ 19 गते उनी बेलायतमा रहेको इन्टरपोलको रेकर्डमा देखिन्छ, तर उनलाई स्वदेश ल्याएर बचतकर्ताको रकम फिर्ता गराउन सकिएको छैन। सरकारी ठगीमा इन्टरपोलको रेड नोटिस जारी गरिएका जीवी राई, भरत महर्जन, भूपेन्द्र राई, छेला नेपाली, थानबहादुर बुढा, बालगोपाल श्रेष्ठ, सागर केसी, ज्योति गुरूङ र देवेन्द्र बाबु राई लगायत फरार छन्। करोड़ौं ठगेका उनीहरूलाई कार्यवाहीको दायरामा ल्याउन सरकार चुकेको छ। सरकारी ठगेर विदेशमा बिन्दा शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
3: जनजीवन सामान्य बनाउन सरकार अग्रसर शीर्षकमा गोर्खापत्र खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाहले वर्षा रोकिए पनि त्यसले सिर्जना गर्ने विपदको खतरा नटरेको र जोखिम कायमै रहेकाले आम नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ। अविरल वर्षाका कारण प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षति पुगेका पूर्वाधार मरमत गरी जनजीवन सामान्य बनाउनेतर्फ सरकार तदारूकताका साथ लागि परेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार गत असोज 8 गतेदेखि वर्षासँगै आएको बाढ़ी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर 27 जनाले ज्यान गुमाएका छन्। अधिकांश राजमार्ग सञ्चालन उपशीर्षकमा यससँगै खबर छ। चार दिनको अविरल वर्षाका कारण आएको बाढ़ी, पहिरो तथा लेदो खस्ने समस्याले देशभरका प्रमुख राजमार्ग र सड़क खण्ड प्रभावित भएका छन्। वर्षाले अवरूद्ध राजमार्ग र सड़क खण्डको अवरोध हटाउने काम तीव्र रूपमा भइरहेको छ। सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले असोज 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढ़ी, पहिरो, लेदो खस्ने र सड़क भाँसिने समस्याका कारण मुख्य राजमार्ग र सड़क अवरूद्ध भएको जानकारी दिनुभयो। सोमबारदेखि वर्षा रोकिएसँगै अवरूद्ध अधिकांश राजमार्ग र सड़क सञ्चालनमा आइसकेका छन्।
2: सरकारले आवश्यकता अनुसार पालिकाहरूलाई एक आपसमा गाभ्न र सीमामा फेरबदल गर्न सक्ने गरी मापदण्ड बनाएको छ। आगामी स्थानीय तह निर्वाचन लगत्तै यो काम अघि बढ़ाउने गरी गृह कार्य भइरहेको छ। एक आपसमा गाभिदा पालिकाको संख्या केही कटौती हुन सक्छ। सरकारले बनाएको मापदण्ड अनुसार बैंक, वित्तीय संस्था, विद्यालयहरू जस्तै पालिकाहरू पनि एक आपसमा गाभिन सक्नेछन्। सरकारले गाउँपालिका तथा नगरपालिका र वड़ाको संख्या तथा सीमाना हेरफेर, एक आपसमा गाभिन र नगरपालिका वर्गीकरण पुनरावलोकन सम्बन्धी मापदण्ड 2083 समेत बनाएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका गृह सचिव प्रकाश दाहालले पालिकाहरूलाई अब एक आपसमा गाभ्न तथा सीमाना फेरबदल गर्न सक्ने गरी सरकारले बनाएको मापदण्डलाई 77 जिल्ला समन्वय समिति, प्रदेश सरकार र स्थानीय तहमा पठाइएको बताएका छन्। सरकारले बनाएको मापदण्ड अनुसार बैंक, वित्तीय संस्था, विद्यालय जस्तै पालिकाहरू पनि आपसमा गाभिन सक्नेछन्। यो काम स्थानीय तहको आगामी निर्वाचनपछि अघि बढ़ाउने गरी गृह कार्य भइरहेको छ।
3: चाडबाड़को मुखमा चीनसँग जोड़िएका प्रमुख व्यापारिक नाका अवरूद्ध भएका छन्। दशैं तिहारको मुखमा बाढ़ी र पहिरोले चीनसँग जोड़िएका प्रमुख तीनवटै नाकाहरू अवरूद्ध भएका हुन्। गत भदौ 10 गतेको भोटेकोशी बाढ़ीले संघीय राजधानी काठमाडौँबाट सबैभन्दा नजिक पर्ने रसुवागढ़ी नाका ध्वस्त भएको थियो। चीनसँग जोड़िएका प्रमुख तीनवटै नाका अवरूद्ध, यो वर्षको दशैं तिहार निकै महँगो बन्ने शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो। यससँगै आपूर्ति प्रभावित हुँदा उपभोक्ताको भान्सा महँगियो उपशीर्षकमा खबर छ। बाढ़ी पहिरोले देशभरका विभिन्न सड़क अवरूद्ध हुँदा संघीय राजधानी काठमाडौँको आपूर्ति श्रृंखला नै प्रभावित भएको छ। सड़क अवरूद्ध हुँदा राजधानी बाहिरबाट खाद्यान्नदेखि तरकारीसम्म सहज आपूर्ति हुन सकेको छैन। यति मात्रै होइन, यसअघि नै अभाव रहेको खाना पकाउने ग्यास आपूर्तिको समस्या पनि थप बढ़ेको छ। यसको प्रभाव उपभोक्तामा परेको छ।
2: बाढ़ी पहिरोका कारण जलविद्युत आयोजना र प्रसारण संरचनामा क्षति पुगेपछि आगामी हिउँदमा विद्युत आपूर्ति व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरणले करिब 1155 मेगावाट विद्युत भारतबाट आयात गर्ने योजना सार्वजनिक गरेको छ।